के तपाई चरीकोट काठमाडौँ यात्रा आरामदायी सहज र भरपर्दो बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने अब रोज्नुहोस् खाडादेवी यातायात प्रणाली। अब चरीकोटबाट काठमाडौँ जान बिहान 5 बजेदेखि दिउँसो 4 बजेसम्म नियमित गाडी सेवा, आरामदायी सिट सहित 14 जनासम्म सहज यात्रा गर्न सकिने सुविधा। यात्रुको आवश्यकता र सहजतालाई ध्यानमा राख्दै बीचबीचमा आवश्यक स्थानमा रोकिने व्यवस्था पनि। परिवार, साथीभाइ वा समूह यात्राका लागि रिजर्भ सेवा अझ सहज, सुरक्षित र सुविधाजनक छ। चरीकोटमा टिकट पाइने स्थान एम्रोसिया होटलको भुइँतलामा तथा सादो बाटो प्रहरी चौकी नजिक। सम्पर्क नम्बर 97-61-13-21-44 97-61-13-21-45। काठमाडौँबाट चरीकोट आउनका लागि जडीबुटीबाट टिकट सेवा उपलब्ध छ। आराम, सहज र विश्वासिलो यात्राका लागि खाडादेवी यातायात प्रणाली चरीकोट।

0: के तपाई लोकल र उन्नत जातका खाद्यान्नका बिउको खोजी गर्दै हुनुहुन्छ?
1: उन्नत जात र गुणस्तरीय बिउ भए मात्रै हामीले चाहे जस्तो उत्पादन गर्न सक्छौं। यदि तपाई पनि यसको खोजीमा हुनुहुन्छ भने अन्त टाढा जानै पर्दैन।
0: नालडुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड बैतेश्वर चार साबिक काभ्रे गाविस वडा नम्बर छ बगरमा तपाईले यो सुविधा पाउन सक्नुहुनेछ।
1: यहाँ विभिन्न उन्नत जातका धान, गहुँ, मकै, कोदो, फापर, जौका बिउहरूका साथै लोकल बिउहरू सुपथ मूल्यमा उपलब्ध छ। युरिया, डीएपी, पोटास लगायतका रासायनिक मलका लागि पनि हामीलाई सम्झनुहोस्।
0: थप जानकारीका लागि सम्पर्क 9844463878 र 9844011725। नालढुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड बैतेश्वर चार काभ्रे बगर दोलखा।
2: होइन ए पाँडे सोटे, कसको टिभी बोकेर हिँड्यौ? निकै हतारमा छौ त।
3: कसको टिभी बोक्नु नि भिटी? आफ्नै टिभी बिग्रियो अनि बनाउन जान लागेको नि, बनाउने पो कहाँ होला त? होइन
2: त्यति कुरामा पनि चिन्ता गर्नु पर्छ त। सदरमुकाम चरीकोटबाट चरी घ्याङ जाने बाटोमा रहेको हाम्रै चौधरी इलेक्ट्रोनिक्समा लैजाउ न। त्यहाँ त तिम्रो बिग्रेको टिभी मात्र होइन कि, मोबाइल घडी सबै पनि हाल्छन् नि। सके गर्ने
3: त्यसो भए म पनि त्यतैतिर लागिहाल्छु नि, होइन त?
4: अब आउनुहोस् हाम्रै चौधरी इलेक्ट्रोनिक्समा। 32 इन्चदेखि माथिको एलइडी किन्दा 200 सिप्पीमा।
5: यहाँ फ्रिज, डिप फ्रिज, एलइडी, एलसीडी टिभी, मोबाइल, साउन्ड सिस्टम सुपथ मूल्यमा पाउनुका साथै सबै प्रकारका टिभी, मोबाइल र अन्य इलेक्ट्रोनिक सामानहरू मर्मत गरिन्छ। यसका साथै विवाह, गोष्ठी, सेमिनार, व्रत बन्ध र अन्य कार्यक्रमका लागि साउन्ड सिस्टम भाडामा पनि पाइन्छ।
6: टिभी, मोबाइल र अन्य इलेक्ट्रोनिक सामान मर्मत गर्ने ट्रेनिङको पनि सुविधा छ। यसमा विशेष गरी 5 जनाको समूह बनाएर आएमा 1 जनालाई छुटको पनि व्यवस्था गरिएको छ।
7: प्रोप्राइटर नरेन्द्र चौधरी, चौधरी इलेक्ट्रोनिक्स, चरीकोट, चरीख्याङ। थप जानकारीका लागि सम्पर्क नम्बर 9844391042 र 9844061814।
8: धुलिखेल अस्पताल दुलखा, अस्पताल दुलखाको सूचना।
9: धुलिखेल अस्पतालद्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा संचालन शुरू गरिसकेकाले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ।
8: हाम्रा सेवाहरू:
9: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्न 4 बजेसम्म ओपीडी सेवा,
8: 24 घण्टा आकस्मिक सेवा,
9: बाल रोग विशेषज्ञ सेवा, इन्डोस्कोपी, कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा,
8: डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा,
9: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना,
8: 24 घण्टा फार्मेसी सेवा,
9: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन,
8: हाड जोनी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकबाट दन्त सेवा,
9: हाड जोनी नसा सम्बन्धी विशेषज्ञ डाक्टरहरूद्वारा हड्डी भाँचेका, हड्डी खिएका, नसा च्यापिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा,
8: ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच,
9: रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइरोइड जाँच,
8: दिशा पिसाब खकार परीक्षण गरिनुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण,
10: विशेष मेसिनद्वारा नवजात शिशुको जन्मजात श्रवण समस्याहरूको परीक्षण तथा पहिचान, जिल्लाकै क वर्गको सुविधा सम्पन्न एम्बुलेन्स सेवा सञ्चालन।
9: अन्य थप जानकारीको लागि
10: सम्पर्क नम्बर 049-412-020।
8: धुलिखेल अस्पताल दोलखा, अस्पताल दोलखा।

श्रद्धालु भक्तजनहरूमा हार्दिक निमन्त्रणा। दोलखा जिल्ला गौरीशंकर गाउँपालिका वडा नम्बर 8 खारे कसेरी स्थित विश्वरूप धाममा पवित्र श्रावण महिनाभर भव्य धार्मिक मेला तथा विशेष पूजा आराधनाको आयोजना गरिएको हुँदा पारिवारिक सुख शान्ति समृद्धि र आध्यात्मिक कल्याणको कामना गर्दै सम्पूर्ण श्रद्धालु भक्तजनहरूलाई विश्वरूप धाममा उपस्थित भई पुण्य लाभ लिनुहुन हार्दिक निमन्त्रणा गर्दछौ। यस धाममा भगवान शिव ब्रह्मा विष्णु महेश नाग नागिनी तथा 33 कोटी देवी देवता प्रति श्रद्धा पूर्वक पूजा अर्चना गरिनेछ। श्रावण महिनाको प्रत्येक सोमबार विशेष रुद्राभिषेक भजन कीर्तन दीप प्रज्वलन तथा प्रसाद वितरणको व्यवस्था गरिनेछ। विश्वरूप धाम परिवार गौरीशंकर गाउँपालिका वडा नम्बर 8 खारे कसेरी।

0: गौरीशंकर संरक्षण क्षेत्र आयोजना को अनुरोध। हाल देशभर मनसून सक्रिय भइरहेको छ। निरन्तर तथा अत्याधिक वर्षाका कारण बाढ़ी पहिरो बुछिया नदी कटान सड़क अवरोध आकस्मिक बाढ़ी तथा अन्य प्राकृतिक विपदका घटनाहरू हुने जोखिम उल्लेखनीय रूपमा बढ़ेको हुँदा यस परिस्थितिमा गौरीशंकर संरक्षण क्षेत्र भित्र बसोबास गर्ने सम्पूर्ण बासिन्दा स्थानीय समुदाय पर्यटक पदयात्री तथा सरकारवाला निकायहरूले निम्न सावधानीहरू अपनाउनु हुन अनुरोध गरिन्छ। मौसम पूर्वानुमान तथा सम्बन्धित निकायबाट जारी गरिएको सूचना तथा सुरक्षा चेतावनीहरू नियमित रूपमा पालना गरौं। पहिरो बाढ़ी तथा भूक्षयको जोखिम भएका क्षेत्रहरूमा अनावश्यक आवतजावत नगरौं। निरन्तर वर्षा भइरहेको अवस्थामा बिरालो भूभाग खोल्सा नदी किना तथा जोखिमयुक्त स्थानमा बसोबास वा आवतजावत नगरौं। यात्रा वा पदयात्रामा निस्कनु अघि मौसमको अवस्था तथा बाटोको अवस्था बारे जानकारी लिएर मात्र गर्ने गरौं। आपतकालीन अवस्थाका लागि आवश्यक खाद्यान्न, पिउने पानी, औषधि, टर्च लाइट, मोबाइल चार्जर, झटपट झोला, प्राथमिक उपचार बक्स लगायतका सामग्री तयारी अवस्थामा राखौं। मनसूनको बेला पानीका मुहानहरू दूषित हुन सक्ने भएकाले पिउने पानी उमालेर वा सुरक्षित रूपमा शुद्धिकरण गरेर मात्र प्रयोग गरौं। झाडा पखाला, हैजा जस्ता पानीजन्य रोगहरूबाट सचेत रहौं। बाल बालिका, ज्येष्ठ नागरिक, महिला तथा अपाङ्ग भएका व्यक्तिहरूको सुरक्षामा विशेष ध्यान दिऊ। सम्भावित जोखिम देखिएमा तत्काल सुरक्षित स्थानमा सरौं तथा सम्बन्धित निकायलाई जानकारी गराउ। वन क्षेत्रमा जाने चरण तथा अन्य गतिविधि सञ्चालन गर्दा विशेष सावधानी अपनाऊ। संरक्षण क्षेत्रभित्र ट्रेकिङ, हाइकिङ गर्दा अनिवार्य रूपमा गौरीशंकर संरक्षण क्षेत्र आयोजना तथा सुरक्षा निकायद्वारा जारी गरिएको ट्राभल एडभाइजरी अनुसार यात्रा गरौं र कुनै पनि आपतकालीन अवस्था आइपरेमा नजिकको प्रहरी कार्यालय तथा जिक्यापलाई तत्काल जानकारी गराउ। सतर्कता नै विपदबाट बस्ने सबैभन्दा प्रभावकारी उपाय हो। त्यसैले सतर्क बनौ, आफू पनि बचौ, अरूलाई पनि बचाऊ। राष्ट्रिय प्रकृति संरक्षण कोष गौरीशंकर संरक्षण क्षेत्र आयोजना प्रधान कार्यालय सिंगटी दोलखाद्वारा जनहितमा जारी।
1: हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: हजारौं रेडियो कर्मी र करोडौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: साझा खबरको सबैभन्दा शुरूमा कानून निर्माण र सुधारका लागि सरकारले जनाएको प्रतिबद्धताको प्रसंग। सरकारले चालू आर्थिक वर्ष 2083-84 कानून सुधार र निर्माण वर्षको रूपमा घोषणा गर्दै नयाँ बनाउने कानून र बनेका कानूनलाई कार्यान्वयनका लागि बनाइएको योजना अनुसार अघि बढ़ने प्रतिबद्धता जनाएको छ। यो आर्थिक वर्षमा निर्माण गरिने 166 विधेयकहरूको सूची यसअघि नै संघीय संसदमा बुझाएको कानून न्याय तथा संसदीय मामिला मन्त्रालयले आउने वर्षलाई कानून सुधार र निर्माणको वर्षका रूपमा घोषणा गरेको हो। हिजो एक सन्धि सार्वजनिक गर्दै कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले कानून सुधार र निर्माणको वर्ष घोषणा गरिएको बताउनुभयो।
2: आर्थिक वर्ष 2083-84 कानून न्याय तथा संसदीय मामिला मन्त्रालयले कानून सुधार तथा कानून निर्माण वर्ष ल रिफर्म इयरको रूपमा घोषणा गरेका छौं। यस वर्ष प्रचलित ऐनहरूको पुनरावलोकन गर्दै आवश्यक कानूनहरूमा संशोधन, खारेजी, संहिताकरण वा एकीकरण गर्ने हाम्रो लक्ष्य रहेको छ भने नयाँ कानून आवश्यक भएका क्षेत्रहरूको पनि पहिचान गर्नेछौ, जसका लागि उच्च स्तरीय कानून सुधार समिति गठन गरेर समग्र प्रक्रियालाई व्यवस्थित रूपमा अगाडि बढ़ाउनको लागि हामीले तयारी पनि गरिसकेका छौं। कानून निर्माण प्रक्रियालाई अझ पारदर्शी र व्यवस्थित बनाउनको लागि गभर्नमेन्ट बिल ट्र्याकिङ सिस्टम संचालनमा लिएर आइनेछ, जसबाट तपाईँहरूले विधेयकहरू कुन अवस्थामा छन् नियमित रूपमा आफैले पनि अनुगमन गर्न सक्नुहुनेछ। कानून निर्माण प्रक्रिया थप प्रभावकारी र समयमै सम्पन्न गराउनको लागि संघीय संसदसँग पनि आवश्यक समन्वय रहनेछ।
1: संघीय संसदमा विधेयक निर्माण छलफल र पारित गर्ने प्रक्रियालाई समयमा नै सम्पन्न गर्नका लागि ती काममा संलग्न हुने जनशक्तिको प्राविधिक तथा प्रशासनिक क्षमता अभिवृद्धि गर्ने तथा संघीय संसदका विषयगत समितिहरूलाई थप सक्रिय बनाउन सभामुख तथा संसदीय समितिका सभापति र संसदका महासचिवसँग आवश्यक समन्वय गरिने पनि योजनामा उल्लेख छ। प्रत्येक महिनाको पहिलो सोमबार सम्बन्धित मन्त्रालयका कानून महाशाखा शाखा प्रमुखसँग परामर्श बैठक आयोजना गरी विधेयकहरूको प्रगतिको सम्बन्धमा छलफल गरिने, प्रत्येक मन्त्रालयका मन्त्रीसँग विधेयकहरूको अवस्थाबारे नियमित छलफल परामर्श गरी विधेयक तर्जुमा गरी संसदमा पेश गर्ने कार्यलाई समयमा नै अघि बढ़ाउन आवश्यक सहजीकरण गरिने, आम नागरिकबाट प्राप्त सुझावलाई अध्ययन विश्लेषण तथा सरकारवालासँग छलफल गरी उपयुक्त सुझावहरूलाई कानून संशोधन तथा नयाँ कानून निर्माण प्रक्रियामा समावेश गरिने पनि मन्त्रालयले जनाएको छ। कार्यान्वयन तथा अभ्यासका क्रममा देखिएका व्यावहारिक समस्या तथा कमजोरीहरूको सम्बन्धमा प्रणाली मार्फत सरकारी अधिकारीहरूले प्रदान गरेका सुझावहरूको अध्ययन विश्लेषण गरी आवश्यक अनुसार ती सुझावहरू बमोजिम कानून सुधारका लागि आवश्यक समन्वय गरिने पनि मन्त्री गौतमले बताउनुभयो। सर्वोच्च अदालत तथा अन्य अदालतबाट भएका आदेश तथा फैसलाहरू अध्ययन गरी कानून निर्माण वा संशोधन आवश्यक पर्ने विषयहरू कानून निर्माण तथा संशोधनको वार्षिक कार्ययोजनामा समावेश गरी आवश्यक विधेयक तर्जुमा गरिने पनि घोषणामा उल्लेख गरिएको छ।
3: अब मिटर ब्याज पीड़ित र सरकार बीच भएको सहमतिको प्रसंग। 9 दिनदेखि जारी मिटर ब्याज पीड़ित विरूद्धको आन्दोलनमा सहभागी र सरकार बीच 9 बुधे सहमति भएपछि आन्दोलन स्थगित भएको छ। सहमति अनुसार सरकारले मिटर ब्याजलाई आर्थिक अपराध घोषणा गर्ने प्रस्ताव मन्त्री परिषदमा लैजाने र नियन्त्रणका लागि विशेष कानून बनाउने प्रतिबद्धता जनाइएको छ। गत 25 असारमा धनुषाको जनकपुर स्थित तृतीयगाछीबाट शुरू भएको पैदल न्याय मार्च 12 को निजगढ़ पुगेपछि 32 असारमा गृहमन्त्री सुदन गुरूङ र पीड़ित प्रतिनिधि काठमाण्डुमा वार्ता टोली गठन गर्ने सहमति भएको थियो। त्यही सहमति अनुसार काठमाण्डुमा प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयका सचिव पुष्कर सापकोटाको नेतृत्वको सरकारी टोली र पीड़ित पक्षको वार्ता टोलीको बीचमा भएको छलफलपछि 9 बुधे सहमति जुटेको हो। सहमति पत्रमा सरकारी टोलीका तर्फबाट सचिव सापकोटा र पीड़ित पक्षका तर्फबाट अवधेश कुशवाहाले हस्ताक्षर गर्नुभएको छ। सहमति अनुसार सरकारले मिटर ब्याजलाई आर्थिक अपराधका रूपमा घोषणा गर्दै यसको पूर्ण उन्मूलनको प्रस्ताव आगामी मन्त्री परिषद बैठकमा लैजानेछ। प्रस्ताव स्वीकृत भएपछि फर्जी तमसुक, दृष्टिबन्धक, छिनुवा पास तथा बाध्यकारी चेक जस्ता लिखित स्वत अवैध र खारेज हुने उल्लेख छ। गृह मन्त्रालयले 3 महिनापछि मिटर ब्याज नियन्त्रण सम्बन्धी विशेष ऐनको मस्यौदा तयार गर्नेछ। प्रस्तावित ऐनमा मिटर ब्याज सम्बन्धी मुद्दा हेर्न छुट्टै न्यायाधिकरण गठन, पीड़ितको सम्पत्ति फिर्ता गराउने तथा उचित क्षतिपूर्तिको व्यवस्था समेटिनेछ। सहमति अनुसार वडा कार्यालय मार्फत हुने ऋण लेनदेन प्रमाणीकरणमा रकमको वैधानिक स्रोत र बैंकिङ कारोबारको प्रमाण अनिवार्य गरिनेछ। भ्रष्टाचार वा अन्य आपराधिक लाभबाट आर्जित रकम मिटर ब्याजमा लगाउनेमाथि पनि कड़ा कानूनी कार्यवाही गरिने उल्लेख छ। नयाँ कानूनमा वास्तविकता भन्दा बढ़ी रकमको कागज बनाउने, ब्याजलाई सावामा जोड्ने, ऋणीलाई भरपाई नदिने, चरको ब्याज असुल्ने, धम्की दिने, शारीरिक वा मानसिक शोषण गर्ने, खाली चेक वा कागजमा जबरजस्ती सही गराउने तथा सम्पत्ति हत्याउने कार्यलाई अपराधका रूपमा परिभाषित गरिने उल्लेख छ। मिटर ब्याजीहरूको अनुसन्धानका लागि लिखतहरूको फरेन्सिक परीक्षण, सम्पत्तिको स्रोत खोजी तथा सम्पत्ति शुद्धिकरण मनी लाउन्ड्रिङ ऐन अन्तर्गत समेत छानबिन गरिने सहमति भएको छ। अदालतमा विचाराधीन मुद्दामा पीड़ितले न्याय पाउने गरी देखिएका कानूनी अवरोध हटाउने प्रतिबद्धता पनि सरकारले जनाएको छ। पीड़ितका गुनासा सम्बोधन गर्न प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयका सचिवको संयोजकत्वमा केन्द्रमा उच्चस्तरीय समन्वय समिति र छुट्टै डेस्क स्थापना गर्ने पनि उल्लेख गरिएको छ। वार्ता टोलीका संयोजक सचिव सापकोटाले सहमतिपछि भन्नुभयो,
4: मिटर ब्याजलाई चाहिँ एउटा चाहिँ गोर्खाली तरले हुने कुराहरूलाई चाहिँ अपराधिकरण घोषणा गर्ने, नेपाल सरकारले घोषणा गर्ने भन्ने विषय छ भने फर्जी किसिमले बनेका त्यस्ता किसिमका कागज पत्रहरू चाहिँ गोर्खाली घोषणा गरेर एउटा चाहिँ गर्ने किसिमको चाहिँ अपराधिकरण गर्ने, यस्तो किसिमको कार्यलाई अपराधिकरण गर्ने गरी चाहिँ कानून निर्माण गर्ने भन्ने विषय छ। त्यसको लागि चाहिँ अनुगमन गर्नका लागि प्रधानमन्त्री कार्यालयको सचिवको संयोजकमा चाहिँ एउटा केन्द्रीय समन्वय समिति पनि गठन भएको छ।
3: जिल्लामा सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा पीड़ितका तीन प्रतिनिधि सहित सहजीकरण समिति गठन गरी छ महिनाभित्र सबै उजुरी फर्सेउट गर्ने र त्यसको अनुगमन प्रमुख जिल्ला अधिकारी नेतृत्वको समितिले गर्ने पनि सहमतिमा उल्लेख गरिएको छ। सरकारसँग सहमतिपछि पीड़ित पक्षका तर्फबाट अवधेशको सुहारले सरकारले गरेका प्रतिबद्धता र सहमति पूर्णत लागू गर्नुपर्ने बताउनुभयो। यसैबीच अर्थमन्त्री विष्णु पौडेललाई विशेष अदालतले साधारण तारिखमा रिहा गर्न आदेश गरेको छ। विशेष अदालतका न्यायाधीशहरू नारायण प्रसाद पौडेल, दिल्ली रत्न श्रेष्ठ र विदुर कोइरालाले हिजो उहाँलाई साधारण तारिखमा रिहा गर्न आदेश दिनुभएको हो। सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले पौडेल विरूद्ध विशेष अदालतमा सम्पत्ति शुद्धिकरण सम्बन्धी कसुरमा अभियोग पत्र दायर गरेको थियो। विभागले पौडेल विरूद्ध 20,90,00,000 बिगो मागदावी गरेको थियो, तर थुनछेक बहसपछि अदालतले उहाँलाई मुद्दाको पूर्वपक्षको लागि साधारण तारिखमा राख्न आदेश दिएको विशेष अदालतका प्रवक्ता कृष्ण शरण लामिछानेले बताउनुभयो।
5: यी प्रतिवादीले इन्कार रहित बयान गरेको, यी प्रतिवादीको नाममा सहप्रतिवादी दीपक भट्टको वित्तीय कारोबार समेतबाट सम्पत्ति वा लाभ प्राप्त भएको भन्ने समेत खुल्न नसकेको समेतको अवस्था हुँदा उल्लेखित तत्काल प्राप्त प्रमाणहरूबाट यी प्रतिवादीको हकमा विशाल अदालत 59 को दबा 7 को गको अवस्था विद्यमान रहेको देखियो। तसर्थ पछि प्रमाण परीक्षण गर्दै जाँदा ठहरे बमोजिम हुने गरी प्रस्तुत मुद्दाका पूर्वपक्षको लागि प्रतिवादी विष्णुप्रसाद पौडेललाई साना तारेमा राख्नु भनी आज विशेष अदालतको इजलास नम्बर 2 माननीय सदस्य नारायण प्रसाद पौडेल, माननीय सदस्य दिल्ली रत्न श्रेष्ठ र माननीय सदस्य विदुर कोइरालाको इजलासबाट यो आदेश भएको छ।
1: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा विपद पूर्व तयारीको योजना कार्यान्वयनमा कसरी हुँदैछ सुधार?
6: त्यो कुरा अहिले चाहिँ गत वर्षको भन्दा पनि हामी चाहिँ यो वर्षमा चाहिँ अलिकति सुधार गरिसकेका छौँ। हाम्रो चाहिँ अलिकति यसलाई सिस्टमेटिक अथवा डिजिटल प्लेटफर्ममा हामीले चाहिँ राखिसकेका छौँ।
3: उच्च अदालत पाटनबाट लक्ष्य भन्दा बढ़ी मुद्दा फर्सेट, मल आपूर्तिमा कर प्रणाली र पारवहन समस्या मुख्य चुनौती, लगातारको वर्षा र बाढ़ी पहिरोका कारण 6 राजमार्ग अवरूद्ध लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
7: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल भितामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
8: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट दृष्टि आई डट ओआरजी, फोन नम्बर
9: 0152-5252-3553.
10: सबैका लागि दृष्टि, सबैका लागि दृष्टि।
11: 5 बजे बिहान उठेर भरे 10 बजे राति सुन महिलाहरूले नै मेहनत गरे हुन्छ, तर नगरपालिकाबाट कुनै पनि अनुदानहरू केही आएछ भने पुरुषकै नाउँमा आउँछ, केही कार्य भएर पत्र आयो भने पुरुषकै नाउँमा आउँछ, निम्ता आउँदा पनि पुरुषकै नाउँमा आउँछ।
12: यदि हरेक दिन खेतमा पसिना बगाउने किसान होइन भने किसान को हो?
13: नेपालको कृषि क्षेत्रमा अधिकांश श्रम महिलाको छ,
12: तर महिलाको नाम अझै निर्णयमा, स्वामित्वमा र पहिचानमा किन कम छ?
14: महिलाको श्रम अधिकार र सम्मानको आवाज
11: कार्यकारिणीले मेहनत गरे हुन्छ, तर नगरपालिकाबाट कुनै पनि अनुदानहरू केही आएछ भने पुरुषकै नाउँमा आउँछ, केही कार्य भएर पत्र आयो भने पुरुषकै नाउँमा आउँछ, निम्ता आउँदा पनि पुरुषकै नाउँमा आउँछ।

0: सफलता का कथा।
1: प्रोपाइटर मधुमाया जी जी बड़े है ना प्रोपाइटर बने घर खर्च दाना पानी सब कटारे 6 लाख जी कमाइ।
2: हरेक 15 दिन में शनिवार बिहान 6:30 बजे र पुनः प्रसारण राति 8 बजे सीआईएन मार्फत देशभर
0: तपाईकै आफ्नै सामुदायिक रेडियो में अनि सीआईएन को फेसबुक पेज र यूट्यूब सीआईएन चैनल में पनि। पसिना को सम्मान समानता को अभियान कार्यक्रम साझा आवाज।
3: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
4: तपाई अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएन को साझा खबर सुनिरहनु भएको छ। अब बाँकी खबर।
5: डडेलधुराका किसान पछिल्ला वर्षहरूमा परम्परागत निर्वाहमुखी खेतीबाट व्यावसायिक बन्न थालेका छन्। उनीहरूले लगाउने मध्येमा आलू खेती पनि प्रमुख एक हो। घरायसी उपयोगका लागि सीमित क्षेत्रफलमा आलू लगाउने किसानहरू अहिले बजारलाई लक्षित गर्दै ठूलो क्षेत्रफलमा आलू खेती तथा बिउ आलू उत्पादनमा लागेका छन्।
6: डडेलधुराको अमरगढ़ी नगरपालिका 1 का पदम एर पहिले परिवारको आवश्यकताका लागि मात्रै आलू उत्पादन गर्नुहुन्थ्यो। अहिले भने व्यावसायिक रूपमा खेती विस्तार गर्दै आलू बिक्रीबाट राम्रो आमदानी गरिरहनु भएको छ।
7: बिउ उत्पादन सम्बन्धी तालिम 2 चोटि लिए, बिउ उत्पादन सम्बन्धीको अनुमति पत्रको लागि र अर्को चोटि चाहिँ प्राविधिक कुराहरू सम्बन्धी 6 दिने तालिम लिएर काम गरिरहेका छौँ। विभिन्न समूह सहकारी समन्वय गरेर मेरो आफ्नै फर्मले 740 क्विन्टल यो उन्नत बिउहरू उत्पादन गरेर यहीँको शीत भण्डारमा राखेका छौँ।
6: पहिले आफ्नो घराइसी उपभोगका लागि मात्रै आलू खेती गर्ने पदम लगायतका स्थानीयवासी अहिले आलू उत्पादनलाई जीविकोपार्जनको मुख्य आधार बनाई व्यावसायिक उत्पादनमा लागेका छन्। आलूको माग र मूल्य दुवै राम्रो भएकाले यसबाट आर्थिक रूपमा बढ़ी लाभ मिलिरहेको अमरगढ़ी 8 का किसान कमल सिंह झुकालको अनुभव छ।
8: कृषि ज्ञान केन्द्रले यो राष्ट्रिय कृषि ज्ञान परियोजनाले वर्षकै अलिअलि सञ्चालन कार्यक्रम सूचना निकाले अनुसार चाहिँ निवेदन दियो भने छनौटमा पारिरहेको छ र काम पनि भइरहेको छ। आलु गत वर्ष मैले 15 क्विन्टल बिउ आलु लगाएको हो, 80-90 क्विन्टल उत्पादन भयो।
6: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई डडेलधुराका अनुसार आलु जोन हुँदै सुपर जोन कार्यक्रम सञ्चालन शुरू हुँदासम्म जिल्लामा 121 हेक्टर क्षेत्रफलमा मात्रै आलु खेती हुने गरेको थियो। अहिले त्यो विस्तार भएर 1122 हेक्टर पुगेको छ। एकाईका प्रमुख पिताम्बर बस्नेत:
9: गाउँबाट जति फाइदा हुन्छ त्योभन्दा आलू तरकारीबाट चाहिँ त्यसको दोब्बर तेब्बर फाइदा हुन्छ नि त। त्यसलाई सुरुमा किसानलाई डेमोन्स्ट्रेसनहरू गराएर देखाएर चाहिँ उहाँलाई त्यो गर्यो, त्यसपछि फाइदा हुने भनेपछि किसान स्वस्फूर्त त आइरहनु भएको छ र टोटल चाहिँ 1122 हेक्टर हाम्रो चाहिँ टोटल आलु खेती हो हिउँदेर बर्खे गरेर। खास गरी हिउँदे आलु हाम्रो धेरै छ, लगभग 65% हामी हिउँदे आलु भन्छौँ भने 35% चाहिँ बर्खे आलु खेती भएको अवस्था हो।
6: उन्नत जातका बिउ, सिँचाई सुविधाको विस्तार, कृषि यान्त्रिकरण, आधुनिक उत्पादन प्रविधि र प्राविधिक सेवाको पहुँच बढ्दै जाँदा आलुको उत्पादन र उत्पादकत्व दुवैमा उल्लेख्य सुधार आएको कृषि प्राविधिकहरूले बताएका छन्। किसान भने उत्पादन भएको आलुको बजार र चित्त बुझ्दो भाव निर्धारणमा स्थानीय सरकार तथा सरकारवालाबाट पर्याप्त सहयोग नपाएको गुनासो गर्दै आएका छन्। तर्कराज भट्ट, सीआईएन रेडियो अमरगढ़ी, डडेलधुरा।
4: बागमती प्रदेश सरकारले मन्त्रालयको संख्या घटाएर 8 सीमित गरेको छ। नयाँ आर्थिक वर्ष 2083-84 को शुरूआतसँगै मन्त्रालयको संख्या 14 घटाएर 8 कायम गरिएको हो। वैशाख 22 गते बसेको मन्त्री परिषद बैठकको निर्णय हिजोदेखि कार्यान्वयनमा आएको छ। नयाँ संरचना अनुसार अब मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय सहित प्रदेशमा 8 मन्त्रालय रहनेछन्। नेपालको संविधान धारा 168 को उपधारा 90 बमोजिम मुख्यमन्त्री इन्द्रबहादुर बानियाको सिफारिशमा प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले मन्त्री परिषदको कार्य विभाजन गर्नुभएको हो।
5: डेंगी रोकथामका लागि हिजोदेखि 3 महिने असचेतना अभियान शुरू भएको छ। डेंगीको जोखिम न्यूनीकरण गर्ने उद्देश्यले सरकारले साउन, भदौ र असोज महिनालाई सचेतना अभियानका रूपमा सञ्चालन गर्न लागेको हो। भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका सबै 753 पालिकालाई डेंगी सचेतना 3 महिने अभियान सञ्चालन गर्न निर्देशन दिएको छ। अभियान अन्तर्गत पालिकाको नेतृत्वमा सम्बन्धित वडा कार्यालय, स्वास्थ्य संस्था, शैक्षिक संस्था, सामुदायिक संस्था तथा अन्य सरकारवाला निकायसँग आवश्यक समन्वय र सहकार्य गरिने स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारीले सीआईएनलाई बताउनुभयो।
10: यो डेंगी संक्रमण उच्च हुने यो 3 महिनालाई मध्यनजर गरेर सरसफाईका क्रियाकलापहरू र डेंगीको

0: चढाउने लामखुट्टेको टोकाईबाट बच्ने उपायहरू गर्दै 3 महिने अभियान सञ्चालन गरेको छ। यो अभियान सञ्चालन गर्ने क्रममा डेङ्गी गराउने लामखुट्टेको वृद्धि विकास हुने ठाउँको खोजी गर्ने, नष्ट गर्ने, घर वरिपरि सरसफाई गर्ने र व्यक्तिगत रूपमा लामखुट्टेको टोकाईबाट बच्ने उपायहरूमा सबैलाई सुसूचित गरिने, सचेतना वृद्धि गरिने काम गरिनेछ।
1: अभियान अन्तर्गत मुख्य गरी हरेक हप्ता हरेक शुक्रबार सफा शुक्रबार कार्यक्रम सञ्चालन हुनेछ। लगातारको पानीसँगै आएको बाढ़ी पहिरोका कारण देशभरका विभिन्न 6 राजमार्ग अवरूद्ध भएका छन्। नेपाल प्रहरीले उपलब्ध गराएको हिजो साँझसम्मको तथ्याङ्क अनुसार बाढ़ी पहिरो डुबान लगायतका कारणले 6 राजमार्ग अवरूद्ध भएका हुन्। बीपी राजमार्ग अन्तर्गत खुरकोट नेपाल थोक कटुञ्जे बेसीमा सञ्चालन हुने सबै सवारी साधन आवागमनमा पूर्ण रूपमा रोक लगाइएको नेपाल प्रहरीले बताएको छ। बीपी राजमार्ग खण्डमा आइपर्ने सम्भावित बाढ़ीलाई मध्यनजर गर्दै गत जेठ 22 बेलुका 6 बजेदेखि बिहान 4 बजेसम्म सञ्चालन हुने सम्पूर्ण सवारी साधन आवतजावतमा रोक लगाइएको हो। उक्त सड़कमा बिहान 4 बजेदेखि बेलुका 6 बजेसम्म मात्र सवारी साधन सञ्चालन हुने गर्छन्। वर्षातका कारण हुन सक्ने बाढ़ी पहिरोको सम्भावित जोखिम न्यूनीकरण गर्ने उद्देश्यले मकवानपुर स्थित कान्ति लोकपथ अन्तर्गत सञ्चालन हुने सवारी साधन रातिको समयमा रोक लगाइएको छ। नेपाल प्रहरीका अनुसार बेलुका 5 बजेदेखि बिहान 5 बजेसम्म सञ्चालन हुने सबै सवारी साधन आवतजावतमा रोक लगाइएको हो। केन्द्रीय प्रहरी प्रवक्ता अभिनारायण काफ्रेले इलाम जिल्लामा पर्ने मेची राजमार्ग पूर्ण रूपमा अवरूद्ध भएको बताउनुभयो। केन्द्रीय प्रहरी प्रवक्ता काफ्रेले ढुंगा सहितको पहिरोका कारण अर्घाखाँची जिल्लाको सालझण्डी ढोरपाटन सड़क बन्द भएको बताउनुभयो। गत असार 28 अर्घाखाँचीको पानिनी गाउँपालिका 2 ढुंगे खोला स्थित सालझण्डी ढोरपाटन सड़कमाथिबाट ढुंगा खसेर बाटो पूर्ण रूपमा अवरूद्ध भएको छ। सिन्धुपाल्चोकको अरनीको राजमार्ग पहिरोका कारण अवरूद्ध छ। गत असार 31 भोटीकोशी गाउँपालिका 4-0 अन्तर्गत अरनीको राजमार्गमा सड़कमाथिबाट पहिरो खसेर पूर्ण रूपमा अवरूद्ध भएको नेपाल प्रहरीको भनाई छ। बागलुङ कालीगण्डकी करिडोर पनि पूर्ण रूपमा बन्द रहेको त्यहाँका सामुदायिक रेडियोहरूले खबर पठाएका छन्।
2: 2 दिनदेखि बन्द त्रिभुवन विमानस्थलबाट हुने निर्यात व्यापार खुलाउन 2 बुधे सहमति भएको छ। सहमतिपछि निर्यात व्यापार सञ्चालन हुने भएको हो। विमानस्थलका प्रहरी सुरक्षाको नाममा कार्गोका कामदारहरूलाई प्रवेशमा रोक लगाएको र काममा बाधा पुर्याएको भन्दै निर्यात व्यापार ठप्प बनाइएको थियो। बिहिबार दिनभर सरकारवाला बीच भएको वार्ताबाट भएको सहमति कार्यान्वयन नभएपछि निर्यात खुल्न सकेको थिएन। कार्गो व्यवस्थापनका लागि आगामी दिनमा सुधारको योजना ल्याउने र तत्काललाई पहिलेकै व्यवस्था अनुसार मालवस्तुको मार्किङ र लेबलिङ गर्ने सहमति समेत भएको छ।
1: सरकारले आर्थिक वर्ष 2082-83 असार 24 561,493.85 मेट्रिक टन रासायनिक मल आपूर्ति गरेको जनाएको छ। यो परिमाण वार्षिक 6 लाख मेट्रिक टन आपूर्तिको लक्ष्यको करिब 94% हो। कृषि वन तथा पर्यावरण मन्त्रालयका अनुसार गएको आर्थिक वर्षका लागि 28,82,14,00,000 रूपियाँ विनियोजन गरिएको थियो। गएको असार 24 491,300 मेट्रिक टन रासायनिक मल खरिदका लागि टेण्डर प्रक्रिया सम्पन्न भइसकेको छ। मन्त्रालयका अनुसार हालसम्म 2 कम्पनी मार्फत 327,579.80 मेट्रिक टन युरिया, 2,03,426.30 मेट्रिक टन डीएपी तथा 30,487.75 मेट्रिक टन पोटास गरी कुल 561,493.85 मेट्रिक टन रासायनिक मल आपूर्ति गरिएको कृषि वन तथा पर्यावरण मन्त्रालयले जानकारीमा उल्लेख गरेको छ। यसैबीच साल ट्रेडिङ कर्पोरेशन लिमिटेडका प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठले वैदेशिक व्यापारमा विद्यमान कर प्रणाली र पारवहन असहजताका कारण मल आपूर्तिमा चुनौती थपिएको बताउनु भएको छ। संघीय संसदको कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको हिजोको बैठकमा बोल्दै उहाँले अग्रिम आयकर टीडीएस, दोहोरो कर मुक्ति सम्झौताको अभाव र बन्दरगाहको सीमितताले अन्तर्राष्ट्रिय आपूर्तिकर्ताहरू नेपालमा आकर्षित हुन नसकेको उल्लेख गर्नुभयो।
2: साझा खबरमा अब विदेशका खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनले अमेरिकी निर्वाचनको तथ्याङ्कमा हस्तक्षेप गरेको बताएपछि बीजिङले आरोपको खण्डन गरेको छ। मिड ट्रम्प निर्वाचन अघि ट्रम्पले मतदाता ठगीबारे आफ्नो पुरानो र आधारहीन दावीलाई पुनः जीवित गर्नुभएको छ। धेरैले यसले उहाँलाई थप विवादित बनाउने अपेक्षा गरेका छन्। राष्ट्रपति ट्रम्पले बिहिबार व्हाइट हाउसमा गरेको सम्बोधनमा अमेरिकी निर्वाचन प्रणाली खतरनाक रूपमा जोखिममा रहेको समेत बताउनु भएको थियो। अमेरिका इरान बीचको युद्ध फेरि चर्किएको छ। यो सँगै इरानका सर्वसाधारणमा त्रास, अन्यलता, आर्थिक संकट र मानसिक तनाव बढ़दै गएको छ। केही समय कायम रहेको कमजोर युद्धविराम भंग भएपछि पुनः आक्रमण शुरू भएको हो। रोइटर्सका अनुसार विभिन्न इरानी नागरिकले युद्धका कारण महँगी तीव्र रूपमा बढ़ेको बताएका छन् भने युद्ध अघिको तुलनामा दैनिक उपभोग्य वस्तुको मूल्य दोब्बर बढ़ेको छ। सबैभन्दा ठूलो समस्या अर्थतन्त्रमा परेको नागरिकहरूले बताएका छन् र कंगोमा इबोला प्रकोप उच्च बन्दै गएको छ। अहिलेसम्म 2100 जनामा संक्रमण पुष्टि भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ। डब्ल्यूएचओले सक्रिय द्वन्द्व, असुरक्षा र सामुदायिक प्रतिरोधले प्रभावित क्षेत्रमा उपचार कार्यमा बाधा पुर्याएको समेत बताएको छ। निगरानी, उपचार र अनुसन्धानमा उल्लेखनीय प्रयासहरू भए तापनि रोगको उच्च प्रकोपले त्यसका नियन्त्रण प्रयासहरूमा बाधा पुर्याएको समेत बताइएको छ। साझा खबरमा अब खेल खबर। एसीसी महिला 19 वर्ष मुनिको प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमी फाइनलमा नेपाल पराजित भएको छ। मलेसियामा सम्पन्न खेलमा युएईसँग नेपाल सुपर ओभरमा पराजित भयो। सेमी फाइनलमा पराजित नेपाल प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै आगामी महिला 19 वर्ष मुनिको एसिया कपका लागि भने छनौट भइसकेको छ। प्रतियोगिताको सेमी फाइनलमा पुगेर चार टीम एसिया कपका लागि छनौट भएका हुन्। सेमी फाइनलमा शुरूमा ब्याटिङ गरेको युएईलाई नेपालले 19 ओभर 5 बलमा 100 रनमा समेटेको थियो। 101 रनको लक्ष्य पछ्याएको नेपालले पूरै 20 ओभर खेल्दै सबै विकेट गुमाएर 100 रन मात्र बनाउन सकेपछि 100 रन बनाएपछि खेल सुपर ओभरमा धकेलिएको थियो। सुपर ओभरमा शुरूमा ब्याटिङ गरेको नेपालले मात्र 6 रनको चुनौती दियो। उक्त चुनौती युएईले मात्र 3 बलमा 7 रन बनाउँदै भेटाएको हो। यो जितसँगै युएई फाइनलमा पुगेको छ। जापानको आइची नागोयामा हुने 20 एसियाली खेलकुदको तयारी प्रशिक्षणका लागि उसुको थाउलो टोली चीनको कुनमिङ प्रस्थान गर्ने भएको छ। खेलाड़ीहरूमा हरि गोले, राजीव तामाङ, दीपक हमाल, विजय सिंजाली र सविता राई रहनु भएको छ। एसियाली खेलकुदकै लागि छनौट हुनुभएको सुस्मिता तामाङ चीनमै रहेकाले उतैबाट टोलीसँग समावेश हुने जानकारी दिइएको छ। प्रशिक्षकमा प्रकाश महर्जन रहनु भएको छ। एसिया टोली बाहेक खेलाड़ी निमा घरती मगर र प्रशिक्षक नवीन बस्नेत पनि टोलीसँगै आइतबार भोलि चीन जानुहुने भएको छ।
3: विपदको प्रतिकारी योजना निर्माण र कार्यान्वयनमा सरकारले चालेको कदम र देखिएको नतिजा कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
4: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा संचालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टीभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
5: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
2: साझा खबरमा अब विपदको पूर्व तयारी। यो बर्खाको समयमा मौसम जन्य विपदका घटनाबाट हुने जनधनको क्षति रोक्न सरकारले बनाएका योजना र कार्यान्वयनको अवस्थाका बारेमा राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका उपसचिव प्रतिकार्य शाखा प्रमुख रामबहादुर केसीसँग हामीले कुराकानी गरेका छौं।
6: अब नयाँ सरकार आइसकेपछि अहिले हाम्रो चाहिँ अब हामीले जस्तो अहिले राष्ट्रिय विपद जोखिम व्यवस्थापन प्राधिकरण हेर्नुभयो भने हामीले खरिद योजना बनाइसक्यौँ। साउन अब आज 1 गते भयो, अब आजबाट हामी चाहिँ खरिद प्रक्रिया सुरु गर्छौँ। अरू निकायले पनि त्यो गर्नुपर्छ, त्यो अनिवार्य हो। तर अब प्रदेश सरकारले पनि त्यो गर्नु पर्यो, स्थानीय तहले पनि त्यो गर्नु पर्यो। समयमै तपाईँको खरिद योजना बनाउनु पर्यो, समयमै ठेक्का आउनु गर्नु पर्यो, अथवा चाहिँ उपभोक्ता समितिबाट गर्ने हो कि कसरी गर्ने त्यो गर्नु पर्यो। र तपाईँको असार त कुर्नै भएन।
7: मनबहादुर शाहले लेख्नु भएको छ सामाजिक सञ्जाल फेसबुकमा, वर्षेनी बाढी र पहिरोबाट जनधनको ठूलो क्षति भइरहँदा पनि सरकार किन हरेक वर्ष तयारीमा छौं भन्ने एउटै जवाब दोहोऱ्याइरहेको होला। विपद आउनु अघि गरिनुपर्ने कामहरू किन समयमा पूरा हुँदैनन् र यसको जिम्मेवारी कसले लिन्छ भनेर सोध्नु भएको छ। छोटकरीमा दोहोऱ्याउनु छ
6: एकदमै, हामीले पहिलाको भन्दा अहिले हामी चाहिँ प्रोएक्टिभ भएर लागिराखेको छौँ। भनेको
7: पहिला भनेको अघिल्लो वर्ष एक वर्ष
6: त्योभन्दा पहिला अब
7: दुई वर्ष अगाडि भन्दा अहिले
6: त्यो मात्रै होइन, त्योभन्दा पहिलाको कुरा पनि छ भने बिस्तारै हामी चाहिँ अब मान्छेले विपद बुझ्दै आएको छ. विपद जोखिम न्यूनीकरण व्यवस्थापन भनेको के हो भन्ने कुरा मान्छेले बुझाउनु नै गाह्रो छ. त्यो भएर यो सेन्डाई फ्रेमवर्कदेखि धेरैमा के भनिएको छ भन्दाखेरि पहिला चाहिँ विपद बारेको बुझाइ चाहिँ तपाईँको मान्छेको एकरूपतामा हुनु पर्यो, भनेको मान्छेलाई अवेर गर्नु पर्यो, मान्छेले स्वीकार पनि गर्नु पर्यो र त्यही अनुसार बिहेभियर पनि त चेन्ज गर्नु पर्यो. भनेपछि अब बिस्तारै त्यो चाहिँ सुधार भइराखेको छ. गत वर्ष देख्नुभयो भने हामी गत वर्ष पनि तपाईँको चाहिँ यस गरेका हाम्रो चाहिँ रेस्पोन्सका कामहरू अथवा पूर्व तयारीका कामहरू र त्योभन्दा आज यो वर्ष हामी अझ खारिएर काम गरिराखेका छौँ. भनेपछि अहिले चाहिँ अब केही नभएको होइन, केही चाहिँ भइराखेको छ. अझै हामीले सुधार गर्नुपर्ने चाहिँ धेरै आवश्यकता छ. अझै यसलाई सुधार गरेर हामी चाहिँ अगाडि बढ्ने प्रतिबद्धता चाहिँ व्यक्त गर्न चाहन्छु.
7: संगीत च्यानलको नामबाट हामीलाई प्राप्त प्रश्न छ. मनसुनको समयमा अरनीको पृथ्वी त्रिभुवन राजमार्ग जस्ता मुख्य सड़कहरू अवरुद्ध हुँदा ढुवानी र उपचारमा निकै शास्ति हुने गरेको छ. सड़क अवरुद्ध भएको केही घण्टा भित्रै सञ्चालनमा ल्याउन उपकरणहरू कुन कुन ठाउँमा अलर्ट अवस्थामा राखिएका छन् जानकारी दिन मिल्छ भन्ने सोध्नुभयो.
6: एकदमै मिल्छ. यसमा अहिले धेरै प्रगति भएको भन्छु म. गत वर्ष र यो वर्ष हामीले हेर्यौँ है, यो वर्ष अझ हामी चाहिँ तपाईँलाई सिस्टमेटिक बनाइसकेका छौँ. जस्तो कि अहिले हाम्रो चाहिँ सड़क विभागको चाहिँ राष्ट्रिय सड़क भनौँ न, राष्ट्रिय सड़क र त्योसँग जोड्ने फिर सड़कहरूमा 277 हेभी इक्विपमेन्टहरू पूर्व तैनाती अवस्थामा चाहिँ छन् र अहिले त्यही अनुसारको अपरेटरहरूलाई आज मात्रै पनि हाम्रो एउटा मिटिङ थियो. अहिले एउटा नयाँ एप्लिकेसन बनेको छ, सेतु एप्लिकेसन भनेर, सेतु एप भनेर, सेतु एसिटियु सेतु भन्छ नेपालीमा लेखिने हुन्छ. त्यो सेतु एपबाट या एपमा हामीले के गरेका छौँ भन्दाखेरि जस्तो कुनै ठाउँ
7: जसले पनि
6: होइन तपाईँको यस्तो छ. अहिले चाहिँ यो हाम्रो चाहिँ अपरेटर र यो भनेको डिजास्टर रेस्पोन्समा खटिङले मात्रै यसलाई हामीले चाहिँ प्रयोग गर्ने भनेका छौँ. जस्तो कि कुनै ठाउँमा चाहिँ मानव सडक अवरुद्ध भयो, सडक अवरुद्ध हुने बित्तिकै तपाईँको त्यो सेतुमा चाहिँ इन्फर्मेसन आउँछ. त्यो आउने बित्तिकै तपाईँको के छ भन्दाखेरि त्यो नजिकको चाहिँ तपाईँको हाम्रो डिभिजन सडक कार्यालयहरू छ, तपाईँ हेभी इक्विपमेन्ट सहित उहाँहरू चाहिँ डिप्लोय भइहाल्नुहुन्छ, परिचालन भइराख्नु भइहाल्नुहुन्छ. र त्यो सेतुबाट के हेर्न सकिन्छ भने त्यो मान्छे परिचालित भयो कि भएन र अहिले चाहिँ तपाईँको त्यो मर्म सम्मार्ग अथवा तपाईँको त्यो बाटो खुलाउने सन्दर्भमा के प्रगति भइराखेको छ सबै मोनिटरिङ गर्न मिल्छ माथिबाट. यो किन गरिएको त भन्दाखेरि पहिला पनि तपाईँको चाहिँ अब बाटो खुलाउने अथवा अवरोध खुलाउने काम नभएको होइन, तर त्यो के भन्दा अलिकति ढिलो भयो होइन. त्यो भएको हुनाले अब जति सक्दो छिटो मौसम अथवा चाहिँ हाम्रो चाहिँ वातावरण ठिक छ भने त्यतिखेर चाहिँ हाम्रा चाहिँ यो अपरेटरहरू तुरन्त त्यसमा खटिनुहुन्छ. त्यो सेतुबाट हामी चाहिँ यसलाई चाहिँ मोनिटर गर्छौँ र त्यो मोनिटरको आधारमा यदि कोही खटिया रहन्छ भने फेरि त्यही प्रकारको चाहिँ हामी त्यहाँ अलर्टिङ गर्नुपर्ने हुनसक्छ. त्यो भएको कुरा अहिले चाहिँ गत वर्षको भन्दा पनि हामी चाहिँ यो वर्षमा चाहिँ अलिकति सुधार गरिएको सकेका छौँ. हाम्रो चाहिँ अलिकति यसलाई सिस्टमेटिक अथवा डिजिटल प्लेटफर्ममा हामीले चाहिँ राखिसकेका छौँ.
7: राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका उपसचिव प्रतिकार शाखा प्रमुख रामबहादुर केसीसँगको यो कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं. सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक.
3: चालू आर्थिक वर्षलाई कानून निर्माण र सुधार वर्षको रूपमा घोषणा. 9 दिनदेखि जारी मीटर ब्याज पीड़ितको आन्दोलन स्थगित. सरकारसँग 9 बजे सहमति.
7: नेकपा एमालेका नेता पौडेल विशेष अदालतबाट साधारण तारिखमा रिहा. सहजकर्तालाई मुद्दा चलाइयो. उच्च अदालत पाटनबाट लक्ष्यभन्दा बढ़ी मुद्दा भरछोट.
3: मल आपूर्तिमा कर प्रणाली र पार्वन समस्या मुख्य चुनौती. लगातारको वर्षा र बाढ़ी पहिरोका कारण 6 राजमार्ग अवरूद्ध. विपद प्रतिकार योजना कार्यान्वयनमा सुधार हुँदै.
7: अमेरिकी आरोपमा चीनको खण्डन. निर्वाचनको तथ्याङ्कमा हस्तक्षेप नभएको दावी. अमेरिका इरान बीच नागरिक बीचको द्वन्द्वले नागरिकमा पुनः त्रास. सशस्त्र द्वन्द्वका कारण कंगोमा इबोला नियन्त्रणमा समस्या.
3: र एसएससी महिला 19 वर्ष मुनिको प्रिमियर कप क्रिकेटको सेमी फाइनलमा नेपाल पराजित. विश्व एसियाली खेलकुदको तयारी प्रशिक्षणका लागि उसुको टोली चीन जाने.
7: साझा खबरको अन्त्यमा कार्टुन. कार्टुन हामीले राजेश मानन्धरले बनाउनु भएको कार्टुन लिएका छौं. व्यङ्ग्य गर्न खोजिएको छ. साउने संक्रान्ति हिजो र लुतो फाल्ने दिन पनि हिजो नै थियो र लुतोलाई कतिपयले राजनीतिक लगायत अरू सामाजिक विभिन्न प्रकारका विकृति र यसलाई हटाउनु पर्ने बारेमा पनि जोड़ दिँदै व्यङ्ग्य गर्दै सामाजिक सञ्जालमा पनि विचार व्यक्त गर्दै आएका छन्. यहाँ 2 व्यक्ति छन्. 2 मध्ये 1 अलि पाको जस्ता देखिन्छन् र नजिकै रहेका अर्को व्यक्ति तर्फ ती व्यक्तिले औंला थड्याएर केही भन्दैछन्. माथि यस्तो लेखिएको छ. 35 वर्ष पुरानो लुतो यो संक्रान्तिमा पनि हटाउन नसकिने जस्तो छ.
8: यो हो हाम्रो रेडियो 103.4 MHz.
9: तपाई आफ्नो स्वास्थ्य प्रति सचेत हुन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने सिंगुटी हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टर प्रणालीले गुणस्तरीय र भरपर्दो स्वास्थ्य सेवा ल्याएको छ. आजै सम्पर्क गरी आफ्नो स्वास्थ्य जाँच गराउनुहोला.
10: हाम्रा सेवाहरू अनुभवी स्वास्थ्य कर्मीबाट ओपीडी सेवा तथा स्वास्थ्य परामर्श, चौबिसै घण्टा इमर्जेन्सी सेवा, आँखा सम्बन्धी सेवा, दन्त सेवा, फार्मेसी सेवा, एक्सरे, भिडियो एक्सरे, रक्त परीक्षण, होम सर्भिस, ल्याब सेवा र निशुल्क टिकट, अन्य विभिन्न सेवाहरू। सिंगेटी हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टर प्राली बेगुचार सिंगेटी लामापगर जाने बाटोको दायाँ पट्टी, सम्पर्क नम्बर 9767 39 22।
11: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: छैन है पाँडे, त त राम्रो लुगा लगाएर पो हिँडेछस्। कता जान लागिस्? बिहेतिर हो कि क्या हो?
1: कहाँबाट बिहेमा जानु? यो त मनोकामनाको कमाल पो हो त। बरु त पनि मनोकामना गएर आकर्षक लुगाहरू हालिहाल, होइन?
0: लुगाहरू हाल्ने कि नहाल्ने कि खै म त केही सोच्नै सक्दिनँ। तनावै तनाव छ, गोजीमा 2 रुपियाँ छैन।
2: होइन पाण्डवहरू के कुराकानी गर्न लागेको हो?
1: के हुनु नि भित्ती, मनोकामनाको कुरा हो नि, होइन?
0: हो नि पाँडे, मनोकामना नै किन? बरु भन् न यहाँ के को सुविधा छ, म पनि सुनिहालौ न।
1: यहाँ स्वदेशी तथा विदेशी कपडाबाट आधुनिक डिजाइनमा सुट तयार गरिनुका साथै कलेज एवं बोर्डिङ स्कुलको ड्रेस र तयारी पोसाकहरू पाउनुका साथै 10% छुटको पनि व्यवस्था छ नि, होइन?
0: उसो भए पाँडे गइहालौ नि, ढिला नगरौ न।
1: कहाँ हुनु नि, कृषि विकास बैंक अगाडि छ नि, होइन?
2: पाण्डहरू गइहालौ न, that's it, सकिगो नि।
3: साथै भीमेश्वर नगरपालिका भित्रका शिक्षकहरूको ड्रेस, स्कूल कलेजका विद्यार्थीहरूको ड्रेस पाइनुका साथै अर्डर बमोजिम तयार पार्नु परेमा मनोकामना टेलर्सलाई सम्झनुहोस्।
4: प्रोपाइटर उमेश थापा। थप जानकारीका लागि सम्पर्क 9844065293 र 9844211900।
5: समाचार विचार विश्लेषण मनोरंजन साहित्य र कला संस्कृति पर्यटन र विकास का लागि जनपक्षीय आवाज हाम्रो रेडियो 103.4 MHz।

0: बिहान 7 बजेको हाम्रो समाचारमा सृजनाको नमस्कार। यो समाचार बुलेटिन हाम्रो रेडियो 103.4 मेगाहर्ज र जिरी सामुदायिक एफएम 94 मेगाहर्जबाट एकैसाथ प्रसारण भइरहेको छ। इन्टरनेटमा www.hamroradioefm.org.np र हाम्रो पात्रो एप्समा पनि हामीलाई सुन्न सक्नुहुनेछ। शुरूमा मुख्य समाचारका शीर्षकहरू। पछिल्लो तीन महिनामा मुलुकभर विपदबाट 163 जनाको मृत्यु। आज पनि देशका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षाको सम्भावना। गत वर्ष कुल विनियोजनको आधा विकास खर्च पनि हुन सकेन। नागरिक अगुवा देवेन्द्र राज पाण्डेको निधन। बागमतीका 6 बिना विभागीय मन्त्रीलाई विषयगत जिम्मेवारी। दोलखाको सैलुङमा अनधिकृत चहरा हटाउन अटेर गरे, कार्यवाहीको चेतावनी। र नेपाल अन्डर 19 महिला एसिया कपका लागि छनौट।
1: श्रद्धालु भक्तजनहरूमा हार्दिक निमन्त्रणा। दोलखा जिल्ला गौरीशंकर गाउँपालिका वडा नम्बर 8 खारे कसेरी स्थित विश्वरूप धाममा पवित्र श्रावण महिनाभर भव्य धार्मिक मेला तथा विशेष पूजा आराधनाको आयोजना गरिएको हुँदा पारिवारिक सुख शान्ति समृद्धि र आध्यात्मिक कल्याणको कामना गर्दै सम्पूर्ण श्रद्धालु भक्तजनहरूलाई विश्वरूप धाममा उपस्थित भई पुण्य लाभ लिनुहुन हार्दिक निमन्त्रणा गर्दछौ। यस धाममा भगवान शिव ब्रह्मा विष्णु महेश नाग नागिनी तथा 33 कोटी देवी देवता प्रति श्रद्धा पूर्वक पूजा अर्चना गरिनेछ। श्रावण महिनाको प्रत्येक सोमबार विशेष रुद्राभिषेक भजन कीर्तन दीप प्रज्वलन तथा प्रसाद वितरणको व्यवस्था गरिनेछ। विश्वरूप धाम परिवार गौरीशंकर गाउँपालिका वडा नम्बर 8 खारे कसेरी।
0: अब समाचार विस्तारमा। पछिल्लो तीन महिनामा मुलुकभर विपदबाट 163 जनाको मृत्यु भएको छ। मुलुकभर तीन महिनाको अवधिमा 3,347 विपदको घटना भएकोमा विपदबाट 163 जनाले ज्यान गुमाएका छन् भने 972 जना घाइते भएका छन्। विपदबाट 4,473 घर परिवार प्रभावित बनेको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। प्राधिकरणका अनुसार सो अवधिमा सबैभन्दा बढ़ी सर्पदंशका घटना भएका छन्। सर्पदंशका कारण 39 जनाको मृत्यु भएको छ। यसै चट्याङबाट 25, लेक लागेर 21, आग लागेर जनावरको आक्रमणबाट 17, हुरी बतासबाट 13, पहिरोबाट 12, बाढ़ीबाट 10 र भारी वर्षाका कारण 4 जनाको मृत्यु भएको छ। पछिल्लो 24 घण्टामा मात्रै 45 विपदका घटनामा परि 3 जनाको मृत्यु तथा 25 जना घाइते भएका छन्। विपदबाट 12,27,000 बराबरको क्षति भएको प्राधिकरणले जनाएको छ। जल तथा मौसम विज्ञान विभागले आज देशका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ। विभागका मौसमविद संजीव अधिकारीका अनुसार हाल देशभर मनसूनी वायुको प्रभाव रहेको छ। मनसूनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानभन्दा केही माथि नेपालको तराई आसपास तथा पूर्वतर्फ सरदर स्थानकै आसपास रहेकाले आगामी 3 दिनसम्म उल्लेख्य वर्षाको सम्भावना रहेको छ। आज कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशका पहाड़ी तथा तराई भूभागका थोरै स्थानमा भारी वर्षा तथा एक दुई स्थानमा धेरै भारी वर्षा हुने सम्भावना रहेको विभागले जनाएको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा पनि भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ। सम्भावित वर्षाका कारण गेग्रान वहाव बाढ़ी पहिरो तथा भूसैको जोखिम बढ़न सक्ने भएकाले प्रभावित क्षेत्रका बासिन्दाले विशेष सावधानी अपनाउन विभागले आग्रह गरेको छ। दुलखाको सैलुङ गाउँपालिकाले अस्थायी टहरा तथा पसल हटाउन आग्रह गरेको छ। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत संजीव नेपालले सूचना जारी गरी अस्थायी खटहरा हटाउन आग्रह गरेका हुन्। गाउँपालिकाको महत्वपूर्ण पर्यटक स्थल साइलुङ डाँडा तथा कालापानी साइलुङ मिनी ग्रेटपाल भन्दा माथि बनेका अस्थायी टहरा हटाउन 15 दिनको समय दिइएको छ। सो क्षेत्रमा हाल संचालनमा रहेका अस्थायी टहरा एवं पसलहरू 15 दिनभित्र हटाई सैलुङको प्राकृतिक सौन्दर्यतालाई कायम राख्न सरकारवालाहरूको ध्यानाकर्षण गराइएको छ। अनधिकृत रूपमा निर्माण भएका टहराहरूले सैलुङको प्राकृतिक सौन्दर्य एवं फोहोर मैला व्यवस्थापनमा समेत बाधा पुगेको सूचनामा उल्लेख छ। गाउँपालिकाको कालापानी सैलुङ मिनी ग्रेटवालदेखि सैलुङ डाँडासम्म कुनै पनि संरचना निर्माण र सञ्चालन गर्न नपाइने नीति रहेको सूचना मार्फत जानकारी गराइएको छ। गाउँपालिकाले तोकिएको समयभित्र त्यस्ता संरचना नहटाए प्रचलित कानून बमोजिम हुने कार्यवाही हुने चेतावनी समेत दिएको छ। हामीसँग अझै समाचार बाँकी नै छन्। त्योभन्दा पहिले सूचना र सन्देशको पालो।
2: कस्तो खल्लो दुध पानी मिसाएको रहेछ, हामी त खाँदैनौ।
3: होइन बुढा, डीडीसी को लोगो नभएको यो खुल्ला दुध कहाँबाट लिएर आएको? बच्चाहरूले पनि खाएनन्, झन् चिया त पटक्कै मिठो छैन। अलि राम्रो दुध ल्याउन सक्दैनौ?
4: हेर हेर यो बुढीको गनगन, मिठो दुध यो चरीकोट बजारमा कहाँ पाइन्छ र?
3: तिमी कुन जमानामा छौ? दोलखा डेरीको डीडीसी दुध लिएर आऊ न।
4: ल ल, म दोलखा डेरीको नम्बर 1 डीडीसी दुध नै लिएर आइहाल्छु।
2: आहा, कति मिठो दुध! अब देखि सधैँ डीडीसी दुध नै लिएर आउनुहोस् है बाबा।
5: हजुर, नेपाल सरकारको स्वामित्व भएको दुग्ध विकास संस्थान डीडीसीको व्यवस्थापनमा सञ्चालन भइरहेको दोलखा डेरीबाट उत्पादन भएको चरीकोट बजारको नम्बर 1 डीडीसी दुध, दही, पेडा, खुवा, घिउ, पनिर लगायतका दुग्ध पदार्थहरू नजिकैको डिलर वा खुद्रा विक्रेताबाट खरिद गरी सधैँ उपभोग गरौं। साथै यस डेरीले जिल्लाका विभिन्न गाविसहरूमा दुध संकलन केन्द्र स्थापना गरिरहेको हुँदा दुध बिक्रीका लागि तत्काल सम्पर्क राख्न हुन कृषकहरूलाई हार्दिक अनुरोध गरिन्छ।
6: बिक्री केन्द्रहरू चरीकोट बजार, दोलखा बजार, जिरी, मैना पोखरी र सिंगटी बजार। संकलन केन्द्रहरू बोच, साखिने, सुस्ता, सिमौती, जपी, भिरकोट साथै कारखाना र परका क्षेत्रहरू।
5: दोलखा दुग्ध उद्योग लिमिटेड चरीकोट दोलखा, सम्पर्क 0974120।
7: तपाई आफ्नो स्वास्थ्य प्रति सचेत हुन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने सिंगटी हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टर प्रणालीले गुणस्तरीय र भरपर्दो स्वास्थ्य सेवा ल्याएको छ। आजै सम्पर्क गरी आफ्नो स्वास्थ्य जाँच गराउनुहोला। हाम्रा सेवाहरू अनुभवी स्वास्थ्य कर्मीबाट ओपीडी सेवा तथा स्वास्थ्य परामर्श, 24 घण्टा इमर्जेन्सी सेवा, आँखा सम्बन्धी सेवा, दन्त सेवा, फार्मेसी सेवा, एक्सरे, भिडियो एक्सरे, रक्त परीक्षण, होम सर्भिस, ल्याब सेवा र निशुल्क टिकट, अन्य विभिन्न सेवाहरू। सिंगटी हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टर प्रणाली, बेगुचार सिंगटी, लामा बगर जाने बाटोको दायाँ पट्टि। सम्पर्क नम्बर 97 67 39 57 22।
0: तपाई यतिखेर हाम्रो रेडियो र जीडी एफएमबाट हाम्रो समाचार सुन्दै हुनुहुन्छ। इन्टरनेटमा www.hamroradioefm.org.np र हाम्रो पात्र एप्समा पनि हामीलाई सुन्न सक्नुहुनेछ। अब बाँकी समाचार। विशेष अदालतले पूर्व अर्थमन्त्री एवं एमाले उपाध्यक्ष विष्णु पौडेललाई साधारण तारिखमा रिहा गर्न आदेश दिएको छ। पौडेललाई 20 करोड़ 90 लाख सम्पत्ति शुद्धिकरण गरेको आरोपसहित पक्राउ गरे पनि त्यो आरोप अप्रमाणित हुने कुनै पनि आधार नभएको भन्दै विशेष अदालतले साधारण तारिखमा रिहा गर्न आदेश दिएको हो। आदेशमा अदालतले 3 आधार लिएको छ। अदालतले शेयर खरिद गर्ने कार्यमा सहजीकरण गरेको कुनै पनि तथ्य खुलाएको वा पोल गरेको नदेखिएको आधार लिएको छ। पौडेलले अनुसन्धानको क्रममा सम्पत्ति शुद्धिकरण अनुसन्धान विभाग र अदालत समक्ष बयान गर्दा न्यून मूल्यमा श्रीराम टोबाको उद्योग प्रणालीको शेयर अवमूल्यन गरी बिक्री गराउन सहजीकरण गर्ने कुनै काम नगरेको बताएका थिए। अदालतले आरोप दावी बमोजिमको कसुर नगरी निर्दोष भएको भन्दै इन्कारी बयान गरेको अवस्थालाई पनि थुनामुक्तिको आधार बनाएको छ। थुन्चेक बहसपछि अदालतले मुद्दाको पूर्वपक्षको लागि पौडेललाई साधारण तारीकमा राख्न आदेश गरेको हो। पौडेलले अब बाहिर बसेर मुद्दा लड्नेछन्। सरकारले गत आर्थिक वर्ष 2082-83 कुल विनियोजनको आधा पनि विकास खर्च गर्न नसकेको पाइएको छ। महालेखा नियन्त्रक कार्यालयको 32,000 सम्मको तथ्याङ्क अनुसार पूँजीगत खर्च 46.79% सीमित भएको हो। गत आर्थिक वर्ष सरकारले 4,07,88 करोड़ पूँजीगत खर्चको लक्ष्य राखेको थियो, तर आर्थिक वर्षको अन्तिम दिनसम्म 1,90,84 करोड़ मात्र विकास खर्च भएको महालेखाको तथ्याङ्कले देखाएको छ। सरकारले कुल 19,64,11 करोड़ बराबरको बजेट ल्याएकोमा कुल खर्च भने लक्ष्यको 80.55% मात्र भएको छ, अर्थात 32 असारसम्म 15,82,16 करोड़ बजेट मात्र खर्च भएको हो। सो आर्थिक वर्ष सरकारले चालूतर्फ भने 10,43,89 करोड़ बराबर खर्च गरेको छ, जुन लक्ष्यको 88.4% हो। यो आर्थिक वर्षमा सरकारले 11,80,98 करोड़ बराबर चालू बजेट विनियोजन गरेको थियो। मन्त्रालय समायोजनसँगै बागमती प्रदेशको केही मन्त्रालयमा एउटै मन्त्रालयको काम हेर्न 3 जनासम्म मन्त्री रहने भएका छन्। मन्त्रालयको संख्या 14 बाट 8 झारिए पनि संगठन तथा व्यवस्थापन ओएनएम सर्वेक्षण सम्पन्न नहुँदासम्म हाल कायम मन्त्रीहरूलाई विषयगत जिम्मेवारी बाँडेर काम सञ्चालन गर्ने व्यवस्था गरिएको हो। मुख्यमन्त्री इन्द्रबहादुर बानियाले मन्त्रालय पुनर्संरचनापछि विभागीय रहेका 6 मन्त्रीलाई विभिन्न विषयगत जिम्मेवारी तोकेका हुन्। यसअघि मन्त्रालयको जिम्मेवारी पाएका 7 मन्त्रीसँगै बिना विभागीय मन्त्रीलाई विषयगत जिम्मेवारी दिइएपछि नयाँ संरचना अनुसार मन्त्रालयको कार्यविभाजन लागू भएको हो। नयाँ व्यवस्था अनुसार स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालय र उद्योग पर्यटन श्रम तथा यातायात मन्त्रालयमा 3 मन्त्रीले जिम्मेवारी सम्हाल्ने भएका छन्। स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालयमा कञ्चनचन्द्र वादेसँगै किरण थापा मगरले स्वास्थ्य तथा उर्मिला नेपालले युवा तथा खेलकुद विषय हेर्नेछन्। त्यसै गरी उद्योग पर्यटन श्रम तथा यातायात मन्त्रालयमा मन्त्री बिन्दु श्रेष्ठसँगै जयराम थापाले श्रम रोजगार तथा यातायात र सुरेश नयाँ संरचना अनुसार मन्त्रालयको कार्यविभाजन लागू भएको हो। नयाँ व्यवस्था अनुसार स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालय र उद्योग पर्यटन श्रम तथा यातायात मन्त्रालयमा 3 मन्त्रीले

0: पुर्सेमीवारीपाएका छन्। यस्तै आन्तरिक मामिला कानून तथा सहकारी मन्त्रालयमा शिवराज अधिकारी सँगै दिनु रायमाझी पौडेलले सहकारी विषय हेर्ने जिम्मेवारी पाएकी छन् भने कृषि पशुपन्छी वन तथा वातावरण मन्त्रालयमा मधुसूदन पौडेलसँगै भरत बहादुर केसीले वन तथा वातावरण विषयको जिम्मेवारी सम्हाल्नेछन्। आर्थिक मामिला तथा योजना मन्त्रालय, खानेपानी ऊर्जा तथा सिंचाई मन्त्रालय र भौतिक पूर्वाधार विकास मन्त्रालयमा भने एक एकजना मन्त्री मात्र रहनेछन्। आर्थिक मामिला मन्त्रालयको जिम्मेवारीमा प्रभात तमाङ, खानेपानी मन्त्रालयमा कृष्ण कुमार तमाङ र भौतिक पूर्वाधार मन्त्रालयमा डाक्टर दिनेश चन्द्र देवकोटाले निरन्तरता पाएका छन्। प्रदेश सरकारले गत वैशाख 22 गते मन्त्री परिषद बैठकबाट मन्त्रालय संख्या 14 8 छार्ने निर्णय गरेको थियो। नयाँ आर्थिक वर्ष 2083-84 शुरू भएसँगै यस्तो निर्णय कार्यान्वयनमा आएको हो। नागरिक अगुवा देवेन्द्र राज पाण्डेको निधन भएको छ। उपचारमै रहेका पाण्डेलाई हिजो बेलुकी घर पठाइएको थियो। घरमै उनको निधन भएको हो। त्यसअघि पाटन अस्पतालमा उपचारका लागि लगिएको थियो। त्यसपछि हिजो नै उनलाई चिकित्सकको सुझाव अनुसार घरमै लगिएको थियो। पत्रकार नारायण वागेले सामाजिक सञ्जाल मार्फत पाण्डेको निधनप्रति दुःख व्यक्त गरेका छन्। पाण्डेले 2026 सालको जनमत संग्रहका बेला शासकहरूले जथाभावी खर्च गर्न खोजेपछि अर्थ सचिवबाट राजीनामा दिएका थिए। अध्ययन अनुसन्धानमा सक्रिय पाण्डे 2046 सालको जनआन्दोलनका बेला नागरिक समाजको तर्फबाट अगुवाई गरेका थिए। 2047 सालमा बनेको अन्तरिम सरकारमा उनी अर्थमन्त्री भएका थिए। त्यसपछि 2062-63 भएको लोकतान्त्रिक आन्दोलनमा पनि अगुवाई भूमिकामा रहेका थिए। नेपाल चीन सीमा जोड्ने तातोपानी नाका सञ्चालनमा आएको एक दिन नबित्दै पुनः बन्द भएको छ। तीन दिनपछि बिहिबार साँझबाट एकतर्फी रूपमा सञ्चालनमा आएको नाका हिजो बिहानदेखि पुनः ठप्प भएको हो। बिहिबार रातभर परेको अविरल वर्षापछि इको क्षेत्रमा माथिबाट बग्ने खोल्साको भेलले सड़क बगाउँदा सीमा नाकाको आवत जावत पूर्ण रूपमा रोकिएको हो। स्थानीय प्रशासनका अनुसार वर्षापछि खोल्साको पानी सड़कमै पसेर क्षतिग्रस्त बनेको छ। सोमबार लेपिङ क्षेत्रमा पहिरो खस्नुका साथै इको र डाकलाङ क्षेत्रमा सड़क भाँसिएपछि अवरूद्ध बनेको कोदारी सड़क खण्ड मरमत गरी बिहिबार साँझदेखि एकतर्फी रूपमा सञ्चालनमा ल्याइएको थियो। सड़क खुलेसँगै 35 कन्टेनर सीमा पार गर्न सफल भएका थिए। तर इको क्षेत्रमा सड़क पुनः भाँसिएपछि नाका फेरि बन्द हुन पुगेको हो। सरकारी जागिरबाट पेन्सन पाएकाले अब करारमा काम गर्न नपाउने भएका छन्। करारका कर्मचारीलाई हटाउने तयारी गरेको सरकारले नयाँ व्यवस्था गर्दै करारका कर्मचारीलाई पुलमा राखेको छ। प्रस्तुत छ एक रिपोर्ट।
1: सरकारले सरकारी जागिरबाट पेन्सन पाएका कर्मचारीलाई फेरि करारमा राख्न नपाइने निर्णय गरेको छ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले शुक्रबार सबै निकायमा परिपत्र जारी गर्दै कुनै पनि सरकारी सेवाबाट अवकाश प्राप्त गरी उपदान प्राप्त गरिसकेका वा हाल निवृत्ति भरण पाइरहेका करारका कर्मचारीहरूलाई 2083 साउन 1 गतेदेखि सेवा निरन्तरता नदिने निर्णय भएको उल्लेख गरेको छ। मन्त्रालयका शाखा अधिकृत सजीव नेपालले हस्ताक्षर गरी कार्यान्वयनका लागि सम्बन्धित सबै निकायमा पठाइएको परिपत्रमा पेन्सन पाएर करारमा काम गरिरहेका कर्मचारीहरूलाई सरकारले धन्यवाद सहित विदाय गर्ने निर्णय गरेको उल्लेख छ। निवृत्ति भरण वा उपदान नपाउने तर हाल करारमा कार्यरत रहेका कर्मचारीहरूलाई अर्को व्यवस्था नभएसम्मका लागि सम्बन्धित निकायमा करार सम्झौता गरी पुलमा राखिनेछ। यसको एकीकृत विवरण भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अध्यावधिक गर्ने निर्णय सरकारले गरेको छ। सरकारले करारका कर्मचारीहरूलाई पुलमा राख्ने र थप व्यवस्थापनका लागि एक महिनाभित्र अध्ययन गर्ने भएको छ। हाल करारमा कार्यरत कर्मचारीलाई अर्को व्यवस्था नभएसम्मका लागि सम्बन्धित निकायमा करार सम्झौता गरी पुलमा राख्ने र यसको एकीकृत विवरण भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अध्यावधिक गर्ने पत्रमा भनिएको छ। उनीहरूको व्यवस्थापन संरक्षण पछि सम्बन्धित निकायले पुलमा राखिएका कर्मचारी मध्ये आवश्यकता अनुसार काम

0: गराउने जनाएको छ। यससँगै उनीहरूको व्यवस्थापनका लागि एक महिना भित्र मन्त्रालयले अध्ययन गरी उपयुक्त विकल्प सिफारिस गर्ने जनाएको छ। लक्ष्मी थामी, हाम्रो रेडियो चरिकोट।
1: ललितपुरको जावलाखेली सदर चिडियाखाना हिजोदेखि सर्वसाधारणका लागि पुनः खुल्ला गरिएको छ। 27 दिनदेखि बन्द चिडियाखाना हिजोबाट खुल्ला गरिएको हो। काग, गिद्ध, हाँस लगायत पंक्षीमा बर्ड फ्लू संक्रमण पुष्टि भएपछि चिडियाखाना गत 5 असारदेखि बन्द गरिएको थियो। संक्रमण नियन्त्रणका लागि बिरामी पंक्षीहरूको उपचार, सरसफाई तथा आवश्यक व्यवस्थापनको काम सम्पन्न भएपछि वातावरणले नमूनाको परीक्षणमा एभियन इन्फ्लुएन्जा बर्ड फ्लू भाइरस नदेखिएकाले चिडियाखाना पुनः सञ्चालनमा ल्याइएको हो। चिडियाखानाका प्रवक्ता तथा सूचना अधिकारी गणेश कोइरालाका अनुसार चिडियाखाना बिहान 10 बजेदेखि बेलुकी 4 बजेसम्म प्रवेशका लागि खुल्ला रहनेछ। हाम्रो समाचारमा अब अन्तर्राष्ट्रिय समाचार। भारतमा पहिलो हाइड्रोजन रेल सञ्चालनमा आएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले हरियाणाको जिन्द रेलवे स्टेशनमा भारतको पहिलो हाइड्रोजन ट्रेनको उद्घाटन गरेका हुन्। जिन्द सोनीपत मार्गमा सञ्चालनमा आएको यो रेल 10 डिब्बा भएको विश्वकै सबैभन्दा लामो हाइड्रोजन रेल भएको भारतीय सरकारको भनाई छ। रेलले करिब 90 किलोमिटर दूरीमा करिब दुई घण्टामा पार गर्नेछ र बीचमा 12 वटा स्टेशनमा रोकिनेछ। उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री नरेन्द्र मोदीले अन्य देशमा 3 वा 4 डिब्बाका मात्र हाइड्रोजन रेल सञ्चालनमा रहेको उल्लेख गर्दै भारतले 10 डिब्बा र 3200 हर्स पावर क्षमताको रेल निर्माण गरेर विश्वमा नयाँ पहिचान बनाएको बताए। हाइड्रोजन रेल धुवारहित मात्र नभई मेक इन इण्डिया अभियानको सफल उदाहरण भएको उनको दावी छ। हाम्रो समाचारमा अब खेलकुदको समाचार। नेपाल अण्डर 19 महिला एसिया कपका लागि छनौट भएको छ। नेपाल क्रिकेट संज्ञानले नेपाल अण्डर 19 महिला एसिया कपका लागि छनौट भएको जानकारी दिएको हो। एसएससी वुमेन्स अण्डर 19 प्रिमियर कपको हिजो भएको सेमीफाइनल खेलमा नेपाल यूएईसँग पराजित भएको छ। तर हारका बावजूद नेपालले यस अगावैको खेलमा एसिया कपमा आफ्नो स्थान सुरक्षित गरिसकेको थियो। नेपाल अण्डर 19 एसिया महिला एसिया कपका लागि छनौट भएको सम्बन्धी समाचार सँगसँगै हाम्रो समाचारको बिहान 7 बजेको विशेष बुलेटिन यही सकिन्छ। यो समाचार बुलेटिनबाट म सृजना बिदा चाहन्छु। नमस्ते।
2: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।
3: दुलिखेल अस्पताल, दुलखा अस्पताल, दुलखाको सूचना। धुलेखेल अस्पतालद्वारा सञ्चालित दोलखा अस्पतालले विभिन्न सेवा सञ्चालन शुरू गरिसकेकाले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ।
4: हाम्रा सेवाहरू
3: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्न 4 बजेसम्म ओपीडी सेवा,
4: 24 घण्टा आकस्मिक सेवा,
3: बाल रोग विशेषज्ञ सेवा, इन्डोस्कोपी कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा,
4: डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा,
3: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना,
4: 24 घण्टा फार्मेसी सेवा,
3: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन,
4: हाड जोनी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकबाट दन्त सेवा,
3: हाड जोनी नसा सम्बन्धी विशेषज्ञ डाक्टरहरूद्वारा हड्डी भाँचेका, हड्डी खिएका, नसा च्यापिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा,
4: ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच,
3: रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइरोइड जाँच,
4: दिशा पिसाब खकार परीक्षण गरिनुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण,
5: विशेष मेसिनद्वारा नवजात शिशुको जन्मजात श्रवण समस्याहरूको परीक्षण तथा पहिचान, जिल्लाकै क वर्गको सुविधा सम्पन्न एम्बुलेन्स सेवा सञ्चालन।
3: अन्य थप जानकारीको लागि
5: सम्पर्क नम्बर 0949412020।
4: झुलीखेल अस्पताल दोलखा, अस्पताल दोलखा।

0: กะละขอได้ก็มีฟันนอนิดได้ไอ้ฮักโอบอดจ้าแมวนุบอดจ้าหน่อแมวนุมีว่ากันลายหมอนหมอนแก่รถเต็นตุกุนเฮียวานักมุรานิวนิดลังเอ็ดนะอาวันเฮงวันนี่ฮักมันนะชาวนรกอาวันตะแก่แมวนี่หัวตาวันเฮนี
1: ่เย่तपाईले केति पनि थाहा छैन खड्काजी तपाईले भनेको सम्पूर्ण सामानहरु त 32 रेन्टल एन्ड क्याटरिङ सर्भिस चारकोटमा पाइहालिन्छ
0: ए वा वा ट्राई गर्न है सबै सेवा होइन हट
2: हजुर हरकी सेवामा सम्पूर्ण नयाँ सामानको साथमा सदरमुकाम चरिकोटमा विवाह व्रतबन्ध सेमिनार सभा सम्मेलन उत्सव पिकनिक जस्ता विभिन्न कार्यक्रमका लागि हामीलाई सम्झनुहोस् हामी आवश्यक परे भोजपति तथा शुभ कार्यका लागि अनुभवी तथा दक्ष कुक वेटर मसालजी उपलब्ध गराउँदछौ यहाँ आवश्यक चाइनिज स्टेन चाय कुर्सी भाँडाकुँडा कार्पेट म्युजिक सिस्टम बत्ती लगायतका सामानहरू भाडामा पाइनुका साथै हाफ तथा फुल क्याटरिङ पनि गरिन्छ
3: ग्राहकको सन्तुष्टि नै हाम्रो सफलता सम्पर्कको लागि कुमार श्रेष्ठ 9851242883 9842282883 र कृष्ण श्रेष्ठ 9864002041
4: बैतेश्वर रेन्टल एन्ड क्याटरिङ सर्भिस चरिकोट दोलखा
5: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज

0: गौरीशंकर संरक्षण क्षेत्र आयोजनाको अनुरोध। हाल देशभर मनसून सक्रिय भइरहेको छ। निरन्तर तथा अत्याधिक वर्षाका कारण बाढ़ी पहिरो बुछिया नदी कटान सड़क अवरोध आकस्मिक बाढ़ी तथा अन्य प्राकृतिक विपदका घटनाहरू हुने जोखिम उल्लेखनीय रूपमा बढ़ेको हुँदा यस परिस्थितिमा गौरीशंकर संरक्षण क्षेत्र भित्र बसोबास गर्ने सम्पूर्ण बासिन्दा स्थानीय समुदाय पर्यटक पदयात्री तथा सरकारवाला निकायहरूले निम्न सावधानीहरू अपनाउनु हुन अनुरोध गरे। मौसम पूर्वानुमान तथा सम्बन्धित निकायबाट जारी गरिएको सूचना तथा सुरक्षा चेतावनीहरू नियमित रूपमा पालना गरौं। पहिरो बाढ़ी तथा भूक्षयको जोखिम भएका क्षेत्रहरूमा अनावश्यक आवतजावत नगरौं। निरन्तर वर्षा भइरहेको अवस्थामा बिरालो भूभाग खोल्सा नदी किना तथा जोखिमयुक्त स्थानमा बसोबास वा आवतजावत नगरौं। यात्रा वा पदयात्रामा निस्कनु अघि मौसमको अवस्था तथा बाटोको अवस्था बारे जानकारी लिएर मात्र गर्ने गरौं। अवस्थाका लागि आवश्यक खाद्यान्न पिउने पानी औषधि टर्च लाइट मोबाइल चार्जर झटपट झोला प्राथमिक उपचार बक्स लगायतका सामग्री तयारी अवस्थामा राखौं। मनसूनको बेला पानीका मुहानहरू दूषित हुन सक्ने भएकाले पिउने पानी उमालेर वा सुरक्षित रूपमा शुद्धिकरण गरेर मात्र प्रयोग गरौं। झाडा पखाला हैजा जस्ता पानीजन्य रोगहरूबाट सचेत रहौं। बाल बालिका ज्येष्ठ नागरिक महिला तथा अपाङ्ग भएका व्यक्तिहरूको सुरक्षामा विशेष ध्यान दिऊ। सम्भावित जोखिम देखिएमा तत्काल सुरक्षित स्थानमा सरौं तथा सम्बन्धित निकायलाई जानकारी गराउँ। वन क्षेत्रमा जाने चरण तथा अन्य गतिविधि सञ्चालन गर्दा विशेष सावधानी अपनाऊ। संरक्षण क्षेत्रभित्र ट्रेकिङ हाइकिङ गर्दा अनिवार्य रूपमा गौरीशंकर संरक्षण क्षेत्र आयोजना तथा सुरक्षा निकायद्वारा जारी गरिएको ट्राभल एडभाइजरी अनुसार यात्रा गरौं र कुनै पनि आपतकालीन अवस्था आइपरेमा नजिकको प्रहरी कार्यालय तथा जिक्यापलाई तत्काल जानकारी गराउँ। सतर्कता नै विपदबाट बस्ने सबैभन्दा प्रभावकारी उपाय हो। त्यसैले सतर्क बनौ, आफू पनि बचौ, अरूलाई पनि बचाऊ। राष्ट्रिय प्रकृति संरक्षण कोष गौरीशंकर संरक्षण क्षेत्र आयोजना प्रधान कार्यालय सिंगटी दोलखाद्वारा जनहितमा जारी।
1: हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: बाहेक कुनै सभा सम्मेलन गर्दै हुनुहुन्छ
1: वा तपाईहरूलाई तालिम गोष्ठी र सेमिनारका लागि सुन्दर शान्त हलको आवश्यकता परेको छ?
0: यदि छ भने आजै सम्पर्क गर्नुहोस्।
1: चरीकोट चरीघ्याङ स्थित हाम्रो रेडियोको सभा हल उपलब्ध छ।
0: हाम्रा सुविधाहरू
2: 150 जना मानिस अट्न सक्ने सुविधा सम्पन्न सभा हल।
0: सभाहलमै साउन्ड सिस्टम जडान गरिएको हुँदा बाहिरबाट महँगो शुल्क तिरेर साउन्ड सिस्टम भाडामा ल्याउनु नपर्ने।
2: जेनेरेटरको 24 घण्टा व्यवस्था। विद्युत आपूर्ति नभएको बेला पनि कार्यक्रम सञ्चालनमा कुनै बाधा नपर्ने।
0: पर्याप्त पार्किङको व्यवस्था। आवश्यकता अनुसार छत पनि प्रयोग गर्न सकिने।
2: कार्यक्रमका लागि प्रोजेक्टरको आवश्यकता परे सोको समेत व्यवस्था हुने।
0: र लामो अवधिको तालिम गोष्ठी गर्नु परेमा हल भाडामा विशेष छुटको व्यवस्था।
1: अब टेन्सन गर्नै पर्दैन, साउन्ड सिस्टम र ब्याकअप सहितको सुविधा सम्पन्न सभा हल सहुलियत मूल्यमा उपलब्ध छ।
0: थप जानकारीका लागि सम्पर्क हाम्रो रेडियो 103.4 मेगाहर्ज चरीकोट चरीघ्याङ दोलखा 0974812 र 0974812444।
3: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।
1: के तपाईँ लोकल र उन्नत जातका खाद्यान्नका बिउको खोजी गर्दै हुनुहुन्छ?
4: उन्नत जात र गुणस्तरीय बिउ भए मात्रै हामीले चाहे जस्तो उत्पादन गर्न सक्छौ। यदि तपाईँ पनि यसको खोजीमा हुनुहुन्छ भने अन्त टाढा जानै पर्दैन।
1: नालडुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड 32/4 साबिक काभ्रे गाविस वडा नम्बर 6 बगरमा तपाईँले यो सुविधा पाउन सक्नुहुनेछ।
4: यहाँ विभिन्न उन्नत जातका धान, गहुँ, मकै, कोदो, फापर, जौका बिउहरूका साथै लोकल बिउहरू सुपथ मूल्यमा उपलब्ध छ। युरिया, डीएपी, पोटास लगायतका रासायनिक मलका लागि पनि हामीलाई सम्झनुहोस्।
1: थप जानकारीका लागि सम्पर्क 9844463878 र 9844011725। नालढुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड 32/4 काभ्रे बगर दोलखा।

के तपाई चरीकोट काठमाडौँ यात्रा आरामदायी सहज र भरपर्दो बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने अब रोज्नुहोस् खाडादेवी यातायात प्रणाली। अब चरीकोटबाट काठमाडौँ जान बिहान 5 बजेदेखि दिउँसो 4 बजेसम्म नियमित गाडी सेवा, आरामदायी सिट सहित 14 जनासम्म सहज यात्रा गर्न सकिने सुविधा। यात्रुको आवश्यकता र सहजतालाई ध्यानमा राख्दै बीचबीचमा आवश्यक स्थानमा रोकिने व्यवस्था पनि। परिवार, साथीभाइ वा समूह यात्राका लागि रिजर्भ सेवा अझ सहज, सुरक्षित र सुविधाजनक छ। चरीकोटमा टिकट पाइने स्थान एम्रोसिया होटलको भुइँ तलामा तथा सादो बाटो प्रहरी चौकी नजिक। सम्पर्क नम्बर 97-61-13-21-44 97-61-13-21-45। काठमाडौँबाट चरीकोट आउनका लागि जडीबुटीबाट टिकट सेवा उपलब्ध छ। आराम, सहज र विश्वासिलो यात्राका लागि खाडादेवी यातायात प्रणाली।

0: अस्पताल दोलखाको सूचना।
1: धुलेखेल अस्पतालद्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा संचालन शुरू गरिसकेकाले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ।
0: हाम्रा सेवाहरू
1: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्ह 4 बजेसम्म ओपीडी सेवा,
0: 24 घण्टा आकस्मिक सेवा,
1: बालरोग विशेषज्ञ सेवा, इन्डोस्कोपी कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा,
0: डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा,
1: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना,
0: 24 घण्टा फार्मेसी सेवा,
1: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन,
0: हार्जुनी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकबाट दन्त सेवा,
1: हार्ड चोर्नी नसा सम्बन्धी विशेषज्ञ डाक्टरहरूद्वारा हड्डी भाँचेका, हड्डी खिएका, नसा च्यापिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा,
0: ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच,
1: रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइरोइड जाँच,
0: दिसा पिसाब खकार परीक्षण गरिनुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण,
2: विशेष मेसिनद्वारा नवजात शिशुको जन्मजात श्रवण समस्याहरूको परीक्षण तथा पहिचान, जिल्लाकै क वर्गको सुविधा सम्पन्न एम्बुलेन्स सेवा सञ्चालन।
1: अन्य थप जानकारीको लागि
2: सम्पर्क नम्बर 0494-12-020।
0: धुलेखेल अस्पताल दोलखा, अस्पताल दोलखा।
3: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: जय नेपाल सत्य सेवा सुरक्षणम बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले नेशनल गोल्ड टेलिभिजन संघको सहकार्यमा तयार पारेको बागमती प्रदेश प्रहरी दर्पण कार्यक्रममा यहाँहरूलाई हार्दिक स्वागत तथा अभिवादन। पाक्षिक रूपमा प्रस्तुत हुने यो कार्यक्रम बागमती प्रदेश अन्तर्गतका विभिन्न 6 टेलिभिजन तथा 44 रेडियो स्टेशनहरूबाट समेत हेर्न र सुन्न सकिन्छ। कार्यक्रमको शुरूआतमा प्रहरीको काम कार्यवाहीलाई व्यवस्थित समयानुकूल र प्रभावकारी बनाउने सन्दर्भमा बागमती प्रदेश प्रहरी कार्यालयका साथै मातहतका विभिन्न प्रहरी कार्यालयहरूबाट पाक्षिक रूपमा सम्पादित गतिविधिहरूलाई समेटेर तयार पारिएको प्रदेश प्रहरी गतिविधि।
1: नेपाल पुलिस स्कूल शान्तिपुर चितवनले अभिभावकहरूलाई लक्षित गर्दै 5 कार्यदिनको निशुल्क कम्प्युटर प्रशिक्षण प्रदान गरेको छ। अभिभावकहरूलाई सूचना प्रविधिमा दक्ष बनाई विद्यार्थीको घरको शैक्षिक वातावरणमा थप प्रभावकारी बनाउने उद्देश्यले सञ्चालन गरिएको हो। उक्त प्रशिक्षणमा कक्षा 1 देखि कक्षा 5 सम्म अध्ययनरत विद्यार्थीका अभिभावकहरूलाई कम्प्युटरको आधारभूत ज्ञान, साइबर अपराध तथा अनलाइन ठगीबारे सचेतना, सामाजिक सञ्जालको सुरक्षित प्रयोग, विद्यालयको एप सञ्चालन तथा सूचना प्रविधिको सही प्रयोगको सम्बन्धमा प्रशिक्षण गराइएको थियो। यस्ता प्रशिक्षण पश्चात अभिभावकहरूले आफ्ना सन्ततिले कम्प्युटर र मोबाइलको सही एवं सुरक्षित प्रयोग गरिरहेका छन् वा छैनन् भनी निगरानी समेत गर्न सकिने विश्वास गरिएको छ। विद्यालय परिसरको कम्प्युटर प्रयोगशालामा दैनिक 1.5 घण्टाका दरले प्रशिक्षण सञ्चालन गरिएकोमा प्रशिक्षण पश्चात अभिभावकहरूलाई प्रमाणपत्र समेत प्रदान गरिएको थियो। नेपाल पुलिस स्कूल शान्तिपुर चितवनले शुरू गरेको यस अभियानले अभिभावकहरूलाई डिजिटल रूपमा सक्षम बनाउनुका साथै विद्यालय अभिभावक र विद्यार्थी बीचको सहकार्यलाई अझ सुदृढ बनाई विद्यार्थीहरूको सिकाइमा पनि सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ। हाल नेपाल पुलिस स्कूल शान्तिपुर चितवनमा कक्षा 1 देखि 10 सम्मका करिब 700 विद्यार्थीहरू अध्ययनरत रहेका छन्।
2: नेपाल पुलिस स्कूल शान्तिपुर चितवनको आयोजना तथा जिल्ला वन कार्यालय चितवनको सहकार्यमा गत असार 24 गते वातावरण संरक्षण तथा वृक्षारोपण प्रवर्धन गर्ने उद्देश्यले 1 विद्यार्थी 1 बिरुवा अभियान अन्तर्गत बिरुवा वितरण कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रमको अवसरमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं नेपाल प्रहरी प्रदेश कार्यालय बनेपाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक कमल थापाको प्रमुख आतिथ्यतामा विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरू, विद्यार्थीहरू, शिक्षक शिक्षिकाहरू तथा प्रहरी कर्मचारीहरूलाई विभिन्न प्रजातिका फलफूल तथा बहुउपयोगी औषधिको कुल 800 थान बिरुवा वितरण गरिएको थियो। यो अभियानमा सहभागीहरूलाई बिरुवा रोप्ने, संरक्षण गर्ने तथा यसले वातावरण संरक्षणमा पुर्याउने योगदानको बारेमा प्रकाश पार्दै प्रत्येक नागरिकको पर्यावरणीय सुरक्षामा महत्वपूर्ण भूमिका रहने विषयमा जानकारी प्रदान गरिएको थियो। उक्त कार्यक्रमले विद्यार्थीहरूमा पर्यावरण संरक्षणको ज्ञान, व्यावहारिक सिकाइ, जलवायु परिवर्तनको सचेतना, नेतृत्व र सामाजिक उत्तरदायित्वको बारेमा ज्ञान हासिल हुने अपेक्षा गरिएको छ।
0: बागमती प्रदेश अन्तर्गतका विभिन्न जिल्लाहरूमा घटेका आपराधिक घटना तथा अपराध अनुसन्धानसँग सम्बन्धित विभिन्न विषयवस्तुलाई समावेश गरी तयार पारिएको घटना तथा अपराध जन्य समाचार अबको प्रस्तुतिमा।
1: अमेरिकी डलर देखाई ठगी गरेको आरोपमा एकजनालाई जिल्ला प्रहरी कार्यालय धादिङले पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिन्धुपाल्चोकको 12 विषय नगरपालिका 3 धारपा घर भई हाल काठमाडौँको गोकर्णेश्वर नगरपालिका 3 सनिटार बस्ने 37 वर्षीय बुद्धि बहादुर युञ्जन रहेका छन्। पक्राउ परेका युञ्जनले काशीको पोखरा महानगरपालिका 17 बिरौटा बस्ने 69 वर्षीय सुनचाँदी व्यवसायी थमन सिंह विश्वकर्मालाई गत जेठ 13 गते धादिङको धुनीबेसी नगरपालिका 8 चुले डाँडा स्थित कच्ची सड़क खण्डमा 4-5 जनाको अपरिचित व्यक्तिहरूले फोन मार्फत बोलाई सस्तोमा 65,000 अमेरिकी डलर सटही गरिदिन्छु भनी प्रलोभनमा पारी विश्वकर्मासँग भएको नेपाली रूपियाँ 11,75,000 र 1.5 तोलाको 2 थान सुनको औठी समेत लिई उनीहरूले बोकेको झोलाबाट 65,000 अमेरिकी डलर भनी रूमालभित्र बेरिएको खाली पाना काटेको कागजको टुक्राहरूको बण्डल दिही फरार भएको भन्ने सूचनाको आधारमा खटिएको प्रहरी टोलीले गत असार 26 गते धादिङको धुनीबेसी नगरपालिका 9 झ्याप्ले खोला स्थितबाट योञ्जनलाई पक्राउ गरेको हो। उक्त घटनामा संलग्न अन्य फरार अभियुक्तहरूको खोजी कार्य भइरहेको छ।
2: 129 किलो 104 ग्राम लागु औषध गाँदा सहित चारजनालाई इलाका प्रहरी कार्यालय मनहरी मकनपुर र इलाका प्रहरी कार्यालय गजुरी धादिङले विभिन्न मितिमा पक्राउ गरेको छ। पक्राउ पर्नेमा धादिङको गजुरी गाउँपालिका 6 गेदे बस्ने 20 वर्षीय प्रमोद अधिकारी, गजुरी गाउँपालिका 7 बस्ने 41 वर्षीय सुमन तामाङ, सोही ठाउँका 18 वर्षीय इरोज तामाङ र चितवनको राप्ती नगरपालिका 13 बस्ने 31 वर्षीय मनिष प्रजा रहेका छन्। धादिङको गजुरी गाउँपालिका 1 गजुरी बजार स्थित पृथ्वी लोकमार्ग, मकवानपुरको मनहरी गाउँपालिका 9 ज्यामिरे र सिम्पानी स्थित पूर्व पश्चिम सड़क खण्डमा खटिएको प्रहरी टोलीले उनीहरू सवार रहेको सवारी साधनलाई चेकजाँच गर्दा उनीहरूको साथबाट उक्त लागु औषध गाँजा बरामद गरेको हो। घटनाबारे थप अनुसन्धान भइरहेको छ।
1: 78,400 क्याप्सुल ट्रामा हाइड्रोक्लोराइड सहित दुईजनालाई प्रहरी चौकी जोगीमारा धादिङले गत असार 23 गते पक्राउ गरेको छ। पक्राउ पर्नेमा पर्साको वीरगंज महानगरपालिका 3 बस्ने 41 वर्षीय मोहन कुर्मी र सोही ठाउँका 35 वर्षीय प्रतिमा देवी रहेका छन्। धादिङको रोराङ गाउँपालिका 9 जोगीमारा स्थित पृथ्वी लोकमार्ग सड़क खण्डमा वीरगंजको पर्साबाट बनेपातर्फ आउँदै गरेको यात्रुवाहक बसलाई चेकजाँच गर्ने क्रममा सोही बसमा सवार उनीहरूको साथमा रहेको सुटकेस र जेब्रा झोला खानतलासी गर्दा लुकाई सिपाही बिक्री वितरणको लागि ल्याएको उक्त औषधिजन्य लागु औषध बरामद गरिएको हो। पक्राउ परेका उनीहरूलाई लागु औषध सम्बन्धी कसोमा आवश्यक अनुसन्धान भइरहेको छ। यसै गरी जिल्ला प्रहरी कार्यालय मकवानपुरले पनि औषधिजन्य लागु औषध सहित 3 जनालाई गत असार 23 र 24 गते पक्राउ गरेको छ। पक्राउ पर्नेमा मकवानपुरको हेटौडा उपमहानगरपालिका 14 मयूरधाप घर भई हाल हेटौडा 5 डेरा गरी बस्ने 28 वर्षीय काली बहादुर बस्नेत, पाराको निजगढ़ नगरपालिका 2 बस्ने 25 वर्षीय आर्यन घिमिरे र काभ्रेको भुम्लु गाउँपालिका 10 बस्ने 37 वर्षीय देव श्रेष्ठ रहेका छन्। मकवानपुरको हेटौडा उपमहानगरपालिका 4 कपुर कम्प्लेक्स र हेटौडा उपमहानगरपालिका 15 रातोमाटे स्थितमा खटिएको प्रहरी टोलीले उनीहरूको साथबाट लागु औषध खैरे हिरोइन 2 ग्राम 240 मिलिग्राम, ट्रमाडोल 540 क्याप्सुल, नाइटोजेपाम 48 ट्याब्लेट र ओनरेक 27 बोतल बरामद गरेको हो। घटनाबारे थप अनुसन्धान भइरहेको छ।
2: 166 ग्राम 9 मिलिग्राम लागु औषध खैरो हिरोइन जस्तो देखिने पदार्थ सहित 9 जनालाई जिल्ला प्रहरी कार्यालय चितवन, मकवानपुर, काभ्रे र सिन्धुलीले विभिन्न मितिमा पक्राउ गरेको छ। पक्राउ पर्नेमा सुनसरीको हरिनगर गाउँपालिका 3 बस्ने 18 वर्षीय सुमन कुशवाहा, सिन्धुलीको कमलामाई नगरपालिका 5 बस्ने 34 वर्षीय प्रवीण लामा, काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका 9 बस्ने 33 वर्षीय सबिन कोइराला, सोही ठाउँका 40 वर्षीय अञ्जन थापा, दोलखा भीमेश्वर नगरपालिका 7 बस्ने 20 वर्षीय ऋतु जैसी, गोर्खाको हरमटारी घर भएका 24 वर्षीय जगत खत्री, मनहरी गाउँपालिका 7 बस्ने 23 वर्षीय सुमन गोङवा, चितवनको भरतपुर महानगरपालिका 8 सल्यानी टोल बस्ने 31 वर्षीय प्रकाश मोक्तान र 27 वर्षीय गोविन्द गैरी रहेका छन्। सिन्धुलीको दुधौली नगरपालिका 7 पोखरे, काभ्रेको रोसी गाउँपालिका 9 मंगलटार, मकवानपुरको हेटौडा उपमहानगरपालिका 15 रातमाटे र चितवनको भरतपुर महानगरपालिका 8 सल्यानी टोल स्थितमा खटिएको प्रहरी टोलीले उनीहरूले लुकाई छिपाई ल्याउँदै गरेको उक्त लागु औषध खैरो हिरोइन जस्तो देखिने पदार्थ, ट्रमाडोल 20 ट्याब्लेट, नगद 60,100 नेपाली रूपियाँ, एक थान खुकुरी, भेप एक थान र विभिन्न कम्पनीका मोबाइल 5 थान समेत बरामद गरेको हो। घटनाबारे थप अनुसन्धान भइरहेको छ।
0: अबको क्रममा सचेतनामूलक श्रव्य दृश्य सामग्री।

0: लागु औसत भन्नाले लागु औसत नियन्त्रण ऐन 2033 बमोजिम पूर्ण रूपमा निषेधित र नेपाल राजपत्रमा सूचना प्रकाशित गरी यो लागु औसत हो भनी तोकिएको वस्तुहरू जुन प्राकृतिक रूपमा उत्पादन गर्न सकिने वा कृत्रिम रूपमा विभिन्न रासायनिक प्रतिक्रिया गराई तयार गर्न सकिने मनोदीपक पदार्थहरू जस्तै गाँजा अफिम कोकाको झारपात कोकिन एवं औषधिजन्य लागु औषध ट्रमाडोल नाइट्रोजिपाम नाइट्रोफेट डाइजिपाम र कोरेस लगायतका पदार्थहरू पर्दछन्। लागु औषध दुर्व्यसनी आजको समयमा एक विकराल समस्याको रूपमा देखा परेको छ। सुरुमा प्रहर साथी संगतिको दबाव जिज्ञासा वा क्षणिक मनोरञ्जनका लागि यसको प्रयोग गरिएकोमा बिस्तारै लतमा परिणत भएको देखिन्छ। यसको प्रयोगले मानिसको केन्द्रीय स्नायु प्रणालीमा प्रभाव पारी प्रयोगकर्तालाई सही र गलत छुट्याउन नसक्ने अवस्थामा पुर्याउँदछ। त्यसपछि व्यक्तिले आफ्नो स्वास्थ्य परिवार शिक्षा पेसा सामाजिक प्रतिष्ठा र अन्तत आफ्नो भविष्य नै गुमाउनुका साथै दुर्व्यसनीले आफ्नो परिवार समाज र राज्य प्रति पालना गर्नुपर्ने कर्तव्यबाट समेत विमुख हुन पुग्दछन्। यसको प्रयोगले परिवारमा आर्थिक संकट पारिवारिक कलह मानसिक तनाव तथा सामाजिक विखण्डन निम्त्याउँदछ। साथै लागु औषध अन्य अपराधको जननी समेत रहेकोले लागु औषधको कुलतमा फँसेका व्यक्तिहरू समाजमा चोरी डकैती झैझगडा यौनजन्य हिंसा तस्करी तथा अन्य विभिन्न आपराधिक क्रियाकलापमा समेत संलग्न भएको देखिन्छ। राष्ट्रको मेरुदण्ड मानिने युवा पुस्ता नै लागु औषधको चपेटामा पर्नु अत्यन्तै दुखद विषय हो। यसले केवल व्यक्तिको भविष्य मात्र नभई परिवार समाज र समग्र राष्ट्रको विकास तथा श्रम वृद्धिमै प्रतिकूल प्रभाव पार्दछ। तसर्थ राज्यले लागु औषध सम्बन्धी अपराध हुन नदिन लागु औषध नियन्त्रण ऐन 2033 जारी गरी यस्ता अपराधमा संलग्न मानिसहरूलाई दण्ड सजायको भागीदार समेत बनाउँदै आइरहेको छ। बागमती प्रदेश प्रहरीले लागु औषध नियन्त्रण गरी पूर्ण रूपमा लागु औषध दुर्व्यसन रहित समाजको निर्माण गर्ने उद्देश्यका साथ विभिन्न सरोकारवाला निकायहरूसँग समन्वय गरी विभिन्न समयमा लागु औषध विरूद्धको सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुका साथै लागु औषध दुर्व्यसनको अपराधमा संलग्न अभियुक्तहरूलाई आवश्यक कानूनी कार्यवाहीको दायरामा ल्याउने कार्य गर्दै आइरहेको छ। यसै कार्यलाई निरन्तरता दिँदै बागमती प्रदेश प्रहरीले लागु औषध गाँजा तथा अफिम खेती फरानी समेत गर्दै आइरहेको छ। यसै सन्दर्भमा बागमती प्रदेश अन्तर्गतका 10 जिल्लाहरूमा आर्थिक वर्ष 2081-82 334 बिघा 5 कठामा लगाइएको गाँजा तथा 63 बिघा 17 कठा 11 धुरमा लगाइएको अफिम खेती फरानी गरी नष्ट गरेको थियो। यसै गरी आर्थिक वर्ष 2081-82 438 मुद्दा दर्ता भई 767 जना मानिस पक्राउ परेका थिए भने 5080 किलो गाँजा 126 किलो चरेस 19 किलो अफिम 255 ग्राम खैरे हिरोइन औषधिजन्य लागु औषध ट्रमाडोल 80455 पीस फेनार्गन 4796 पीस डाइजिपाम 6181 पीस नुरफिन 4755 पीस नाइट्रोजिपाम 1218 पीस नाइट्रोभेट 280 पीस कोरेक्स 336 बोतल र अन्य लागु औषध 5934 पीस बरामद गरिएको थियो। यसै गरी यसै आर्थिक वर्षको हालसम्ममा 121 बिघा 4 कठा 16 धुरमा लगाइएको गाँजा तथा 59 बिघा 14 कठा 3 धुरमा लगाइएको अफिम खेती फरानी गरी नष्ट गरिएको थियो भने यसै आर्थिक वर्षमा 646 मुद्दा दर्ता भई 1154 जना मानिस पक्राउ परेका थिए। यसै गरी यस आर्थिक वर्षमा 5620 किलो गाँजा 129 किलो चरेस 101 किलो अफिम 725 ग्राम खैरे हिरोइन औषधिजन्य लागु औषध ट्रमाडोल 175665 पीस फेनार्गन 4970 पीस डाइजिपाम 6350 पीस नुरफिन 4910 पीस नाइट्रोजेपाम 1258 पीस, नाइट्रोबेट 348 पीस, कोरेक्स 336 बोतल र अन्य लागु औषध 16339 पीस बरामद गरिएको थियो। माथिको तथ्याङ्कबाट नै विश्लेषण गर्न सकिन्छ कि लागु औषध दुर्व्यसनी कति विकराल समस्याको रूपमा बढ्दै गइरहेको छ। त्यसैले हामी सबै नागरिकले बुझ्नुपर्ने एउटा महत्वपूर्ण कुरा के हो भने लागु औषध नियन्त्रण केवल प्रहरीको एकल प्रयासले मात्र सम्भव हुँदैन। यो परिवार, स्थानीय सरकार, नागरिक समाज तथा प्रत्येक नागरिकको साझा दायित्व हो। हरेक अभिभावकहरूले आफ्ना छोराछोरीसँग नियमित संवाद गर्ने, साथी संगतिको बारेमा जानकारी राखी दैनिकीको ख्याल समेत गर्ने, उनीहरूको आनीबानीमा परिवर्तन भई अल्छी गर्ने, राति अबेरसम्म नसुत्ने, बिहान ढिलासम्म सुत्ने, एक्लै बस्न मन पराउने, खाना खान मन नगर्ने, रिसाउने, झर्किने, विभिन्न बहाना बनाएर पैसा मागिरहने इत्यादि बानीहरूको ख्याल समेत गर्नुपर्दछ। यदि उनीहरू दुर्व्यसनीमा फसेको थाहा पाएमा समाजमा इज्जत जाने डरले लुकाएर राख्नु हुँदैन। तुरुन्तै विशेषज्ञको परामर्श अनुसार उपचारको शुरूआत गर्नु पर्दछ। समुदायको वरपर केही शंकास्पद गतिविधि देखिएमा समयमै प्रहरीलाई जानकारी गराउनु पर्दछ। युवाहरूले गलत संगतबाट टाढा रही खेलकुद, अध्ययन, शिव विकास र सकारात्मक गतिविधिमा आफूलाई संलग्न गराउनु पर्दछ। यदि हाम्रो वरिपरि कुनै व्यक्ति लागु औषधको लतमा परेको छ भने उसलाई घृणा होइन, उचित परामर्श, उपचार र पुनर्स्थापनाको अवसर दिनुपर्दछ। सम्पूर्ण नागरिकहरू एक आपसमा सहकार्य गरी लागु औषध विरूद्धको अभियानमा सक्रिय सहभागी भई लागु औषध मुक्त समाज निर्माण गरी सुरक्षित सभ्य र समुन्नत राष्ट्र निर्माणमा हातेमालो गरौं।
1: वर्षायाम लागेसँगै विभिन्न समयमा हुन सक्ने वर्षाले गर्दा देशको विभिन्न भूभागमा बाढी, पहिरो जस्ता प्राकृतिक विपदको जोखिम उच्च रहन्छ। विपद पूर्व सूचना दिएर त आउँदैन, तर विपदको प्रतिकारको पूर्व तयारीले यसबाट हुन सक्ने भौतिक तथा मानवीय क्षतिलाई धेरै हदसम्म कम गर्न सकिन्छ। यसै सन्दर्भमा बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले विपदको समयमा तुरन्तै परिचालन गर्न सक्ने गरी मनसुन ऱ्यापिड रेस्पोन्स टिमको गठन गरी विपद उद्धार तथा प्रतिकारमा आवश्यक विपद उद्धार सामग्रीहरू सहित हेरी टू मुख पोजिसनमा 24 घण्टा स्ट्यान्डबाई राख्ने व्यवस्था मिलाउनको लागि बागमती प्रदेश प्रहरी कार्यालय तथा मातहत प्रहरी कार्यालय समेत गरी 2120 जना प्रहरी जनशक्तिलाई तत्कालै खटाउन सकिने गरी स्ट्यान्डबाई राखी कार्य गर्दै आइरहेको छ। विपदको समयमा विपद सम्बन्धी घटनाको तुरन्त जानकारी लिन तथा प्रहरी कर्मचारीहरूलाई प्रभावकारी रूपमा परिचालन गर्न प्रत्येक जिल्लामा सिनियर प्रहरी अधिकृतलाई फोकल पर्सन तोकिएको छ। यसै गरी विपदको समयमा बाढ़ी तथा पहिरो आएर सड़क मार्ग अवरूद्ध भएमा सम्बन्धित सरकारवाला निकायहरूसँगको समन्वयमा नेपाल प्रहरीको समेत प्रत्यक्ष संलग्नतामा अवरूद्ध बाटोहरू खुलाइरहेका छौं। सचेत रहनुहोस्, जीवन अमूल्य छ। पहिलो प्राथमिकता जीवन सुरक्षाको लागि दिनुभई सबै आम नागरिकहरूले एक आपसमा सहकार्य गर्दै विपदबाट हुन सक्ने क्षतिबाट बच्न तथा विपदको सामना गर्न निम्न कुराहरूमा ध्यान दिनुहुन बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडा हार्दिक अनुरोध गर्दछ।
0: मौसम पूर्वानुमान महाशाखाको टोल फ्री नम्बर 1155 कल गरी www.dhm.gov.np मा भिजिट गरी वा मोबाइलमा आउने मेसेज अध्ययन गरी कुन स्थानमा भारी वर्षा, बाढी, पहिरोको जोखिम हुन सक्छ भनेर मौसम सम्बन्धी पूर्व जानकारी लिई सतर्क रहनुहोस्।
1: भारी वर्षातको समयमा नदी किनार, होचो भूभाग, बाढी वा डुबानको सम्भावना रहेको जोखिमयुक्त स्थानको वरपर हिँड्डुल नगर्नुहोस्।
0: भिरालो जमिन, पहिरो तथा भूस्खलनको सम्भावित जोखिमयुक्त स्थानको पूर्व जानकारी राख्नु भई त्यस्ता स्थानमा बसोबास गर्ने नागरिकहरू बढी सजग र सचेत रहनुहोस्।
1: वर्षातको समयमा नदीमा बढेको पानीको सतह ड्याम र तटबन्धको अवस्थाबारे बेला बेलामा जानकारी लिने गर्नुहोस्।
0: नआत्तिनुहोस्, आत्तिएर धैर्यता गुमाउँदा झन ठूलो क्षति हुन सक्दछ। तसर्थ होस्।

0: पल नेपालको हटलाइन 1114, नेपाल रेड क्रसको 1130 र एम्बुलेन्सको 102 आदिको बारेमा जानकारी राख्नुहोस्।
1: बारीको समयमा नदी नालाको तटीय क्षेत्रमा माछा मार्ने, पौडी खेल्ने, रमाइलो हेर्न अनावश्यक रूपमा घुम्न निस्कने जस्ता क्रियाकलापहरू नगर्नुहोस्।
0: अति आवश्यक काम बाहेक वर्षाको समयमा अनावश्यक रूपमा लामो दूरीको यात्रा एवं घर बाहिर हिँडुल नगर्नुहोस्।
1: विपदको समयमा ट्राफिक प्रहरीद्वारा सुरक्षित आगमनको लागि सवारी साधन होल्ड गरिएको समयमा अनावश्यक ओभरटेक गर्ने एवं वैकल्पिक मार्गको व्यवस्थापन मिलाइएकोमा सोही अनुसार नियमहरूको पूर्ण पालना गर्नुहोस्।
0: विपदको समयमा पानी प्रदूषित हुने भएकोले निर्मलीकरण गरेर मात्र पिउनुहोस्।
2: सबै मिलेर पूर्व तयारीका साथ विपदको सामना गरौं। विपदको समयमा आफू पनि सुरक्षित रहनुहोस् र अरूलाई पनि सुरक्षित राख्न सहयोग गर्नुहोस्।
3: हवस् त, बागमती प्रदेश प्रहरी दर्पण कार्यक्रम आजलाई यति नै। कार्यक्रमको अर्को श्रृंखला लिएर हामी उपस्थित हुने नै छौं। कार्यक्रमको सम्बन्धमा कुनै सल्लाह, सुझाव र प्रतिक्रिया छन् भने हामीलाई बागमती प्रदेश प्रहरी कार्यालयको वेबसाइट, इमेल, टोल फ्री नम्बर, क्यूआर कोड, फेसबुक पेजका साथै हरेक स्थानीय तहमा राखिएका गुनासो संकलन पेटिका मार्फत पनि व्यक्त गर्न सक्नुहुनेछ। बागमती प्रदेश प्रहरी कार्यालय हेटौडाले तयार गरेको यो कार्यक्रमका साथै विभिन्न सचेतनामूलक सामग्रीहरू हाम्रो युट्युब च्यानल बागमती प्रदेश प्रहरी दर्पणबाट पनि हेर्न सक्नुहुनेछ। जय नेपाल।

0: तपाई आफ्नो स्वास्थ्य प्रति सचेत हुन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने सिंगटी हेल्थ केयर एण्ड डायग्नोस्टिक सेन्टर प्रहरीले गुणस्तरीय र भरपर्दो स्वास्थ्य सेवा ल्याएको छ। आजै सम्पर्क गरी आफ्नो स्वास्थ्य जाँच गराउनुहोला। हाम्रा सेवाहरू अनुभवी स्वास्थ्य कर्मीबाट ओपीडी सेवा तथा स्वास्थ्य परामर्श, चौबिसै घण्टा इमर्जेन्सी सेवा, आँखा सम्बन्धी सेवा, दन्त सेवा, फार्मेसी सेवा, एक्सरे, भिडियो एक्सरे, रक्त परीक्षण, होम सर्भिस, ल्याब सेवा र निशुल्क टिकट, अन्य विभिन्न सेवाहरू। सिंगटी हेल्थ केयर एण्ड डायग्नोस्टिक सेन्टर प्रहरी, बेगुचार, सिंगटी, लामापगर जाने बाटोको दायाँ पट्टी। सम्पर्क नम्बर 97 67 39 57 22।
1: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: झ्या कस्तं खाल्लं दूध, पाणी मिसायक राहायचं आणि तर खाडे न.
1: होइन है बुढा, डीडीसी को लोगो नभएको यो खुल्ला दूध कहाँबाट लिएर आएको? बच्चाहरूले पनि खाएनन्, झन् चिया त पटक्कै मिठो छैन. अलि राम्रो दूध ल्याउन सक्दैनौ?
2: हेर हेर यो बुढीको गनगन, मिठो दूध यो चरीकोट बजारमा कहाँ पाइन्छ र?
1: तिमी कुन जमानामा छौ? दोलखा डेरीको डीडीसी दूध लिएर आऊ न.
2: ल ल, म दोलखा डेरीको नम्बर वान डीडीसी दूध नै लिएर आइहाल्छु.
0: आहा, कति मिठो दूध! अबदेखि सधैँ डीडीसी दूध नै लिएर आउनुहोस् है बाबा.
3: हजुर, नेपाल सरकारको स्वामित्व भएको दुग्ध विकास संस्थान डीडीसीको व्यवस्थापनमा सञ्चालन भइरहेको दोलखा डेरीबाट उत्पादन भएको चरीकोट बजारको नम्बर वान डीडीसी दूध, दही, पेडा, खुवा, घिउ, पनिर लगायतका दुग्ध पदार्थहरू नजिकैको डिलर वा खुद्रा विक्रेताबाट खरिद गरी सधैँ उपभोग गरौं. साथै यस डेरीले जिल्लाका विभिन्न गाविसहरूमा दूध संकलन केन्द्र स्थापना गरिरहेको हुँदा दूध बिक्रीका लागि तत्काल सम्पर्क राख्न हुन कृषकहरूलाई हार्दिक अनुरोध गरिन्छ.
4: बिक्री केन्द्रहरू चरीकोट बजार, दोलखा बजार, जिरी, मैना पोखरी र सिंगटी बजार. संकलन केन्द्रहरू बोस, साखिने, सुस्ता, सिमती, जपे, भिरकोट साथै कारखाना र परका क्षेत्रहरू.
3: दोलखा दुग्ध उद्योग लिमिटेड, चरीकोट, दोलखा. सम्पर्क 049-421-020.
5: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज.
4: श्रद्धालु भक्तजनहरूमा हार्दिक निमन्त्रणा. दोलखा जिल्ला गौरीशंकुर गाउँपालिका वडा नम्बर 8 खारे कसेरी स्थित विश्वरूप धाममा पवित्र श्रावण महिनाभर भव्य धार्मिक मेला तथा विशेष पूजा आराधनाको आयोजना गरिएको हुँदा पारिवारिक सुख, शान्ति, समृद्धि र आध्यात्मिक कल्याणको कामना गर्दै सम्पूर्ण श्रद्धालु भक्तजनहरूलाई विश्वरूप धाममा उपस्थित भई पुण्य लाभ लिनुहुन हार्दिक निमन्त्रणा गर्दछौ. यस धाममा भगवान शिव, ब्रह्मा, विष्णु, महेश, नाग, नागिनी तथा 33 कोटि देवी देवता प्रति श्रद्धा पूर्वक पूजा अर्चना गरिनेछ. श्रावण महिनाको प्रत्येक सोमबार विशेष रुद्राभिषेक, भजन कीर्तन, दीप प्रज्वलन तथा प्रसाद वितरणको व्यवस्था गरिनेछ. विश्वरूप धाम परिवार, गौरीशंकर गाउँपालिका वडा नम्बर 8 खारे कसेरी.

नेपालको नयाँ आवाज आवाज विहीनहरूको आवाज जन आवाज हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: होइन बाँडे, त राम्रो लुगा लगाएर पो हिँडेछस्। कता जान लागिस्? बिहे तिर हो कि क्या हो?
1: कहाँबाट बिहेमा जानु? यो त मनोकामनाको कमाल पो हो त। बरु त पनि मनोकामना गएर आकर्षक लुगाहरू हालिहाल, होइन?
0: लुगाहरू हाल्ने कि नहाल्ने कि खै म त केही सोच्नै सक्दिन। तनावै तनाव छ, गोजीमा 2 रुपियाँ छैन।
2: होइन पाण्डवहरू के कुराकानी गर्न लागेको हो?
1: के हुनु नि भित्ति, मनोकामनाको कुरा हो नि, होइन?
0: हो नि पाँडे, मनोकामना नै किन? बरु भन्न यहाँ के को सुविधा छ, म पनि सुनिहालौ न।
1: यहाँ स्वदेशी तथा विदेशी कपडाबाट आधुनिक डिजाइनमा सुट तयार गरिनुका साथै कलेज एवं बोर्डिङ स्कुलको ड्रेस र तयारी पोसाकहरू पाउनुका साथै 10% छुटको पनि व्यवस्था छ नि, होइन?
0: उसो भए पाँडे गइहालौ नि, जिल्ला नगरौ न।
1: कहाँ हुनु नि, कृषि विकास बैंक अगाडि छ नि, होइन?
2: पाण्डवहरू गइहालौ न।
3: साथै भीमेश्वर नगरपालिका भित्रका शिक्षकहरूको ड्रेस, स्कूल कलेजका विद्यार्थीहरूको ड्रेस पाइनुका साथै अर्डर बमोजिम तयार पार्नु परेमा मनोकामना टेलर्सलाई सम्झनुहोस्।
4: प्रोपाइटर उमेश थापा। थप जानकारीका लागि सम्पर्क 9844065293 र 9844211900।
5: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: ಹೋಯ್ ಹೊಯ್ನೇ ಪಾಡೆ ಸೊಟ್ಟಿ ವಾಸ್ಕು ಟಿವಿ ಬೋಕರೆ ಹಿಡಿಯೋ ನಿಕೈ ಅವತಾರ ಮಾಸ ಹೌತ
1: ಕಥೆ ಬರಿ ಲೈಲೈ ಕ್ವಾಸ್ಕು ಟಿವಿ ಬೋಗ್ನೋನಿ ಭಿತ್ತಿ ಆಫ್ನೆ ಟಿವಿ ಬಿಗ್ರಿಯು ಅನಿ ಬನೌನ ಜನ ಲಾಗಿ ಕೊಡಿ ಬನೌನೆ ಪುಕ್ಕಾ ಓಲಾಟ ಹೋಯ್ನ
0: त्यति कुरामा पनि चिन्ता गर्नुपर्छ त सदरमुकाम चरीकोट बाटो चरी घ्याङ जाने बाटोमा रहेको हाम्रै चौधरी इलेक्ट्रोनिक्समा लैजाऊ न त्यहाँ त तिम्रो बिग्रेको टिभी मात्र होइन कि मोबाइल घडी सबै पनि हाल्छ नि सके गर्ने
1: त्यसो भए म पनि त्यतैतिर लागिहाल्छु नि होइन त
2: अब आउनुहोस् हाम्रै चौधरी इलेक्ट्रोनिक्समा 32 इन्चदेखि माथिको एलईडी किन्दा दिन्छौँ सिपेमा यहाँ फ्रिज डी फ्रिज एलईडी एलसीडी टिभी मोबाइल साउन्ड सिस्टम सुपथ मूल्यमा पाउनुका साथै सबै प्रकारका टिभी मोबाइल र अन्य इलेक्ट्रोनिक सामानहरू मर्मत गरिन्छ यसका साथै विवाह गोष्ठी सेमिनार व्रत बन्ध र अन्य कार्यक्रमका लागि साउन्ड सिस्टम भाडामा पनि पाइन्छ टिभी मोबाइल र अन्य इलेक्ट्रोनिक सामान मर्मत गर्ने ट्रेनिङको पनि सुविधा छ यसमा विशेष गरी 5 जनाको समूह बनाएर आएमा 1 जनालाई छुटको पनि व्यवस्था गरिएको छ
3: प्रोप्राइटर नरेन्द्र चौधरी चौधरी इलेक्ट्रोनिक्स चरीकोट चरीख्याङ थप जानकारीका लागि सम्पर्क नम्बर 9844391042 र 9844061814
4: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज

0: लोकल र उन्नत जातका खाद्यान्नका बिउको खोजी गर्दै हुनुहुन्छ।
1: उन्नत जात र गुणस्तरीय बिउ भए मात्रै हामीले चाहे जस्तो उत्पादन गर्न सक्छौ। यदि तपाईँ पनि यसको खोजीमा हुनुहुन्छ भने अन्त टाढा जानै पर्दैन।
0: नालडुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड 3204 साबिक काभ्रे गाविस वडा नम्बर 6 बगरमा तपाईँले यो सुविधा पाउन सक्नुहुनेछ।
1: यहाँ विभिन्न उन्नत जातका धान, गहुँ, मकै, कोदो, फापर, जौका बिउहरूका साथै लोकल बिउहरू सुपथ मूल्यमा उपलब्ध छ। युरिया, डीएपी, पोटास लगायतका रासायनिक मलका लागि पनि हामीलाई सम्झनुहोस्।
0: थप जानकारीका लागि सम्पर्क 9844463878 र 9844011725। नालढुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड 3204 काभ्रे बगर दोलखा।
2: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: गौरीशंकर संरक्षण क्षेत्र आयोजना को अनुरोध। हाल देशभर मनसून सक्रिय भइरहेको छ। निरन्तर तथा अत्याधिक वर्षाका कारण बाढ़ी पहिरो बुछिया नदी कटान सड़क अवरोध आकस्मिक बाढ़ी तथा अन्य प्राकृतिक विपदका घटनाहरू हुने जोखिम उल्लेखनीय रूपमा बढ़ेको हुँदा यस परिस्थितिमा गौरीशंकर संरक्षण क्षेत्र भित्र बसोबास गर्ने सम्पूर्ण बासिन्दा स्थानीय समुदाय पर्यटक पदयात्री तथा सरकारवाला निकायहरूले निम्न सावधानीहरू अपनाउनु हुन अनुरोध गरिन्छ। मौसम पूर्वानुमान तथा सम्बन्धित निकायबाट जारी गरिएको सूचना तथा सुरक्षा चेतावनीहरू नियमित रूपमा पालना गरौं। पहिरो बाढ़ी तथा भूक्षयको जोखिम भएका क्षेत्रहरूमा अनावश्यक आवतजावत नगरौं। निरन्तर वर्षा भइरहेको अवस्थामा भिरालो भूभाग खोल्सा नदी किना तथा जोखिमयुक्त स्थानमा बसोबास वा आवतजावत नगरौं। यात्रा वा पदयात्रामा निस्कनु अघि मौसमको अवस्था तथा बाटोको अवस्था बारे जानकारी लिएर मात्र गर्ने गरौं। आपतकालीन अवस्थाका लागि आवश्यक खाद्यान्न, पिउने पानी, औषधि, टर्च लाइट, मोबाइल चार्जर, झटपट झोला, प्राथमिक उपचार बक्स लगायतका सामग्री तयारी अवस्थामा राखौं। मनसूनको बेला पानीका मुहानहरू दूषित हुन सक्ने भएकाले पिउने पानी उमालेर वा सुरक्षित रूपमा शुद्धिकरण गरेर मात्र प्रयोग गरौं। झाडा पखाला, हैजा जस्ता पानीजन्य रोगहरूबाट सचेत रहौं। बाल बालिका, ज्येष्ठ नागरिक, महिला तथा अपाङ्ग भएका व्यक्तिहरूको सुरक्षामा विशेष ध्यान दिऊ। सम्भावित जोखिम देखिएमा तत्काल सुरक्षित स्थानमा सरौं तथा सम्बन्धित निकायलाई जानकारी गराउ। वन क्षेत्रमा जाने चरण तथा अन्य गतिविधि सञ्चालन गर्दा विशेष सावधानी अपनाऊ। संरक्षण क्षेत्रभित्र ट्रेकिङ हाइकिङ गर्दा अनिवार्य रूपमा गौरीशंकर संरक्षण क्षेत्र आयोजना तथा सुरक्षा निकायद्वारा जारी गरिएको ट्राभल एडभाइजरी अनुसार यात्रा गरौं र कुनै पनि आपतकालीन अवस्था आइपरेमा नजिकको प्रहरी कार्यालय तथा जिक्यापलाई तत्काल जानकारी गराउ। सतर्कता नै विपदबाट बस्ने सबैभन्दा प्रभावकारी उपाय हो। त्यसैले सतर्क बनौ, आफू पनि बचौ, अरूलाई पनि बचाऊ। राष्ट्रिय प्रकृति संरक्षण कोष गौरीशंकर संरक्षण क्षेत्र आयोजना प्रधान कार्यालय सिंगटी दोलखाद्वारा जनहितमा जारी।
1: हाम्रो रेडियो 103.4 मेगाहर्ज।
2: आफै होइन ए पाँडे सोल्टे, कसको टिभी बोकेर हिँड्यौ? निकै हतारमा छौ त।
3: कठै बरी लैलै कसको टिभी बोक्नु नि भित्ती? आफ्नै टिभी बिग्रियो अनि बनाउन जान लागेको नि, बनाउने पो कहाँ होला त, होइन?
2: त्यति कुरामा पनि चिन्ता गर्नु पर्छ त। सदरमुकाम चरीकोटबाट चरी घ्याङ जाने बाटोमा रहेको हाम्रै चौधरी इलेक्ट्रोनिक्समा लैजाउ न। त्यहाँ त तिम्रो बिग्रेको टिभी मात्र होइन कि, मोबाइल घडी सबै पनि हाल्छ नि, सकिगयो नि।
3: ए हो र, त्यसो भए म पनि त्यतैतिर लागिहाल्छु नि, होइन त?
4: अब आउनुहोस् हाम्रै चौधरी इलेक्ट्रोनिक्समा। 32 इन्चदेखि माथिको एलइडी किन्दा 200 सित्तैमा।
5: यहाँ फ्रिज, डिप फ्रिज, एलइडी, एलसीडी टिभी, मोबाइल, साउन्ड सिस्टम सुपथ मूल्यमा पाउनुका साथै सबै प्रकारका टिभी, मोबाइल र अन्य इलेक्ट्रोनिक सामानहरू मर्मत गरिन्छ। यसका साथै विवाह, गोष्ठी, सेमिनार, व्रत बन्ध र अन्य कार्यक्रमका लागि साउन्ड सिस्टम भाडामा पनि पाइन्छ।
4: टिभी, मोबाइल र अन्य इलेक्ट्रोनिक सामान मर्मत गर्ने ट्रेनिङको पनि सुविधा छ। यसमा विशेष गरी 5 जनाको समूह बनाएर आएमा 1 जनालाई छुटको पनि व्यवस्था गरिएको छ।
6: प्रोप्राइटर नरेन्द्र चौधरी, चौधरी इलेक्ट्रोनिक्स, चरीकोट, चरीख्याङ। थप जानकारीका लागि सम्पर्क नम्बर 98449481 42 र 98449061414।

0: तपाई आफ्नो स्वास्थ्य प्रति सचेत हुन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने सिंगटी हेल्थ केयर एण्ड डायग्नोस्टिक सेन्टर प्रणालीले गुणस्तरीय र भरपर्दो स्वास्थ्य सेवा ल्याएको छ। आजै सम्पर्क गरी आफ्नो स्वास्थ्य जाँच गराउनुहोला। हाम्रा सेवाहरू अनुभवी स्वास्थ्य कर्मीबाट ओपीडी सेवा तथा स्वास्थ्य परामर्श, चौबिसै घण्टा इमर्जेन्सी सेवा, आँखा सम्बन्धी सेवा, दन्त सेवा, फार्मेसी सेवा, एक्सरे, भिडियो एक्सरे, रक्त परीक्षण, होम सर्भिस, ल्याब सेवा र निशुल्क टिकट, अन्य विभिन्न सेवाहरू। सिंगटी हेल्थ केयर एण्ड डायग्नोस्टिक सेन्टर प्रणाली, बिगु चार सिंगटी, लामा बगर जाने बाटोको दायाँ पट्टी। सम्पर्क नम्बर 97 67 39 22।
1: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: 出来个物业把你拿去给俺厂哦，我干了路，我干了了路，没完个垃圾往上带着钉子过新完了过来牛的个俺家，俺们新过的好，我那啥我老都干，我再干两年我再问你呢。
1: 耶，他为了地地把你抬起来干干净，他为了把你个香铺那下面那的白天是 rental and catering service 这里干嘛白眼睛？
0: 哎，我装一个我一好，我一千万好那厂长。
2: हजुरहरुकै सेवामा सम्पूर्ण नयाँ सामानको साथमा सदरमुकाम सरीकोटमा विवाह व्रतबन्ध सेमिनार सभा सम्मेलन उत्सव पिकनिक जस्ता विभिन्न कार्यक्रमका लागि हामीलाई सम्झनुहोस्। हामी आवश्यक परे भोजपति तथा शुभ कार्यका लागि अनुभवी तथा दक्ष कुक वेटर मसालजी उपलब्ध गराउँदछौ। यहाँ आवश्यक चाइनिज टेन्ट सायर कुर्सी भाँडाकुँडा कार्पेट म्युजिक सिस्टम बत्ती लगायतका सामानहरू भाडामा पाइनुका साथै हाफ तथा फुल क्याटरिङ पनि गरिन्छ।
3: ग्राहकको सन्तुष्टि नै हाम्रो सफलता। सम्पर्कको लागि कुमार श्रेष्ठ 98512482883 98410222883 र कृष्ण श्रेष्ठ 98640021
4: वैदेश्वर रेन्टल एन्ड क्याटरिङ सर्भिस चरिकोट दोलखा।
5: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।

श्रद्धालु भक्तजनहरूमा हार्दिक निमन्त्रणा। दोलखा जिल्ला गौरीशंकर गाउँपालिका वडा नम्बर 8 खारे कसेरी स्थित विश्वरूप धाममा पवित्र श्रावण महिनाभर भव्य धार्मिक मेला तथा विशेष पूजा आराधनाको आयोजना गरिएको हुँदा पारिवारिक सुख शान्ति समृद्धि र आध्यात्मिक कल्याणको कामना गर्दै सम्पूर्ण श्रद्धालु भक्तजनहरूलाई विश्वरूप धाममा उपस्थित भई पुण्य लाभ लिनुहुन हार्दिक निमन्त्रणा गर्दछौ। यस धाममा भगवान शिव ब्रह्मा विष्णु महेश नाग नागिनी तथा 33 कोटी देवी देवता प्रति श्रद्धा पूर्वक पूजा अर्चना गरिनेछ। श्रावण महिनाको प्रत्येक सोमबार विशेष रुद्राभिषेक भजन कीर्तन दीप प्रज्वलन तथा प्रसाद वितरणको व्यवस्था गरिनेछ। विश्वरूप धाम परिवार गौरीशंकर गाउँपालिका

0: बाहेक कुनै सभा सम्मेलन गर्दै हुनुहुन्छ
1: वा तपाईँहरूलाई तालिम गोष्ठी र सेमिनारका लागि सुन्दर शान्त हलको आवश्यकता परेको छ?
0: यदि छ भने आजै सम्पर्क गर्नुहोस्।
1: चरीकोट चरीघ्याङ स्थित हाम्रो रेडियोको सभा हल उपलब्ध छ।
0: हाम्रा सुविधाहरू
2: 150 जना मानिस अट्न सक्ने सुविधा सम्पन्न सभा हल।
0: सभा हलमै साउन्ड सिस्टम जडान गरिएको हुँदा बाहिरबाट महँगो शुल्क तिरेर साउन्ड सिस्टम भाडामा ल्याउनु नपर्ने।
2: जेनेरेटरको 24 घण्टा व्यवस्था। विद्युत आपूर्ति नभएको बेला पनि कार्यक्रम सञ्चालनमा कुनै बाधा नपर्ने।
0: पर्याप्त पार्किङको व्यवस्था। आवश्यकता अनुसार छत पनि प्रयोग गर्न सकिने।
2: कार्यक्रमका लागि प्रोजेक्टरको आवश्यकता परे सोको समेत व्यवस्था हुने।
0: र लामो अवधिको तालिम गोष्ठी गर्नु परेमा हल भाडामा विशेष छुटको व्यवस्था।
1: अब टेन्सन गर्नै पर्दैन, साउन्ड सिस्टम र ब्याकअप सहितको सुविधा सम्पन्न सभा हल सहुलियत मूल्यमा उपलब्ध छ।
0: थप जानकारीका लागि सम्पर्क हाम्रो रेडियो 103.4 मेगाहर्ज चरीकोट चरीघ्याङ दोलखा 0974812 र 0974812444।
3: यो हो हाम्रो रेडियो 103.4
4: मेगाहर्ज। भाडे त राम्रो लुगा लगाएर पो हिँडेछस्, कता जान लागिस्? बिहेतिर हो कि क्या हो?
5: कहाँबाट बिहेमा जानु? यो त मनोकामनाको कमाल पो हो त। बरु त पनि मनोकामना गएर आकर्षक लुगाहरू हालिहाल, होइन?
4: लुगाहरू हाल्ने कि नहाल्ने कि खै म त केही सोच्नै सक्दिनँ। तनावै तनाव छ, गोजीमा 2 रुपियाँ छैन।
6: होइन पाण्डवहरू चाहिँ के कुराकानी गर्न लागेको हो?
5: के हुनु नि बित्ति, मनोकामनाको कुरा हो नि, होइन?
4: हो नि पाडे, मनोकामना नै किन? बरु भन् न, यहाँ के को सुविधा छ, म पनि सुनिहालौ न।
5: यहाँ स्वदेशी तथा विदेशी कपडाबाट आधुनिक डिजाइनमा सुट तयार गरिनुका साथै कलेज एवं बोर्डिङ स्कुलको ड्रेस र तयारी पोसाकहरू पाउनुका साथै 10% छुटको पनि व्यवस्था छ नि, होइन?
4: उसो भए पाँडे गइहालौ नि, ढिला नगरौ न।
5: कहाँ हुनु नि, कृषि विकास बैङ्क अगाडि छ नि, होइन?
6: पाण्डवहरू गइहालौ न, द्याट्स इट, सकिगयो नि।
7: साथै भीमेश्वर नगरपालिका भित्रका शिक्षकहरूको ड्रेस, स्कूल कलेजका विद्यार्थीहरूको ड्रेस पाइनुका साथै अर्डर बमोजिम तयार पार्नु परेमा मनोकामना टेलर्सलाई सम्झनुहोस्।
8: प्रोपाइटर उमेश थापा। थप जानकारीका लागि सम्पर्क 98 44 065 293 र 98 44 21 11 99।

0: धुलीखेल अस्पताल दुलखा अस्पताल दुलखाको सूचना।
1: धुलीखेल अस्पतालद्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा संचालन शुरू गरिसकेकाले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ।
0: हाम्रा सेवाहरू
1: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्न 4 बजेसम्म ओपीडी सेवा,
0: 24 घण्टा आकस्मिक सेवा,
1: बालरोग विशेषज्ञ सेवा, इन्डोस्कोपी कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा,
0: डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा,
1: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना,
0: 24 घण्टा फार्मेसी सेवा,
1: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन,
0: हाड जोनी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकबाट दन्त सेवा,
1: हाड जोनी नसा सम्बन्धी विशेषज्ञ डाक्टरहरूद्वारा हड्डी भाँचेका, हड्डी खिएका, नसा च्यापिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा,
0: ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच,
1: रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइरोइड जाँच,
0: दिशा पिसाब खकार परीक्षण गरिनुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण,
2: विशेष मेसिनद्वारा नवजात शिशुको जन्मजात श्रवण समस्याहरूको परीक्षण तथा पहिचान, जिल्लाकै क वर्गको सुविधा सम्पन्न एम्बुलेन्स सेवा सञ्चालन।
1: अन्य थप जानकारीको लागि
2: सम्पर्क नम्बर 0494-12-020।
0: धुलीखेल अस्पताल दोलखा अस्पताल दोलखा।
3: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।
2: एम्बुलेन्स सेवा सञ्चालन।
1: अन्य थप जानकारीको लागि
2: सम्पर्क नम्बर 0494-12-020।

के तपाईँ चरीकुट काठमाडौँ यात्रा आरामदायी सहज र भरपर्दो बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने अब रोज्नुहोस् खाडादेवी यातायात प्रणाली। अब चरीकोटबाट काठमाडौँ जान बिहान 5 बजेदेखि दिउँसो 4 बजेसम्म नियमित गाडी सेवा, आरामदायी सिट सहित 14 जनासम्म सहज यात्रा गर्न सकिने सुविधा। यात्रुको आवश्यकता र सहजतालाई ध्यानमा राख्दै बीचबीचमा आवश्यक स्थानमा रोकिने व्यवस्था पनि। परिवार, साथीभाइ वा समूह यात्राका लागि रिजर्भ सेवा अझ सहज, सुरक्षित र सुविधाजनक छ। चरीकोटमा टिकट पाइने स्थान एमरोसिया होटलको भुइँतलामा तथा सादो बाटो प्रहरी चौकी नजिक। सम्पर्क नम्बर 97-61-13-21-44 97-61-13-21-45। काठमाडौँबाट चरीकोट आउनका लागि जडीबुटीबाट टिकट सेवा उपलब्ध छ। आराम, सहज र विश्वासिलो यात्राका लागि खाडादेवी यातायात प्रणाली।

छू न सके कोई मुझे छू न सके कोई मुझे

तपाई आफ्नो स्वास्थ्य प्रति सचेत हुन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने सिंगटी हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टर प्रणालीले गुणस्तरीय र भरपर्दो स्वास्थ्य सेवा ल्याएको छ। आजै सम्पर्क गरी आफ्नो स्वास्थ्य जाँच गराउनुहोला।

0: सेवाहरू अनुभवी स्वास्थ्य कर्मी बाट ओपीडी सेवा तथा स्वास्थ्य परामर्श, चौबिसै घण्टा इमर्जेन्सी सेवा, आँखा सम्बन्धी सेवा, दन्त सेवा, फार्मेसी सेवा, एक्सरे, भिडियो एक्सरे, रक्त परीक्षण, होम सर्भिस, ल्याब सेवा र निशुल्क टिकट, अन्य विभिन्न सेवाहरू। सिंगेटी हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टर प्रणाली बिगु चार सिंगेटी लामा बगर जाने बाटोको दायाँ पट्टी, सम्पर्क नम्बर 9767 39 57 22।
1: यो हो हाम्रो रेडियो 103.4 MHz।
2: के तपाईँ लोकल र उन्नत जातका खाद्यान्नका बिउको खोजी गर्दै हुनुहुन्छ?
3: उन्नत जात र गुणस्तरीय बिउ भए मात्रै हामीले चाहे जस्तो उत्पादन गर्न सक्छौं। यदि तपाईँ पनि यसको खोजीमा हुनुहुन्छ भने अन्त टाढा जानै पर्दैन।
2: नालडुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड, 32/4 साबिक काभ्रे गाविस वडा नम्बर 6 बगरमा तपाईले यो सुविधा पाउन सक्नुहुनेछ।
3: यहाँ विभिन्न उन्नत जातका धान, गहुँ, मकै, कोदो, फापर, जौका बिउहरूका साथै लोकल बिउहरू सुपथ मूल्यमा उपलब्ध छ। युरिया, डीएपी, पोटास लगायतका रासायनिक मलका लागि पनि हामीलाई सम्झनुहोस्।
2: थप जानकारीका लागि सम्पर्क 9844463378 र 9844011725। नालढुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड, 32/4 काभ्रे बगर दोलखा।

0: बजेर सोटोज वालेर जाऊ
1: आ पर्दैन आमा त्यही पुग्ने त हो एकै छिन त हो नि म पुगेर आइहाल्छु के
0: बर्खाको बेला छ अँध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ उज्यालो बालेर जुत्ता अझ भुट लगाएर हिँड्नु पर्ने नत्र त सर्पले टोकिहाल्छ नि
1: है बल्ल सम्झे सर्पको टुकाईबाट बच्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने सुत्नु अघि ओछ्यान टकटक्याउने र झुला हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो
0: अनि सर्पको टोकाईबाट जोगिन घर वरिपरि सफा राख्ने घाँस पराल र दाउरा झिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नु भएन
1: भन्नुभयो नि मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदी नालामा विषालु सर्प
0: जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने नत्र त सर्पले टोकिहाल्छ नि
1: है बल्ल सम्झे सर्पको टुकाईबाट बच्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने सुत्नु अघि

0: नपुर्याउँदा सर्पको टोकाईबाट बच्न सकिन्छ। सानो लापरवाहीले ज्यान जान सक्छ।
1: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं।
2: नेपाल सरकार विज्ञापन हो।
3: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

लौ परमेश्वरी यो गैरी खेतका सिने भूमि नागनगिनी देवी देवता सबैले काइला लागेको खेतको रक्षा गरिदेऊ। होलो पहिरो नलागोस्, जीव जन्तुहरू केही नलागुन्, अन्नमा लक्ष्मीको बास होस्, रक्षा गराई परमेश्वरी।

0: 好了各位把你拿去给俺喝喝我站苗路我站了苗路没完跟垃圾我是我站的电都过谁完了过来牛你跟俺家俺我先过你好我那啥我那都干我再给牛牛了再问题呢
1: 耶他为了弟弟把你抬起来看看你他为了把你个相不能相满的北京市 rental and catering service 这里可能白眼睛
0: 哎喂抓一个喂好喂行了好的好的
2: हजुर हरकै सेवामा सम्पूर्ण नयाँ सामानको साथमा सदरमुकाम सरीकोटमा विवाह व्रतबन्ध सेमिनार सभा सम्मेलन उत्सव पिकनिक जस्ता विभिन्न कार्यक्रमका लागि हामीलाई सम्झनुहोस् हामी आवश्यक परे भोजपति तथा शुभ कार्यका लागि अनुभवी तथा दक्ष कुक वेटर मसालजी उपलब्ध गराउँदछौ यहाँ आवश्यक चाइनिज टेन्ट सायर कुर्सी भाँडाकुँडा कार्पेट म्युजिक सिस्टम बत्ती लगायतका सामानहरू भाडामा पाइनुका साथै हाफ तथा फुल क्याटरिङ पनि गरिन्छ
3: ग्राहकको सन्तुष्टि नै हाम्रो सफलता सम्पर्कको लागि कुमार श्रेष्ठ 9852428883 9842228883 र कृष्ण श्रेष्ठ 9864002041
4: बैतेश्वर रेन्टल एन्ड क्याटरिङ सर्भिस चरिकोट दोलखा
5: हाम्रो रेडियो 103.4 मेगाहर्ज

जौ परमेश्वरी यो गैरी खेतका सिने भूमि नाग नगिनी देवी देवता सबैले काइला लगाएको खेतको रक्षा गरिदेऊ। होलो पहिरो नलागोस्, जीव जन्तुहरू केही नलागुन्, अन्नमा लक्ष्मीको बास होस्, रक्षा गराई परमेश्वरी।

0: लौ लौ चट्याङ पर्ने आटो सबै जाने यता आउ त यता यो ठुलो रुखको फेदमा बसौ।
1: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
2: हो र?
1: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
2: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
1: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
2: चट्याङ पर्ने जोखिम कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
1: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतया दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: यो हो हाम्रो रेडियो 103.4 MHz।
5: गौरी शंकर संरक्षण क्षेत्र आयोजनाको अनुरोध। हाल देशभर मनसून सक्रिय भइरहेको छ। निरन्तर तथा अत्याधिक वर्षाका कारण बाढ़ी पहिरो, बुछिया, नदी कटान, सड़क अवरोध, आकस्मिक बाढ़ी तथा अन्य प्राकृतिक विपदका घटनाहरू हुने जोखिम उल्लेखनीय रूपमा बढ़ेको हुँदा यस परिस्थितिमा गौरीशंकर संरक्षण क्षेत्रभित्र बसोबास गर्ने सम्पूर्ण बासिन्दा, स्थानीय समुदाय, पर्यटक, पदयात्री तथा सरकारवाला निकायहरूले निम्न सावधानीहरू अपनाउनु हुन अनुरोध गरे। मौसम पूर्वानुमान तथा सम्बन्धित निकायबाट जारी गरिएको सूचना तथा सुरक्षा चेतावनीहरू नियमित रूपमा पालना गरौं। पहिरो, बाढ़ी तथा भूक्षयको जोखिम भएका क्षेत्रहरूमा अनावश्यक आवतजावत नगरौं। निरन्तर वर्षा भइरहेको अवस्थामा बिरालो भूभाग, खोल्सा, नदी किनार तथा जोखिमयुक्त स्थानमा बसोबास वा आवतजावत नगरौं। यात्रा वा पदयात्रामा निस्कनु अघि मौसमको अवस्था तथा बाटोको अवस्था बारे जानकारी लिएर मात्र गर्ने गरौं। आपतकालीन अवस्थाका लागि आवश्यक खाद्यान्न, पिउने पानी, औषधि, टर्च लाइट, मोबाइल चार्जर, झटपट झोला, प्राथमिक उपचार बक्स लगायतका सामग्री तयारी अवस्थामा राखौ। मनसूनको बेला पानीका मुहानहरू दूषित हुन सक्ने भएकाले पिउने पानी उमालेर वा सुरक्षित रूपमा शुद्धिकरण गरेर मात्र प्रयोग गरौं। झाडा पखाला, हैजा जस्ता पानीजन्य रोगहरूबाट सचेत रहौं। बाल बालिका, ज्येष्ठ नागरिक, महिला तथा अपाङ्ग भएका व्यक्तिहरूको सुरक्षामा विशेष ध्यान दिऊ। सम्भावित जोखिम देखिएमा तत्काल सुरक्षित स्थानमा सरौं तथा सम्बन्धित निकायलाई जानकारी गराऊ। वन क्षेत्रमा जाने चरण तथा अन्य गतिविधि सञ्चालन गर्दा विशेष सावधानी अपनाऊ। संरक्षण क्षेत्रभित्र ट्रेकिङ, हाइकिङ गर्दा अनिवार्य रूपमा गौरीशंकर संरक्षण क्षेत्र आयोजना तथा सुरक्षा निकायद्वारा जारी गरिएको ट्राभल एडभाइजरी अनुसार यात्रा गरौं र कुनै पनि आपतकालीन अवस्था आइपरेमा नजिकको प्रहरी कार्य तथा जिक्यापलाई तत्काल जानकारी गराऊ। सतर्कता नै विपदबाट बस्ने सबैभन्दा प्रभावकारी उपाय हो। त्यसैले सतर्क बनौ, आफू पनि बचौ, अरूलाई पनि बचाऊ। राष्ट्रिय प्रकृति संरक्षण कोष गौरीशंकर संरक्षण क्षेत्र आयोजना प्रधान कार्यालय सिंगटी दोलखाद्वारा जनहितमा जारी

0: तैले बाँडे त राम्रो लुगा लगाएर पो हिँडेछस्, कता जान लागिस्? बिहे तिर हो कि क्या हो?
1: कहाँबाट बिहेमा जानु? यो त मनोकामनाको कमाल पो हो त। बरु त पनि मनोकामना गएर आकर्षक लुगाहरू हालिहाल, होइन?
0: लुगाहरू हाल्ने कि नहाल्ने कि खै म त केही सोच्नै सक्दिनँ। तनावै तनाव छ, गोजीमा 2 रुपियाँ छैन।
2: होइन पाण्डवहरू चाहिँ के कुराकानी गर्न लागेको हो?
1: के हुनु नि भित्ति, मनोकामनाको कुरा हो नि, होइन?
0: हो नि पाँडे, मनोकामना नै किन? बरु भन् न, यहाँ के को सुविधा छ, म पनि सुनिहालौ न।
1: यहाँ स्वदेशी तथा विदेशी कपडाबाट आधुनिक डिजाइनमा सुट तयार गरिनुका साथै कलेज एवं बोर्डिङ स्कुलको ड्रेस र तयारी पोसाकहरू पाउनुका साथै 10% छुटको पनि व्यवस्था छ नि, होइन?
0: उसो भए पाँडे गइहालौ नि, ढिला नगरौ न।
1: कहाँ हुनु नि, कृषि विकास बैंक अगाडि छ नि, होइन?
2: पाण्डवहरू गइहालौ न, सकिगयो नि।
3: साथै भीमेश्वर नगरपालिका भित्रका शिक्षकहरूको ड्रेस, स्कूल कलेजका विद्यार्थीहरूको ड्रेस पाइनुका साथै अर्डर बमोजिम तयार पार्नु परेमा मनोकामना टेलर्सलाई सम्झनुहोस्।
4: प्रोपाइटर उमेश थापा। थप जानकारीका लागि सम्पर्क 9844065293 र 9844211900।
5: श्रद्धालु भक्तजनहरूमा हार्दिक निमन्त्रणा। दोलखा जिल्ला गौरीशंकर गाउँपालिका वडा नम्बर 8 खारे कसेरी स्थित

0: आयोजना गरिएको हुँदा पारिवारिक सुख शान्ति समृद्धि र आध्यात्मिक कल्याणको कामना गर्दै सम्पूर्ण श्रद्धालु भक्तजनहरूलाई विश्वरूप धाममा उपस्थित भई पुण्य लाभ लिनुहुन हार्दिक निमन्त्रणा गर्दछौ। यस धाममा भगवान शिव ब्रह्मा विष्णु महेश नाग नागिनी तथा 33 कोटी देवी देवता प्रति श्रद्धा पूर्वक पूजा अर्चना गरिनेछ। श्रावण महिनाको प्रत्येक सोमबार विशेष रुद्राभिषेक भजन कीर्तन दीप प्रज्वलन तथा प्रसाद वितरणको व्यवस्था गरिनेछ। विश्वरूप धाम परिवार गौरी शंकर गाउँपालिका वार्ड नम्बर 8 खारे कसेरी।
1: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

के तपाईँ चरीकोट काठमाडौँ यात्रा आरामदायी सहज र भरपर्दो बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने अब रोज्नुहोस् खाडादेवी यातायात प्रणाली। अब चरीकोटबाट काठमाडौँ जान बिहान 5 बजेदेखि दिउँसो 4 बजेसम्म नियमित गाडी सेवा, आरामदायी सिट सहित 14 जनासम्म सहज यात्रा गर्न सकिने सुविधा। यात्रुको आवश्यकता र सहजतालाई ध्यानमा राख्दै बीचबीचमा आवश्यक स्थानमा रोकिने व्यवस्था पनि। परिवार, साथीभाइ वा समूह यात्राका लागि रिजर्भ सेवा अझ सहज, सुरक्षित र सुविधाजनक छ। चरीकोटमा टिकट पाइने स्थान एम्रोसिया होटलको भुइँतलामा तथा सातो बाटो प्रहरी चौकी नजिक। सम्पर्क नम्बर 97-61-13-21-44 97-61-13-21-45। काठमाडौँबाट चरीकोट आउनका लागि जडीबुटीबाट टिकट सेवा उपलब्ध छ। आराम, सहज र विश्वासिलो यात्राका लागि खाडादेवी यातायात प्रणाली चरीकोट।

0: तपाई आफ्नो स्वास्थ्य प्रति सचेत हुन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने सिङ्गटी हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टर प्रहरीले गुणस्तरीय र भरपर्दो स्वास्थ्य सेवा ल्याएको छ। आजै सम्पर्क गरी आफ्नो स्वास्थ्य जाँच गराउनुहोला। हाम्रा सेवाहरू अनुभवी स्वास्थ्य कर्मीबाट ओपीडी सेवा तथा स्वास्थ्य परामर्श, चौबिसै घण्टा इमर्जेन्सी सेवा, आँखा सम्बन्धी सेवा, दन्त सेवा, फार्मेसी सेवा, एक्सरे, भिडियो एक्सरे, रक्त परीक्षण, होम सर्भिस, ल्याब सेवा र निशुल्क टिकट, अन्य विभिन्न सेवाहरू। सिङ्गटी हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टर प्रहरी, बिगु 4 सिङ्गटी, लामापगर जाने बाटोको दायाँ पट्टि। सम्पर्क नम्बर 97 69 47 22।
1: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: धुलीखेल अस्पताल दुलखा अस्पताल दुलखा को सूचना। धुलेखेल अस्पतालद्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा संचालन शुरू गरिसकेकाले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ। हाम्रा सेवाहरू शनिबार बाहेक बिहान 9 बजेदेखि अपराह्न 4 बजेसम्म ओपीडी सेवा,
1: 24 घण्टा आकस्मिक सेवा,
0: बाल रोग विशेषज्ञ सेवा, इन्डोस्कोपी कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा,
1: डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा,
0: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना,
1: 24 घण्टा फार्मेसी सेवा,
0: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन,
1: हार्जुनी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकबाट दन्त सेवा,
0: हार्ट चोर्नी नसा सम्बन्धी विशेषज्ञ डाक्टरहरूद्वारा हड्डी भाँचेका हड्डी खिएका नसा च्यापिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा,
1: ईसीजी भिडियो एक्सरे तथा प्रयोगशाला जाँच,
0: रगत सम्बन्धी मृगौला मुटु र कलेजोको जाँच, थाइरोइड जाँच,
1: दिशा पिसाब खकार परीक्षण गरिनुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण,
2: विशेष मेसिनद्वारा नवजात शिशुको जन्मजात श्रवण समस्याहरूको परीक्षण तथा पहिचान, जिल्लाकै क वर्गको सुविधा सम्पन्न एम्बुलेन्स सेवा सञ्चालन।
0: अन्य थप जानकारीको लागि
2: सम्पर्क नम्बर 049-412-020।
0: धुलीखेल अस्पताल दोलखा अस्पताल दोलखा।
3: समाचार, विचार, विश्लेषण, मनोरंजन, साहित्य र कला, संस्कृति, पर्यटन र विकास का लागि जनपक्षीय आवाज हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: जोजेको हाम्रो समाचारमा लक्ष्मीको नमस्कार। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज र भोलि उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। आज र भोलि कुशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाड़ी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको भन्दै प्राधिकरणले उच्च सतर्कता अपनाउन आग्रह गरेको हो। प्राधिकरणले मौसम प्रतिकूल रहेको भन्दै लामो यात्रा नगर्न र रातिको समयमा सवारी नचलाउन चेतावनी दिएको छ। वर्षाका कारण 23 बढ़ी जिल्लामा बाढ़ीको उच्च जोखिम रहेकाले सतर्क रहन प्राधिकरणले आग्रह गरेको छ। प्राधिकरणका अनुसार सिन्धुली, काभ्री, सिन्धुपाल्चोक, नुवाकोट, ललितपुर लगायतका जिल्ला उच्च जोखिममा रहेका छन्। यी जिल्लाहरूमा रातेको समयमा सवारी साधन संचार नगर्न प्राधिकरणले अनुरोध गरेको छ। परिस्थिति अनुसार जुनसुकै बेला पनि सवारी साधन आवागमन बन्द गर्न प्राधिकरणले भनेको छ। मौसम पूर्वानुमान महाशाखाले पनि विशेष बुलेटिन जारी गर्दै दुई दिनका लागि सतर्क रहन भनेको छ। रासपाका सभापति रवि लामिछानेले पार्टीका वरिष्ठ नेता बालिन्सा नेतृत्वको सरकारको नियतमा कुनै पनि शंका नभएको बताएका छन्। आज रौतहटका विभिन्न पार्टी नेताहरूसँगको कुराकानीमा लामिछानेले सरकारको निर्णयले समस्या आए करेक्सन गर्न सकिने बताएका हुन्। सरकारका निर्णयले लाभ नभई हानि गरेमा त्यस्ता निर्णय परिवर्तन हुने उनको भनाइ छ। उनले शुरूमा धेरै विवादमा आएका विषयहरू कालान्तरमा सही प्रमाणित भएको उदाहरण दिएका छन्। उनले पार्टी गलत बाटोमा गए खबरदारी गर्न नेता कार्यकर्तालाई आग्रह समेत गरेका छन्। एमाले बागमती प्रदेश सरकारमा रहेका आफ्ना मन्त्रीहरूलाई राजीनामा दिन निर्देशन दिएको छ। प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले प्रदेश सरकारमा रहेका एमालेका 6 मन्त्रीलाई तत्काल राजीनामा दिन निर्देशन दिएका हुन्। केन्द्रमा विकसित पछिल्लो राजनैतिक घटनाक्रमपछि बागमती प्रदेश सरकारबाट एमाले बाहिरिन लागेको हो। सामदेखि आफ्नो पार्टीले मुख्यमन्त्री पाउनुपर्ने दावी गर्दै आएको एमाले सरकारबाटै बाहिरिने अवस्थामा पुगेको छ। एमाले केन्द्रको राजनैतिक निर्णय अनुसार प्रदेशमा पनि सत्ता समीकरण परिवर्तन हुने भएकाले सरकारमा निरन्तर बस्नु उपयुक्त नहुने निष्कर्ष निकालिएको दलका नेता थपलियाले बताएका छन्। बागमती प्रदेशका मुख्यमन्त्रीले शुक्रबार मात्रै मन्त्रीहरूको जिम्मेवारी हेरफेर गर्दै 8 मन्त्रीलाई मन्त्रालय र 6 अतिरिक्त जिम्मेवारी दिने निर्णय गरेका थिए। त्यस लगत्तै एमाले सरकारबाट बाहिरिने निर्णय गरेको हो। बागमती प्रदेश सरकारमा एमालेबाट किरण थापा मगर, मधुसूदन पौडेल, भौतिक पूर्वाधार विकास मन्त्री दिनेश चन्द्र देवकोटा, जयराम थापा, भरतबहादुर केसी र बिन्दु श्रेष्ठ मन्त्री छन्। अमेरिकाले इरानका विभिन्न प्रान्तमा गरेको पछिल्लो हवाई हमलामा 38 मृत्यु भएको छ। आक्रमणमा परि कम्तीमा 38 मृत्यु र 400 भन्दा बढ़ी घाइते भएको इरानको स्वास्थ्य मन्त्रालयले जनाएको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पले अस्थायी युद्ध विराम समाप्त भएको घोषणा गरेपछि इरानमाथि लगातार 7 रात हवाई आक्रमण गरेको अमेरिकी सेनाले जनाएको छ। अमेरिकी सेनाले इरानका निगरानी केन्द्र, सैन्य पूर्वाधार, भूमिगत हतियार, भण्डारण स्थल तथा समुद्री सैन्य क्षमतामाथि आक्रमण गरेको बीबीसीले जनाएको छ। अमेरिकाले पुल, ऊर्जा सुविधा र समुद्री नियन्त्रण टावर सहित नागरिक पूर्वाधारमा पनि हमला गरेको बताइएको छ। सप्तरीको राजविराज स्थित जिल्ला कारागारका 5 कैदी बन्दीले आत्मदाहको प्रयास गरेका छन्। आज बिहान राजविराज कारागारमा नायकै सम्बन्धी विवादमा 5 कैदी बन्दीले शरीरमा मट्टी तेल छर्केर आगो लगाउने प्रयास गरेका हुन्। सप्तरीका प्रमुख जिल्लाधिकारी श्यामकृष्ण थापाका अनुसार दुई समूह बीच दुई दिनदेखि भएको विवादमा एक पक्षका पाँचजना कैदीले मेसमा खाना बनाउन राखिएको मट्टी तेल सर्केर आत्मदाहको प्रयास गरेका हुन्। कारागारका नायकले बिना कारण दुर्व्यवहार र दुःख दिने गरेको भन्दै उनीहरूले उनलाई हटाउनु पर्ने माग गरेका छन्। एक पक्षले हटाउनु पर्ने र अर्को पक्षले नहटाउने भनेपछि विवाद भएको थियो। हटाउनु पर्ने भन्ने पक्षका कैदी बन्दीले आत्मदाहको प्रयास गरेको बताइएको छ। यद्यपि नायकलाई त्यहाँबाट नेत्र सारेपछि अहिले अवस्था सामान्य बनेको प्रमुख जिल्लाधिकारी थापाले बताएका छन्। हौस् दिउँसो दुई बजेको हाम्रो समाचार बुलेटिन यति नै। अहिले तीन बजी हाम्रो अर्को समाचार बुलेटिन सुन्न सक्नुहुनेछ। यो समाचार बुलेटिनबाट म लक्ष्मी बस्नेत बिदा चाहन्छु। नमस्ते।
1: यो हो हाम्रो रेडियो 103.4 MHz।
2: श्रद्धालु भक्तजनहरूमा हार्दिक निमन्त्रणा। दोलखा जिल्ला गौरीशंकर गाउँपालिका वडा नम्बर 8 खारे कसेरी स्थित विश्वरूप धाममा पवित्र श्रावण महिनाभर भव्य धार्मिक मेला तथा विशेष पूजा आराधनाको आयोजना गरिएको हुँदा पारिवारिक सुख शान्ति समृद्धि र आध्यात्मिक कल्याणको कामना गर्दै सम्पूर्ण श्रद्धालु भक्तजनहरूलाई विश्वरूप धाममा उपस्थित भई पुण्य लाभ लिनुहुन हार्दिक निमन्त्रणा गर्दछौ। यस धाममा भगवान शिव ब्रह्मा विष्णु महेश नाग नागिनी तथा 33 कोटि देवी देवता प्रति श्रद्धा पूर्वक पूजा अर्चना गरिनेछ। श्रावण महिनाको प्रत्येक सोमबार विशेष रुद्राभिषेक भजन कीर्तन दीप प्रज्वलन तथा प्रसाद वितरणको व्यवस्था गरिनेछ। विश्वरूप धाम परिवार गौरीशंकर गाउँपालिका वडा नम्बर 8 खारे कसेरी।

0: गौरीशंकर संरक्षण क्षेत्र आयोजना को अनुरोध। हाल देशभर मनसून सक्रिय भइरहेको छ। निरन्तर तथा अत्याधिक वर्षाका कारण बाढ़ी पहिरो बुछिया नदी कटान सड़क अवरोध आकस्मिक बाढ़ी तथा अन्य प्राकृतिक विपदका घटनाहरू हुने जोखिम उल्लेखनीय रूपमा बढ़ेको हुँदा यस परिस्थितिमा गौरीशंकर संरक्षण क्षेत्र भित्र बसोबास गर्ने सम्पूर्ण बासिन्दा स्थानीय समुदाय पर्यटक पदयात्री तथा सरकारवाला निकायहरूले निम्न सावधानीहरू अपनाउनु हुन अनुरोध गरे। मौसम पूर्वानुमान तथा सम्बन्धित निकायबाट जारी गरिएको सूचना तथा सुरक्षा चेतावनीहरू नियमित रूपमा पालना गरौं। पहिरो बाढ़ी तथा भूक्षयको जोखिम भएका क्षेत्रहरूमा अनावश्यक आवत जावत नगरौं। निरन्तर वर्षा भइरहेको अवस्थामा भिरालो भूभाग खोल्सा नदी किना तथा जोखिमयुक्त स्थानमा बसोबास वा आवत जावत नगरौं। यात्रा वा पदयात्रामा निस्कनु अघि मौसमको अवस्था तथा बाटोको अवस्था बारे जानकारी लिएर मात्र गर्ने गरौं। आपतकालीन अवस्थाका लागि आवश्यक खाद्यान्न पिउने पानी औषधि टर्च लाइट मोबाइल चार्जर झटपट झोला प्राथमिक उपचार बक्स लगायतका सामग्री तयारी अवस्थामा राखौं। मनसूनको बेला पानीका मुहानहरू दूषित हुन सक्ने भएकाले पिउने पानी उमालेर वा सुरक्षित रूपमा शुद्धिकरण गरेर मात्र प्रयोग गरौं। झाडा पखाला हैजा जस्ता पानीजन्य रोगहरूबाट सचेत रहौं। बाल बालिका ज्येष्ठ नागरिक महिला तथा अपाङ्ग भएका व्यक्तिहरूको सुरक्षामा विशेष ध्यान दिऊ। सम्भावित जोखिम देखिएमा तत्काल सुरक्षित स्थानमा सरौं तथा सम्बन्धित निकायलाई जानकारी गराउ। वन क्षेत्रमा जाने चरण तथा अन्य गतिविधि सञ्चालन गर्दा विशेष सावधानी अपनाऊ। संरक्षण क्षेत्रभित्र ट्रेकिङ हाइकिङ गर्दा अनिवार्य रूपमा गौरीशंकर संरक्षण क्षेत्र आयोजना तथा सुरक्षा निकायद्वारा जारी गरिएको ट्राभल एडभाइजरी अनुसार यात्रा गरौं र कुनै पनि आपतकालीन अवस्था आइपरेमा नजिकको प्रहरी कार्यालय तथा जिक्यापलाई तत्काल जानकारी गराउँ। सतर्कता नै विपदबाट बस्ने सबैभन्दा प्रभावकारी उपाय हो। त्यसैले सतर्क बनौ, आफू पनि बचौ अरूलाई पनि बचाउ। राष्ट्रिय प्रकृति संरक्षण कोष गौरीशंकर संरक्षण क्षेत्र आयोजना प्रधान कार्यालय सिंगटी दोलखाद्वारा जनहितमा जारी।
1: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: 我来个物业帮你拿去给俺厂哦，我站了路，我站了了路，没完个垃圾我站着等着过新完了，过来牛你个啷个干？俺我先管你，好，我那啥我老都干，我再给牛牛了，再我替你。
1: 耶，他为了给地把你抬起来干的干净，他为了把你个香铺那山门那的白天是 rental and catering service 这一块么白眼睛。
0: 哎，我抓一个我一好，我一千万送你那厂子。
2: हजुरहरुकै सेवामा सम्पूर्ण नयाँ सामानको साथमा सदरमुकाम सरिकोटमा विवाह व्रतबन्ध सेमिनार सभा सम्मेलन उत्सव पिकनिक जस्ता विभिन्न कार्यक्रमका लागि हामीलाई सम्झनुहोस्। हामी आवश्यक परे भोजपति तथा शुभ कार्यका लागि अनुभवी तथा दक्ष कुक वेटर मसालजी उपलब्ध गराउँदछौ। यहाँ आवश्यक चाइनिज टेन्ट चायर कुर्सी भाँडाकुँडा कार्पेट म्युजिक सिस्टम बत्ती लगायतका सामानहरू भाडामा पाइनुका साथै हाफ तथा फुल क्याटरिङ पनि गरिन्छ।
3: ग्राहकको सन्तुष्टि नै हाम्रो सफलता। सम्पर्कको लागि कुमार श्रेष्ठ 98512482883 98410222883 र कृष्ण श्रेष्ठ 98640021।
4: वैद्येश्वर रेन्टल एन्ड क्याटरिङ सर्भिस चरिकोट दोलखा।
5: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: सम्मेलन गर्दै हुनुहुन्छ?
1: वहाँ तपाईँहरूलाई तालिम, गोष्ठी र सेमिनारका लागि सुन्दर शान्त हलको आवश्यकता परेको छ।
0: यदि छ भने आजै सम्पर्क गर्नुहोस्।
1: चरीकोट चरीग्याङ स्थित हाम्रो रेडियोको सभा हल उपलब्ध छ।
0: हाम्रा सुविधाहरू
2: 150 जना मानिस अट्न सक्ने सुविधा सम्पन्न सभा हल।
0: सभा हलमै साउन्ड सिस्टम जडान गरिएको हुँदा बाहिरबाट महँगो शुल्क तिरेर साउन्ड सिस्टम भाडामा ल्याउनु नपर्ने।
2: जेनेरेटरको 24 घण्टा व्यवस्था। विद्युत आपूर्ति नभएको बेला पनि कार्यक्रम सञ्चालनमा कुनै बाधा नपर्ने।
0: पर्याप्त पार्किङको व्यवस्था। आवश्यकता अनुसार छत पनि प्रयोग गर्न सकिने।
2: कार्यक्रमका लागि प्रोजेक्टरको आवश्यकता परे सोको समेत व्यवस्था हुने।
0: र लामो अवधिको तालिम गोष्ठी गर्नु परेमा हल भाडामा विशेष छुटको व्यवस्था।
1: अब टेन्सन गर्नै पर्दैन। साउन्ड सिस्टम र ब्याकअप सहितको सुविधा सम्पन्न सभा हल सहुलियत मूल्यमा उपलब्ध छ।
0: थप जानकारीका लागि सम्पर्क हाम्रो रेडियो 103.4 मेगाहर्ज चरीकोट चरीघाङ दोलखा 107.1 FM 8.2 र

देउसी 3 बजेको हाम्रो समाचारमा लक्ष्मीको नमस्कार। राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका सभापति रवि लामिछानेले सरकारको नियत गलत नभएको भन्दै प्रधानमन्त्री बालेन्द्र शाहको बचाव गरेका छन्। आज रासपा रौतहटका नेता तथा कार्यकर्ताहरूसँगको कुराकानीमा सभापति लामिछानेले सरकारको नियतमा कुनै पनि शंका नभएको बताएका हुन्। नेता तथा कार्यकर्ताको गुनासो सुनेपछि सभापति लामिछानेले प्रधानमन्त्री शाहको बचाव गरेका छन्। उनले सरकारको नियत गलत नभएको जिकिर गर्दै सरकारका निर्णयहरूमा कहिलेकाहीँ समस्या आए पनि त्यसलाई करेक्सन गर्न सकिने बताए। सरकारका कुनै पनि निर्णय अपरिवर्तनीय नभएको भन्दै सभापति लामिछानेले यदि सरकारका कुनै निर्णयले समस्या परेको भए सच्याइने आश्वासन दिएका छन्। उनले शुरूमा एकदम धेरै विवादमा आएका कयौं चीजहरू कालान्तरमा सही प्रमाणित भएको उदाहरण समेत दिएका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज र भोलि उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। प्राधिकरणले आज र भोलि कोसी, बागमती, गण्डकी, लुम्बिनी, सुदूरपश्चिम लगायतका प्रदेशका विभिन्न स्थानमा अति भारी वर्षाको सम्भावना रहेको भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरेको हो। प्राधिकरणले मौसम प्रतिकूल रहेको भन्दै लामो यात्रा नगर्न र रातेको समयमा सवारी नचलाउन चेतावनी दिएको छ। वर्षाका कारण 23 बढ़ी जिल्लामा बाढ़ीको उच्च जोखिम रहेकाले सतर्क रहन प्राधिकरणले आग्रह गरेको छ। प्राधिकरणका अनुसार सिन्धुली, काभ्री, सिन्धुपाल्चोक, नुवाकोट, ललितपुर लगायतका जिल्ला उच्च जोखिममा रहेका छन्। यी जिल्लाहरूमा रातेको समयमा सवारी साधन संचालन नगर्न प्राधिकरणले अनुरोध गरेको छ। परिस्थिति अनुसार जुनसुकै बेला पनि सवारी साधन आवागमन बन्द गर्न प्राधिकरणले भनेको छ। मौसम पूर्वानुमान महाशाखाले पनि विशेष बुलेटिन जारी गर्दै दुई दिनका लागि सतर्क रहन भनेको छ। एमाले बागमती प्रदेश सरकारमा रहेका आफ्ना मन्त्रीहरूलाई फिर्ता बोलाउने भएको छ। प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले प्रदेश सरकारमा रहेका एमालेका 6 मन्त्रीलाई तत्काल राजीनामा दिन निर्देशन दिएका हुन्। केन्द्रमा विकसित पछिल्लो राजनैतिक घटनाक्रमपछि बागमती प्रदेश सरकारबाट एमाले बाहिरिन लागेको हो। साउनदेखि आफ्नो पार्टीले मुख्यमन्त्री पाउनुपर्ने दावी गर्दै आएको एमाले सरकारबाट बाहिरिने अवस्थामा पुगेको छ। एमाले केन्द्रको राजनैतिक निर्णय अनुसार प्रदेशमा पनि सत्ता समीकरण परिवर्तन हुने भएकाले सरकारमा निरन्तर बस्नु उपयुक्त नहुने निष्कर्ष निकालिएको दलका नेता थपलियाले बताएका छन्। बागमती प्रदेशका मुख्यमन्त्रीले शुक्रबार मात्रै मन्त्रीहरूको जिम्मेवारी हेरफेर गर्दै 8 मन्त्रीलाई मन्त्रालय र 6 अतिरिक्त जिम्मेवारी दिने निर्णय गरेका थिए। त्यस लगत्तै एमाले सरकारबाट बाहिरिने निर्णय गरेको हो। बागमती प्रदेश सरकारमा एमालेबाट किरण थापा मगर, मधुसूदन पौडेल, डाक्टर दिनेश चन्द्र देवकोटा, जयराम थापा, भरतबहादुर केसी र बेन्दु श्रेष्ठ मन्त्री छनृ।

0: हवस् त दिउँसो 3 बजेको हाम्रो समाचार बुलेटिन यति नै। अहिले 5 बजे हाम्रो अर्को समाचार बुलेटिन सुन्न सक्नुहुनेछ। यो समाचार बुलेटिनबाट म लक्ष्मी बिदा चाहन्छु। नमस्ते।
1: यो हो हाम्रो रेडियो 103.4 MHz।
2: तपाईँ आफ्नो स्वास्थ्य प्रति सचेत हुन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने सिंगटी हेल्थ केयर एण्ड डायग्नोस्टिक सेन्टर प्रणालीले गुणस्तरीय र भरपर्दो स्वास्थ्य सेवा ल्याएको छ। आजै सम्पर्क गरी आफ्नो स्वास्थ्य जाँच गराउनुहोला। हाम्रा सेवाहरू अनुभवी स्वास्थ्य कर्मीबाट ओपीडी सेवा तथा स्वास्थ्य परामर्श, 24 घण्टा इमर्जेन्सी सेवा, आँखा सम्बन्धी सेवा, दन्त सेवा, फार्मेसी सेवा, एक्सरे, भिडियो एक्सरे, रक्त परीक्षण, होम सर्भिस, ल्याब सेवा र निशुल्क टिकट, अन्य विभिन्न सेवाहरू। सिंगटी हेल्थ केयर एण्ड डायग्नोस्टिक सेन्टर प्रणाली, बिगु 4 सिंगटी, लामा बगर जाने बाटोको दायाँ पट्टी। सम्पर्क नम्बर 97 67 39 22।

0: होइन बाँडी, त राम्रो लुगा लगाएर पो हिँडेछस्। कता जान लागिस्? बिहेतिर हो कि क्या हो?
1: कहाँबाट बिहेमा जानु? यो त मनोकामनाको कमाल पो हो त। बरु त पनि मनोकामना गएर आकर्षक लुगाहरू हालिहाल, होइन?
0: लुगाहरू हाल्ने कि नहाल्ने कि खै म त केही सोच्नै सक्दिनँ। तनावै तनाव छ, गोजीमा 2 रुपियाँ छैन।
2: होइन पाण्डवहरू चाहिँ के कुराकानी गर्न लागेको हो?
1: के हुनु नि बित्ती, मनोकामनाको कुरा हो नि, होइन?
0: हो नि पाँडे, मनोकामना नै किन? बरु भन् न, यहाँ के को सुविधा छ, म पनि सुनिहालौ न।
1: यहाँ स्वदेशी तथा विदेशी कपडाबाट आधुनिक डिजाइनमा सुट तयार गरिनुका साथै कलेज एवं बोर्डिङ स्कुलको ड्रेस र तयारी पोसाकहरू पाउनुका साथै 10% छुटको पनि व्यवस्था छ नि, होइन?
0: उसो भए पाँडे गइहालौ नि, ढिला नगरौ न।
1: कहाँ हुनु नि, कृषि विकास बैङ्क अगाडि छ नि, होइन?
2: पाण्डोहरू गइहालौ न, दैट्स इट, सकिगो नि।
3: साथै भीमेश्वर नगरपालिका भित्रका शिक्षकहरूको ड्रेस, स्कूल कलेजका विद्यार्थीहरूको ड्रेस पाइनुका साथै अर्डर बमोजिम तयार पार्नु परेमा मनोकामना टेलर्सलाई सम्झनुहोस्।
4: प्रोप्राइटर उमेश थापा। थप जानकारीका लागि सम्पर्क 9844065293 र 9844211900।
5: हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: के तपाई लोकल र उन्नत जातका खाद्यान्नका बिउको खोजी गर्दै हुनुहुन्छ?
1: उन्नत जात र गुणस्तरीय बिउ भए मात्रै हामीले चाहे जस्तो उत्पादन गर्न सक्छौ। यदि तपाई पनि यसको खोजीमा हुनुहुन्छ भने अन्त टाढा जानै पर्दैन।
0: नालडुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड बैतेश्वर चार साबिक काभ्रे गाविस वडा नम्बर छ बगरमा तपाईले यो सुविधा पाउन सक्नुहुनेछ।
1: यहाँ विभिन्न उन्नत जातका धान, गहुँ, मकै, कोदो, फापर, जौका बिउहरूका साथै लोकल बिउहरू सुपथ मूल्यमा उपलब्ध छ। युरिया, डीएपी, पोटास लगायतका रासायनिक मलका लागि पनि हामीलाई सम्झनुहोस्।
0: थप जानकारीका लागि सम्पर्क 9844463878 र 9844011725। नालढुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड बैतेश्वर चार काभ्रे बगर दोलखा।
2: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।
3: कस्तो खल्लो दुध पानी मिसाएको रहेछ, हामी त खाँदैनौ।
4: होइन है बुढा, डीडीसी को लोगो नभएको यो खुल्ला दुध कहाँबाट लिएर आएको?
5: बच्चाहरूले पनि खाएनन्, झन् चिया त पटक्कै मिठो छैन। अलि राम्रो दुध ल्याउन सक्दैनौ?
6: हेर हेर यो बुढीको गनगन, मिठो दुध यो चरीकोट बजारमा कहाँ पाइन्छ र?
5: तिमी कुन जमानामा छौ? दोलखा डेरीको डीडीसी दुध लिएर आऊ न।
6: ल ल, म दोलखा डेरीको नम्बर वान डीडीसी दुध नै लिएर आइहाल्छु।
3: आहा, कति मिठो दुध! अबदेखि सधैँ डीडीसी दुध नै लिएर आउनुहोस् है बाबा।
7: हजुर, नेपाल सरकारको स्वामित्व भएको दुग्ध विकास संस्थान डीडीसीको व्यवस्थापनमा सञ्चालन भइरहेको दोलखा डेरीबाट उत्पादन भएको चरीकोट बजारको नम्बर वान डीडीसी दुध, दही, पेडा, खुवा, घिउ, पनिर लगायतका दुग्ध पदार्थहरू नजिकैको डिलर वा खुद्रा विक्रेताबाट खरिद गरी सधैँ उपभोग गरौं। साथै यस डेरीले जिल्लाका विभिन्न गाविसहरूमा दुध संकलन केन्द्र स्थापना गरिरहेको हुँदा दुध बिक्रीका लागि तत्काल सम्पर्क राख्न हुन कृषकहरूलाई हार्दिक अनुरोध गरिन्छ।
8: बिक्री केन्द्रहरू चरीकोट बजार, दोलखा बजार, जिरी, मैना पोखरी र सिंगटी बजार।
9: संकलन केन्द्रहरू बोस, साखिने, सुस्ता, सिमौती, जपी, भिरकोट साथै कारखाना वरपरका क्षेत्रहरू।
7: दोलखा दुग्ध उद्योग लिमिटेड चरीकोट दोलखा, सम्पर्क 0949421020।

0: दुलीखेल अस्पताल दुलखा अस्पताल दुलखाको सूचना।
1: धुलेखेल अस्पतालद्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा संचालन शुरू गरिसकेकाले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ।
0: हाम्रा सेवाहरू
1: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्ह 4 बजेसम्म ओपीडी सेवा,
0: 24 घण्टा आकस्मिक सेवा,
1: बाल रोग विशेषज्ञ सेवा, इन्डोस्कोपी कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा,
0: डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा,
1: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना,
0: 24 घण्टा फार्मेसी सेवा,
1: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन,
0: हार्जुनी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकबाट दन्त सेवा,
1: हार्ट चोर्नी नसा सम्बन्धी विशेषज्ञ डाक्टरहरूद्वारा हड्डी भाँचेका, हड्डी खिएका, नसा च्यापिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा,
0: ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच,
1: रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइरोइड जाँच,
0: दिशा पिसाब खकार परीक्षण गरिनुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण,
2: विशेष मेसिनद्वारा नवजात शिशुको जन्मजात श्रवण समस्याहरूको परीक्षण तथा पहिचान, जिल्लाकै क वर्गको सुविधा सम्पन्न एम्बुलेन्स सेवा सञ्चालन।
1: अन्य थप जानकारीको लागि
2: सम्पर्क नम्बर 0494-12-020।
0: धुलेखेल अस्पताल दोलखा अस्पताल दोलखा।
3: के तपाई चरीकोट काठमाडौँ यात्रा आरामदायी, सहज र भरपर्दो बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने अब रोज्नुहोस् खाडादेवी यातायात प्रणाली। अब चरीकोटबाट काठमाडौँ जान बिहान 5 बजेदेखि दिउँसो 4 बजेसम्म नियमित गाडी सेवा, आरामदायी सिट सहित 14 जनासम्म सहज यात्रा गर्न सकिने सुविधा, यात्रुको आवश्यकता र सहजतालाई ध्यानमा राख्दै बीचबीचमा आवश्यक स्थानमा रोकिने व्यवस्था पनि, परिवार साथीभाइ वा समूह यात्राका लागि रिजर्भ सेवा अझ सहज सुरक्षित र सुविधाजनक छ। चरीकोटमा टिकट पाइने स्थान एम्रोसिया होटलको भुइँतलामा तथा सातो बाटो प्रहरी चौकी नजिक, सम्पर्क नम्बर 97-61-13-21-44, 97-61-13-21-45। काठमाडौँबाट चरीकोट आउनका लागि जडीबुटीबाट टिकट सेवा उपलब्ध छ। आराम, सहज र विश्वासिलो यात्राका लागि खाडादेवी यातायात प्रणाली, चरीकोट दोलखा।
4: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: छैनै बाँडे, त त राम्रो लुगा लगाएर पो हिँडेछस्। कता जान लागिस्? बिहे तिर हो कि क्या हो?
1: कहाँबाट बिहेमा जानु? यो त मनोकामनाको कमाल पो हो त। बरु त पनि मनोकामना गएर आकर्षक लुगाहरू हालिहाल, होइन?
0: लुगाहरू हाल्ने कि नहाल्ने कि खै म त केही सोच्नै सक्दिनँ। तनावै तनाव छ, गोजीमा 2 रुपियाँ छैन।
2: होइन पाण्डवहरू चाहिँ के कुराकानी गर्न लागेको हो?
1: के हुनु नि भित्ति, मनोकामनाको कुरा हो नि, होइन?
0: हो नि पाँडे, मनोकामना नै किन? बरु भन् न, यहाँ के को सुविधा छ, म पनि सुनिहालौ न।
1: यहाँ स्वदेशी तथा विदेशी कपडाबाट आधुनिक डिजाइनमा सुट तयार गरिनुका साथै कलेज एवं बोर्डिङ स्कुलको ड्रेस र तयारी पोसाकहरू पाउनुका साथै 10% छुटको पनि व्यवस्था छ नि, होइन?
0: उसो भए पाँडे गइहालौ नि, ढिला नगरौ न।
1: कहाँ हुनु नि, कृषि विकास बैङ्क अगाडि छ नि, होइन?
2: पाण्डवहरू गइहालौ न, द्याट्स इट, सकिगो नि।
3: साथै भीमेश्वर नगरपालिका भित्रका शिक्षकहरूको ड्रेस, स्कूल कलेजका विद्यार्थीहरूको ड्रेस पाइनुका साथै अर्डर बमोजिम तयार पार्नु परेमा मनोकामना टेलर्सलाई सम्झनुहोस्।
4: प्रोपाइटर उमेश थापा। थप जानकारीका लागि सम्पर्क 9844065293 र 9844211100।
3: तपाई आफ्नो स्वास्थ्य प्रति सचेत हुन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने सिङ्गटी हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टर प्रहरीले गुणस्तरीय र भरपर्दो स्वास्थ्य सेवा ल्याएको छ। आजै सम्पर्क गरी आफ्नो स्वास्थ्य जाँच गराउनुहोला। हाम्रा सेवाहरू अनुभवी स्वास्थ्य कर्मीबाट ओपीडी सेवा तथा स्वास्थ्य परामर्श, 24 घण्टा इमर्जेन्सी सेवा, आँखा सम्बन्धी सेवा, दन्त सेवा, फार्मेसी सेवा, एक्सरे, भिडियो एक्सरे, रक्त परीक्षण, होम सर्भिस, ल्याब सेवा र निशुल्क टिकट, अन्य विभिन्न सेवाहरू। सिङ्गटी हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टर प्रहरी, बेगुचार सिङ्गटी, लामा बगर जाने बाटोको दायाँ पट्टी। सम्पर्क नम्बर 9767-39-57-22।
5: यो हो हाम्रो रेडियो 103.4 MHz।

0: 来朝那个位置把你拿去给俺唱歌，我站了路，我站了了路，没完个垃圾我站着顶都过心完了过来没有那个老爱听俺我心我的好我那啥我那都干我再给娘娘我再问题呢
1: 耶他为了弟弟把你谈钱的坎儿给你他为了把你个相不能相满的他背地是 rental and catering service 这里可能白眼睛钱
2: हजुरहरुकै सेवामा सम्पूर्ण नयाँ सामानको साथमा सदरमुकाम सरीकोटमा विवाह व्रत बन्ध सेमिनार सभा सम्मेलन उत्सव पिकनिक जस्ता विभिन्न कार्यक्रमका लागि हामीलाई सम्झनुहोस्। हामी आवश्यक परे भोजपति तथा शुभ कार्यका लागि अनुभवी तथा दक्ष कुक वेटर मसालजी उपलब्ध गराउँदछौ। यहाँ आवश्यक चाइनिज स्टेन चायर कुर्सी भाँडाकुँडा कार्पेट म्युजिक सिस्टम बत्ती लगायतका सामानहरू भाडामा पाइनुका साथै हाफ तथा क्याटरिङ पनि गरिन्छ।
3: ग्राहकको सन्तुष्टि नै हाम्रो सफलता। सम्पर्कको लागि कुमार श्रेष्ठ 9852428383 9842228383 र कृष्ण श्रेष्ठ 9864002041
4: वैद्यश्वर रेन्टल एन्ड क्याटरिङ सर्भिस चरीकोट दोलखा।
5: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: सभा सम्मेलन गर्दै हुनुहुन्छ
1: वा तपाईँहरूलाई तालिम गोष्ठी र सेमिनारका लागि सुन्दर शान्त हलको आवश्यकता परेको छ
0: यदि छ भने आजै सम्पर्क गर्नुहोस्
1: चरीकोट चरीघ्याङ स्थित हाम्रो रेडियोको सभा हल उपलब्ध छ
0: हाम्रा सुविधाहरू
2: 150 जना मानिस अट्न सक्ने सुविधा सम्पन्न सभा हल
0: सभाहरूमै साउन्ड सिस्टम जडान गरिएको हुँदा बाहिरबाट महँगो शुल्क तिरेर साउन्ड सिस्टम भाडामा ल्याउनु नपर्ने
2: जेनेरेटरको 24 घण्टा व्यवस्था विद्युत आपूर्ति नभएको बेला पनि कार्यक्रम सञ्चालनमा कुनै बाधा नपर्ने
0: पर्याप्त पार्किङको व्यवस्था आवश्यकता अनुसार छत पनि प्रयोग गर्न सकिने
2: कार्यक्रमका लागि प्रोजेक्टरको आवश्यकता परे सोको समेत व्यवस्था हुने
0: र लामो अवधिको तालिम गोष्ठी गर्नु परेमा हल भाडामा विशेष छुटको व्यवस्था
1: अब टेन्सन गर्नै पर्दैन साउन्ड सिस्टम र ब्याकअप सहितको सुविधा सम्पन्न सभा हल सहुलियत मूल्यमा उपलब्ध छ
0: थप जानकारीका लागि सम्पर्क हाम्रो रेडियो 103.4 मेगाहर्ज चरीकोट चरीघ्याङ दोलखा 49.4 MHz र 49.4 MHz
3: समाचार विचार विश्लेषण मनोरंजन साहित्य र कला संस्कृति पर्यटन र विकास का लागि जनपक्षीय आवाज हाम्रो रेडियो 103.4 MHz

0: बेलुकी 5 बजेको हाम्रो समाचारमा स्वागत छ। साथमा छु म लक्ष्मी। माथिल्लो तमाको सिजर विद्युत केन्द्रले प्रतिकूल मौसमकै बीच बाँधस्थलको जलाशय फ्लसिङ सफा गरिरहेको छ। तोलखा कुल्लामा बगरमा रहेको जलाशय आज बिहानैदेखि सफा गर्न शुरू गरिएको हो। वर्षाका कारण जलाशयमा बालुवा गेटी र गेगर भरिएपछि बाँधस्थलका सबै गेटहरू खोलेर सफा गर्ने काम भइरहेको छ। भारी वर्षा र बाढ़ीको उच्च जोखिमका बेच 456 मेगावाट क्षमताको जल विद्युत केन्द्रको जलाशय सफा गर्न बाँधस्थलका गेटहरू खोलिएपछि तमाकोशी नदीमा पानीको बहावमा घटबड़ भइरहेको छ। बाँधस्थलका गेटहरू खोल्दा तमाकोशी नदीमा पानीको बहाव बढ़न सक्ने भएकाले नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन भनिएको छ। माथुलो तामाकोशी जल विद्युत केन्द्रले सूचना जारी गरेर तुलोखाको लामा बगर छेत गंगर जगत टुनिटार जामुने पोली सिंगटी नयाँ पुल किर्ने हुँदै रामेसापको खेम्तीदेखि सुनकोशी नदी किनारसम्म सतर्कता अपनाउन भनेको छ। तामाकोशी नदीमा माछा मार्ने नुहाउने पौडी खेल्ने लुगा धुने वस्तुभाव लैजाने गेटी पालुवा निकाल्ने लगायतका काम नगर्न सूचना मार्फत आग्रह गरिएको छ। शुक्रबार रातीको भीषण वर्षा र बाढ़ीपछि माथुलो तामाकोशीको विद्युत उत्पादन राति 2 बजेबाट बन्द भएको थियो। बाढ़ीका बेला विद्युत उत्पादन बन्द गर्नुपर्ने भएपछि बिहान 6 बजेबाट आकस्मिक रूपमा जलाशयको पानी कटाएर सफा गर्न शुरू गरिएको थियो। तामाकोशी जल विद्युत केन्द्रको प्रवर्धक कम्पनी अप्पर तामाकोशी हाइड्रो पावरका निमित्त प्रमुख कार्यकारी अधिकृत पूर्ण गोपाल रंजितले बेलुकीसम्म जलाशय सफा गरिसकेर नियमित विद्युत उत्पादन हुने जानकारी दिए। तोलोखाको भीमेश्वर नगरपालिकामा सर्पको टोकाईबाट एक पुरूषको मृत्यु भएको छ। जिल्लाको भीमेश्वर नगरपालिका 2 टोकथलीमा सर्पको टोकाईबाट 53 वर्षीय भक्त बहादुर थामीको मृत्यु भएको हो। थामीलाई शुक्रबार राति आफ्नै घरको भान्सा कोठामा सर्पले टोकेको थियो। राति घरेलु उपचार गरेर घरमै राखिएका उनको आज बिहान उपचारका लागि अस्पताल लैजाने क्रममा मृत्यु भएको तुलोखा प्रहरीले जनाएको छ। थामीलाई उपचारका लागि तुलोखा अस्पतालमा पुर्याउने बित्तिकै चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरीकाले तुलोखाका सूचना अधिकारी प्रहरी निरीक्षक इन्स्पेक्टर सन्तोष कुमार खड्काले जानकारी दिए। दोलोखामा पछिल्लो समय सर्पदंशका घटना बढ़िरहेको छ। यसअघि बैतेश्वरमा पनि सर्पको टोकाईबाट एक महिलाको मृत्यु भएको थियो। राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका सभापति रोबी लामिछानेले सरकारको नियत गलत नभएको भन्दै प्रधानमन्त्री बालेन्द्र शाहको बचाव गरेका छन्। आज रासपा रौतहटका नेता तथा कार्यकर्ताहरूसँगको कुराकानीमा सभापति लामिछानेले सरकारको नियतमा कुनै पनि शंका नभएको बताएका हुन्। नेता तथा कार्यकर्ताको गुनासो सुनेपछि सभापति लामिछानेले प्रधानमन्त्री शाहको बचाव गरेका छन्। उनले सरकारको नियत गलत नभएको जिकिर गर्दै सरकारका निर्णयहरूमा कहिलेकाहीँ समस्या आए पनि त्यसलाई करेक्सन गर्न सकिने बताए। सरकारका कुनै पनि निर्णय अपरिवर्तनीय नभएको भन्दै सभापति लामिछानेले यदि सरकारका कुनै निर्णयले समस्या परेको भए सच्याइने आश्वासन दिएका छन्। उनले शुरूमा एकदम धेरै विवादमा आएका कयौं चीजहरू कालान्तरमा सही प्रमाणित भएको उदाहरण समेत दिएका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज र भोलि 23 जिल्लामा बाढ़ीको उच्च जोखिम रहेको भन्दै राति सवारीका साधन नचलाउन चेतावनी दिएको छ। प्राधिकरणले आज र भोलि उच्च सतर्कता अपनाउन भनेको हो। आज र भोलि 2 दिन मनसून थप सक्रिय भई ठूलो वर्षा हुने सम्भावना देखिएपछि गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा प्राधिकरण व्यवस्थापन प्राधिकरणले सतर्कता सूचना जारी गरेको छ। वर्षाका कारण 23 बढ़ी जिल्लामा बाढ़ीको उच्च जोखिम रहेकाले सतर्क रहन प्राधिकरणले आग्रह गरेको छ। प्राधिकरणका अनुसार सिन्धुली काभ्री सिन्धु पाल्चोक नुवाकोट ललितपुर लगायतका जिल्ला उच्च जोखिममा रहेका छन्। यी जिल्लाहरूमा रातेको समयमा सवारी साधन सञ्चालन नगर्न प्राधिकरणले अनुरोध गरेको छ। परिस्थिति अनुसार जुनसुकै बेला पनि सवारी साधन आवागमन बन्द गर्न प्राधिकरणले भनेको छ। मौसम पूर्वानुमान महाशाखाले पनि विशेष बुलेटिन जारी गर्दै दुई दिनका लागि सतर्क रहन भनेको छ। प्राधिकरणले भारी वर्षाका कारण अचानक बाढ़ी पैह्रो कटान गेग्रान बहाव शहरी तथा तराई क्षेत्रमा डुबानको जोखिम समेत हुने भन्दै आवश्यक सतर्कता अप्नाउन र पूर्व तयारीका लागि अनुरोध गरेको छ। मौसम पूर्वानुमान महाशाखाले पनि विशेष बुलेटिन जारी गर्दै दुई दिनका लागि सतर्क रहन भनेको छ। यातायात व्यवसायले दुर्घटना राहत कोषलाई बलियो बनाउन इन्धन र विद्युतीय चार्जिङ युनिटमा अतिरिक्त शुल्क लगाउन पर्ने प्रस्ताव गरेका छन्। नेपाल यातायात व्यवसाय राष्ट्रिय महासंघको टोलीले पूर्वाधार विकास मन्त्री सुनिल लम्साल र कानून न्याय तथा संसदीय मामिला मन्त्री सविता गौतमलाई भेटेर यस्तो सुझाव दिएका हुन्। उनीहरूले पेट्रोलियम पदार्थमा प्रति लिटर एक रूपियाँ र विद्युत चार्जिङ शुल्कमा प्रति युनिट एक रूपियाँ अतिरिक्त शुल्क उठाउन सुझाव दिएका छन्। दुवै मन्त्रीलाई ज्ञापन पत्र बुझाउँदै महासंघको टोलीले संशोधनको प्रक्रियामा रहेको सवारी ऐनमा सवारी दुर्घटनाका पीड़ितको तत्काल उद्धार उपचार र क्षतिपूर्तिका लागि दुर्घटना राहत कोष स्थापनाका लागि अतिरिक्त शुल्क उठाउनु पर्ने बताएका छन्। एमाले बागमती प्रदेश सरकारमा रहेका आफ्ना मन्त्रीहरूलाई फिर्ता बोलाउने भएको छ। प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले प्रदेश सरकारमा रहेका एमालेका सजना मन्त्रीलाई तत्काल राजीनामा दिन निर्देशन दिएका हुन्। केन्द्रमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमपछि बागमती प्रदेश सरकारबाट एमाले बाहिरिन लागेको हो। साउनदेखि आफ्नो पार्टीले मुख्यमन्त्री पाउनुपर्ने दावी गर्दै आएको एमाले सरकारबाटै बाहिरिने अवस्थामा पुगेको छ। एमाले केन्द्रको राजनीतिक निर्णय अनुसार प्रदेशमा पनि सत्ता समीकरण परिवर्तन हुने भएकाले सरकारमा निरन्तर बस्नु उपयुक्त नहुने निष्कर्ष निकालिएको दलका नेता थपलियाले बताएका छन्। बागमती प्रदेशका मुख्यमन्त्रीले शुक्रबार मात्रै मन्त्रीहरूको जिम्मेवारी हेरफेर गर्दै आठजना मन्त्रीलाई मन्त्रालय र छजनालाई अतिरिक्त जिम्मेवारी दिने निर्णय गरेका थिए। त्यस लगत्तै एमाले सरकारबाट बाहिरिने निर्णय गरेको हो। बागमती प्रदेश सरकारमा एमालेबाट किरण थापा मगर, मधुसूदन पौडेल, डाक्टर दिनेश चन्द्र देवकोटा, जयराम थापा, भरत बहादुर केसी र बिन्दु श्रेष्ठ मन्त्री छन्। मकवानपुरमा पानी जमेको खाल्डोमा डुबेर एक बालकको मृत्यु भएको छ। हेटौंडा उपमहानगरपालिका सहस्थित कराखोलाको छेउमा पानी जमेको खाल्डोमा डुबेर सोही पालिका कोडा नम्बर 17 घर भएका 14 वर्षीय बालकको मृत्यु भएको हो। साथीहरूसँग पौडी खेल्न गएका ती बालक आज दिउँसो करिब 1:15 पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका थिए। खोजीका क्रममा युकेश डुबेकै स्थानमा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। उनलाई दिउँसो 2 बजे उद्धार गरी उपचारका लागि हेटौंडा अस्पताल लगिएकोमा उपचारकै क्रममा चिकित्सकले मृत घोषणा गरेको प्रहरी नायब उपरीक्षक माधव काफ्रेले जानकारी दिए। हवस् त बेलुकी 5 बजेको हाम्रो समाचार बुलेटिन यति नै। यदि 7 बजे हाम्रो विशेष समाचार बुलेटिन सुन्न सक्नुहुनेछ। यो समाचार बुलेटिनबाट म लक्ष्मी बस्नेतलाई विदा दिनुहोस्। नमस्ते।
1: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।
2: आफे होइन ए पाँडे सोल्टे, कसको टिभी बोकेर हिँड्यौ? निकै हतारमा छौ त।
3: कठै बरी लैलै कसको टिभी बोक्नु नि भिट्टी? आफ्नै टिभी बिग्रियो अनि बनाउन जान लागेको नि? बनाउने पो कहाँ होला त, होइन?
2: त्यति कुरामा पनि चिन्ता गर्नु पर्छ त। सदरमुकाम चरीकोटबाट चरी घ्याङ जाने बाटोमा रहेको हाम्रै चौधरी इलेक्ट्रोनिक्समा लैजाऊ न। त्यहाँ त तिम्रो बिग्रेको टिभी मात्र होइन कि, मोबाइल घडी सबै पनि हाल्छ नि। सके गर्ने
3: त्यसो भए म पनि त्यतैतिर लागिहाल्छु नि, होइन त?
4: अब आउनुहोस् हाम्रै चौधरी इलेक्ट्रोनिक्समा, 32 इन्च देखि माथिको एलईडी किन्दा 20 होम सितैमा
5: यहाँ फ्रिज डी फ्रिज एलईडी एलसीडी टीभी मोबाइल साउन्ड सिस्टम सुपथ मूल्यमा पाउनुका साथै सबै प्रकारका टीभी मोबाइल र अन्य इलेक्ट्रोनिक सामानहरू मर्मत गरिन्छ। यसका साथै विवाह गोष्ठी सेमिनार व्रत बन्ध र अन्य कार्यक्रमका लागि साउन्ड सिस्टम भाडामा पनि पाइन्छ।
6: टीभी मोबाइल र अन्य इलेक्ट्रोनिक सामान मर्मत गर्ने ट्रेनिङको पनि सुविधा छ। यसमा विशेष गरी 5 जनाको समूह बनाएर आएमा 1 जनालाई छुटको पनि व्यवस्था गरिएको छ।
7: प्रोप्राइटर नरेन्द्र चौधरी, चौधरी इलेक्ट्रोनिक्स, चडीकोट, चडीख्याङ। थप जानकारीका लागि सम्पर्क नम्बर 98449481042 र 98449061414।

0: हाम्रो रेडियो 103.4 मेगाहर्ज।
1: गौरी शंकर संरक्षण क्षेत्र आयोजनाको अनुरोध। हाल देशभर मनसून सक्रिय भइरहेको छ। निरन्तर तथा अत्याधिक वर्षाका कारण बाढ़ी पहिरो बुछिया नदी कटान सड़क अवरोध आकस्मिक बाढ़ी तथा अन्य प्राकृतिक विपदका घटनाहरू हुने जोखिम उल्लेखनीय रूपमा बढ़ेको हुँदा यस परिस्थितिमा गौरीशंकर संरक्षण क्षेत्र भित्र बसोबास गर्ने सम्पूर्ण बासिन्दा स्थानीय समुदाय पर्यटक पदयात्री तथा सरकारवाला निकायहरूले निम्न सावधानीहरू अपनाउनु हुन अनुरोध गरे। मौसम पूर्वानुमान तथा सम्बन्धित निकायबाट जारी गरिएको सूचना तथा सुरक्षा चेतावनीहरू नियमित रूपमा पालना गरौं। पहिरो बाढ़ी तथा भूक्षयको जोखिम भएका क्षेत्रहरूमा अनावश्यक आवतजावत नगरौं। निरन्तर वर्षा भइरहेको अवस्थामा बिरालो भूभाग खोल्सा नदी किनार तथा जोखिमयुक्त स्थानमा बसोबास वा आवतजावत नगरौं। यात्रा वा पदयात्रामा निस्कनु अघि मौसमको अवस्था तथा बाटोको अवस्था बारे जानकारी लिएर मात्र गर्ने गरौं। अवस्थाका लागि आवश्यक खाद्यान्न पिउने पानी औषधि टर्च लाइट मोबाइल चार्जर झटपट झोला प्राथमिक उपचार बक्स लगायतका सामग्री तयारी अवस्थामा राखौ। मनसूनको बेला पानीका मुहानहरू दूषित हुन सक्ने भएकाले पिउने पानी उमालेर वा सुरक्षित रूपमा शुद्धिकरण गरेर मात्र प्रयोग गरौं। झाडा पखाला हैजा जस्ता पानीजन्य रोगहरूबाट सचेत रहौं। बाल बालिका ज्येष्ठ नागरिक महिला तथा अपाङ्ग भएका व्यक्तिहरूको सुरक्षामा विशेष ध्यान देऊ। सम्भावित जोखिम देखिएमा तत्काल सुरक्षित स्थानमा सरौं तथा सम्बन्धित निकायलाई जानकारी गराऊ। वन क्षेत्रमा जाने चरण तथा अन्य गतिविधि सञ्चालन गर्दा विशेष सावधानी अपनाऊ। संरक्षण क्षेत्रभित्र ट्रेकिङ हाइकिङ गर्दा अनिवार्य रूपमा गौरीशंकर संरक्षण क्षेत्र आयोजना तथा सुरक्षा निकायद्वारा जारी गरिएको ट्राभल एडभाइजरी अनुसार यात्रा गरौं र कुनै पनि आपतकालीन अवस्था आइपरेमा नजिकको प्रहरी कार्यालय तथा जिक्यापलाई तत्काल जानकारी गराउ। सतर्कता नै विपदबाट बस्ने सबैभन्दा प्रभावकारी उपाय हो। त्यसैले सतर्क बनौ, आफू पनि बचौ, अरूलाई पनि बचाऊ। राष्ट्रिय प्रकृति संरक्षण कोष गौरीशंकर संरक्षण क्षेत्र आयोजना प्रधान कार्यालय सिंगटी दोलखाद्वारा जनहितमा जारी।

नयाँ नेपालको नयाँ आवाज, आवाज विहीनहरूको आवाज, जन आवाज, हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: के तपाई चरीकोट काठमाडौँ यात्रा आरामदायी सहज र भरपर्दो बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने अब रोज्नुहोस् खाणादेवी यातायात प्रणाली। अब चरीकोटबाट काठमाडौँ जान बिहान 5 बजेदेखि दिउँसो 4 बजेसम्म नियमित गाड़ी सेवा, आरामदायी सीट सहित 14 जनासम्म सहज यात्रा गर्न सकिने सुविधा। यात्रुको आवश्यकता र सहजतालाई ध्यानमा राख्दै बीचबीचमा आवश्यक स्थानमा रोकिने व्यवस्था पनि। परिवार, साथीभाइ वा समूह यात्राका लागि रिजर्भ सेवा अझ सहज, सुरक्षित र सुविधाजनक छ। चरीकोटमा टिकट पाइने स्थान एम्रोसिया होटलको भुई तलामा तथा सादो बाटो प्रहरी चौकी नजिक। सम्पर्क नम्बर 97-61-13-21-44 97-61-13-21-45। काठमाडौँबाट चरीकोट आउनका लागि जडीबुटीबाट टिकट सेवा उपलब्ध छ। आराम, सहज र विश्वासिलो यात्राका लागि खाणादेवी यातायात प्रणाली चरीकोट दोलखा।
1: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

यहाँ मेला छिटो सक्न पर्ने भएको छ। तिमीहरू कता हो पानी धेरै भइसक्यो मेलामा। ल खेतालीहरू पनि छिटेर गर, आज त मेला सकेर छिटै उकालो लाउनुपर्छ।

0: aparecendo um tá amarelo. Esse tem dois, não é? Tá melhor.
1: Ah! Ah!

हा हा हो रा चाम्रो माटो माथि बाल्दै मनको बाती डल्ला फर्काई फर्काई ढाड मर्काई मर्काई।

टक टक टक टक टक टक टक रे हो यतिका दिन गयो बसेर के भयो काम गर्ने दिन सबै भाइ हिँड हो रा

0: मान्छन् गराउनुभयो नि
1: सबैजना गाउँ है
2: भैशाख महिना गयो जेठनी त्यस्तै भयो जान्न आशा रे उम्केरा

0: के तपाईँ लोकल र उन्नत जातका खाद्यान्नका बिउको खोजी गर्दै हुनुहुन्छ?
1: उन्नत जात र गुणस्तरीय बिउ भए मात्रै हामीले चाहे जस्तो उत्पादन गर्न सक्छौ। यदि तपाईँ पनि यसको खोजीमा हुनुहुन्छ भने अन्त टाढा जानै पर्दैन।
0: नालडुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड, 3204 साबिक काभ्रे।

0: बेलुकी 7 बजेको हाम्रो समाचारमा लक्ष्मीको नमस्कार। यो समाचार बुलेटिन हाम्रो रेडियो 103.4 मेगाहर्ज र जुरी सामुदायिक एफएम 94 मेगाहर्जबाट एकैसाथ प्रसारण भइरहेको छ। इन्टरनेटमा www.hamroradioefm.org/10p र हाम्रो पात्र एप्समा पनि हामीलाई सुन्न सक्नुहुनेछ। भारी वर्षा हुने प्रक्षेपण पछि स्थानीय प्रशासनको ट्राभल अलर्ट, अत्यावश्यक नपरी यात्रामा ननिस्कन आग्रह। माथिल्लो तमाकुसीको 4 वटै गेट खोलियो, नदी तटीय क्षेत्रमा सावधानी अपनाउन सुझाव। एमाले बागमती प्रदेश सरकारबाट बाहिरिने। दोलखाको भीमेश्वर नगरपालिकामा सर्पको टोकाईबाट एक पुरूषको मृत्यु। काभ्रेमा पानी तान्ने मोटरबाट करेन्ट लाग्दा एक पुरूषको ज्यान गयो, युवती घाइते। र हङकङ मुद्दामा अमेरिकी नीति परिवर्तन।
1: तपाईँ आफ्नो स्वास्थ्यप्रति सचेत हुन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने सिङ्गटी हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टर प्रणालीले गुणस्तरीय र भरपर्दो स्वास्थ्य सेवा ल्याएको छ। आजै सम्पर्क गरी आफ्नो स्वास्थ्य जाँच गराउनुहोला। हाम्रा सेवाहरू अनुभवी स्वास्थ्य कर्मीबाट ओपीडी सेवा तथा स्वास्थ्य परामर्श, 24 घण्टा इमर्जेन्सी सेवा, आँखा सम्बन्धी सेवा, दन्त सेवा, फार्मेसी सेवा, एक्सरे, भिडियो एक्सरे, रक्त परीक्षण, होम सर्भिस, ल्याब सेवा र निशुल्क टिकट, अन्य विभिन्न सेवाहरू। सिङ्गटी हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टर प्रणाली, बेगुचार सिङ्गटी, लामापगर जाने बाटोको दायाँ पट्टि। सम्पर्क नम्बर 97 67 39 57 22।
0: अब समाचार विस्तारमा। चल्दो त मौसम विज्ञान विभागले केही दिन वर्षा हुने आकलन गरेपछि स्थानीय प्रशासनहरूले धमाधम ट्राभल अलर्ट जारी गरेका छन्। आज काठमाडौँ सहित देशका विभिन्न जिल्ला प्रशासन कार्यालयले ट्राभल अलर्ट जारी गरी अनावश्यक यात्रा नगर्न आग्रह गरेका हुन्। मनसूनको समयमा सकभर यात्रा नगर्न र गर्ने भएमा मौसम सम्बन्धी जानकारी लिन सचेत गराइएको छ। बाढ़ीको जोखिम पछि विभिन्न जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरी राति सवारी सञ्चालनमा रोक लगाएका छन्। जिल्ला प्रशासन कार्यालय काठमाडौँले पनि राजधानी भेट्रने र बाहिरिने सवारी साधनहरूलाई विशेष सावधानी अपनाउन भनेको छ। यसअघि राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले

0: आगरपोली 23 जिल्लामा बाढ़ीको उच्च जोखिम रहेको भन्दै राति सवारीका साधन नचलाउन चेतावनी दिएको थियो। आगरपोली दुई दिन मनसून थप सक्रिय भई ठूलो वर्षा हुने सम्भावना देखिएपछि प्राधिकरणले सतर्कता सूचना जारी गरेको हो। वर्षाका कारण 23 बढ़ी जिल्लामा बाढ़ीको उच्च जोखिम रहेकाले सतर्क रहन प्राधिकरणले आग्रह गरेको छ। प्राधिकरणका अनुसार सिन्धुली, काभ्रे, सिन्धुपाल्चोक, नुवाकोट, ललितपुर लगायतका जिल्लाहरूमा उच्च जोखिम छ। ती जिल्लाहरूमा रातेको समयमा सवारी साधन सञ्चालन नगर्न र परिस्थिति अनुसार जुनसुकै बेला पनि सवारी साधन आवागमन बन्द गर्न प्राधिकरणले भनेको छ। मौसम पूर्वानुमान महाशाखाले पनि विशेष बुलेटिन जारी गर्दै दुई दिनका लागि सतर्क रहन भनेको छ। प्राधिकरणले भारी वर्षाका कारण अचानक बाढ़ी, पैह्रो, कटान, गेग्रान, बहाव, शहरी तथा तराई क्षेत्रमा डुबानको जोखिम समेत हुने भएकाले आवश्यक सतर्कता अपनाउन र पूर्व तयारीका लागि अनुरोध गरेको छ। माथिल्लो तामाकोशी जल विद्युत केन्द्रले प्रतिकूल मौसमकै बीच बाँधस्थलको जलाशय फ्लसिङ सफा गरिरहेको छ। तोलोखाको लामा बकरमा रहेको जलाशय आज बिहानैदेखि सफा गर्न शुरू गरिएको हो। वर्षाका कारण जलाशयमा बालुवा, केटी र गेगर भरिएपछि बाँधस्थलका सबै गेटहरू खोलेर सफा गर्ने काम भइरहेको छ। भारी वर्षा र बाढ़ीको उच्च जोखिमका बीच 456 मेगावाट क्षमताको जलविद्युत केन्द्रको जलाशय सफा गर्न बाँधस्थलका गेटहरू खोलिएपछि तामाकोशी नदीमा पानीको बहावमा घटबड़ भइरहेको छ। बाँधस्थलका गेटहरू खोल्दा तामाकोशी नदीमा पानीको बहाव बढ़न सक्ने भएकाले नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन भनिएको छ। माथिल्लो तामाकोशी जलविद्युत केन्द्रले सूचना जारी गरेर तुरोखाको लामा बगर, छेत, गंगर, जगत, टुनिटार, जामुने, फोली, सिंगेटी, नयाँ पुल किर्ने हुँदै रामेछापको खिम्तीदेखि सुनकोशी नदी किनारसम्म सतर्कता अपनाउन भनेको छ। तामाकोशी नदीमा माछा मार्ने, नुहाउने, पौडी खेल्ने, लुगा धुने, पशुभाव लैजाने, किटी बालुवा निकाल्ने लगायतका काम नगर्न सूचना मार्फत आग्रह गरिएको छ। शुक्रबार रातेको भीषण वर्षा र बाढ़ीपछि माथुलो तामाकोशीको विद्युत उत्पादन राति 2 बजेबाट बन्द भएको थियो। बाढ़ीका बेला विद्युत उत्पादन बन्द गर्नुपर्ने भएपछि बिहान 6 बजेबाट आकस्मिक रूपमा जलाशयको पानी कटाएर सफा गर्न शुरू गरिएको थियो। तामाकोशी जलविद्युत केन्द्रको प्रवर्धक कम्पनी अपर तामाकोशी हाइड्रो पावरका निमित्त प्रमुख कार्यकारी अधिकृत पूर्ण गोपाल रंजितले बेलुकीसम्म जलाशय सफा गरिसकेर नियमित विद्युत उत्पादन हुने जानकारी दिएका छन्। दोलखाको भीमेश्वर नगरपालिकामा सर्पको टोकाईबाट एक पुरूषको मृत्यु भएको छ। जिल्लाको भीमेश्वर नगरपालिका 2 डोकथलीमा सर्पको टोकाईबाट 53 वर्षीय भक्त बहादुर थामीको मृत्यु भएको हो। थामीलाई शुक्रबार राति आफ्नै घरको भान्सा कोठामा सर्पले टोकेको थियो। राति घरेलु उपचार गरेर घरमै राखिएका उनको आज बिहान उपचारका लागि अस्पताल लैजाने क्रममा मृत्यु भएको दोलखा प्रहरीले जनाएको छ। थामीलाई उपचारका लागि तुरोखा अस्पताल पुर्याउने बित्तिकै चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय तुरोखाका सूचना अधिकारी प्रहरी निरीक्षक इन्स्पेक्टर सन्तोष कुमार खड्काले जानकारी दिए। तुरोखामा पछिल्लो समय सर्प दंशका घटना बढ़िरहेको छ। यसअघि पैटिसनमा पनि सर्पको टोकाईबाट एक महिलाको मृत्यु भएको थियो। हामीसँग अझै समाचार बाँकी नै छन्, तर त्योभन्दा पहिले सूचना र सन्देशको पालो।
1: कस्तो खल्लो दुध पानी मिसाएको रहेछ, हामी त खाँदैनौ।
2: होइन है बुढा, डिडिसीको लोगो नभएको यो खुल्ला दुध कहाँबाट लिएर आएको? बच्चाहरूले पनि खाएनन्, झन् चिया त पटक्कै मिठो छैन। अलि राम्रो दुध ल्याउन सक्दैनौ?
3: हेर हेर यो बुढीको गनगन, मिठो दुध यो चरीकोट बजारमा कहाँ पाइन्छ र?
2: तिमी कुन जमानामा छौ? दोलखा डेरीको डिडिसी दुध लिएर आऊ न।
3: ल ल, म दोलखा डेरीको नम्बर 1 डिडिसी दुध नै लिएर आइहाल्छु।
1: आहा, कति मिठो दुध! अबदेखि सधैँ डिडिसी दुध नै लिएर आउनुहोस् है बाबा।
4: हजुर, नेपाल सरकारको स्वामित्व भएको दुग्ध विकास संस्थान डिडिसीको व्यवस्थापनमा सञ्चालन भइरहेको दोलखा डेरीबाट उत्पादन भएको चरीकोट बजारको नम्बर 1 डिडिसी दुध, दही, पेडा, खुवा, घिउ, पनिर लगायतका दुग्ध पदार्थहरू नजिकैको डिलर वा खुद्रा विक्रेताबाट खरिद गरी सधैं उपभोग गरौं। साथै यस डेरीले जिल्लाका विभिन्न गाविसहरूमा दूध संकलन केन्द्र स्थापना गरिरहेको हुँदा दूध बिक्रीका लागि तत्काल सम्पर्क राख्न हुन कृषकहरूलाई हार्दिक अनुरोध गरिन्छ।
5: बिक्री केन्द्रहरू चरीकोट बजार, दोलोका बजार, जिरी, मैना पोखरी र सिंगटी बजार। संकलन केन्द्रहरू बोच, साखिने, सुस्त, सिमती, जपे, भिरकोट साथै कारखाना वरपरका क्षेत्रहरू।
4: दोलखा दुग्ध उद्योग लिमिटेड चरीकोट दोलखा, सम्पर्क 049-421-020।
5: श्रद्धालु भक्तजनहरूमा हार्दिक निमन्त्रणा। दोलखा जिल्ला गौरीशंकर गाउँपालिका वडा नम्बर 8 खारे कसेरी स्थित विश्वरूप धाममा पवित्र श्रावण महिनाभर भव्य धार्मिक मेला तथा विशेष पूजा आराधनाको आयोजना गरिएको हुँदा पारिवारिक सुख, शान्ति, समृद्धि र आध्यात्मिक कल्याणको कामना गर्दै सम्पूर्ण श्रद्धालु भक्तजनहरूलाई विश्वरूप धाममा उपस्थित भई पुण्य लाभ लिनुहुन हार्दिक निमन्त्रणा गर्दछौ। यस धाममा भगवान शिव, ब्रह्मा, विष्णु, महेश, नाग, नागिनी तथा 33 कोटी देवी देवता प्रति श्रद्धा पूर्वक पूजा अर्चना गरिनेछ। श्रावण महिनाको प्रत्येक सोमबार विशेष रुद्राभिषेक, भजन कीर्तन, दीप प्रज्वलन तथा प्रसाद वितरणको व्यवस्था गरिनेछ। विश्वरूप धाम परिवार गौरीशंकर गाउँपालिका

0: तपाई त्यतिखेर हाम्रो रेडियो र सिडी एफएमबाट हाम्रो समाचार सुन्दै हुनुहुन्छ। इन्टरनेटमा www.hamroradioefm.org.np र हाम्रो पात्रो एप्समा पनि हामीलाई सुन्न सक्नुहुनेछ। अब बाँकी समाचार। नेपाली कम्युनिष्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड र श्रीलंकाले सत्तारूढ़ पार्टी जनता बेभोक्ते पेरामुना जेबीपीका महासचिव तेलभिन सिल्वा बीच भेटवार्ता भएको छ। श्रीलंका भ्रमणमा रहेका संयोजक प्रचण्ड आज दिउँसो कोलम्बो स्थित जेबीपी कार्यालय पुगेका थिए। जेबीपीकै कार्यालयमा प्रचण्ड र सिल्वा बीच भेटवार्ता भएको हो। द्विपक्षीय भेटवार्ताका क्रममा नेपाल र श्रीलंकाको आपसी हित, दुवै पार्टीको सम्बन्ध सुधार लगायतका विषयमा छलफल भएको बताइएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेले सरकारको नियत गलत नभएको भन्दै प्रधानमन्त्री बालेन्द्र शाहको बचाव गरेका छन्। आज रासोपा रौतहटका नेता तथा कार्यकर्ता संघको कुराकानीका क्रममा सभापति लामिछानेले सरकारको नियतमा कुनै पनि शंका नभएको बताएका हुन्। नेता तथा कार्यकर्ताहरूको गुनासो सुनेपछि सभापति लामिछानेले प्रधानमन्त्रीको बचाव गरेका छन्। उनले सरकारको नियत गलत नभएको जिकिर गर्दै सरकारका निर्णयहरूमा कहिलेकाहीँ समस्या आए पनि त्यसलाई करेक्सन गर्न सकिने बताए। सरकारका कुनै पनि निर्णय अपरिवर्तनीय नभएको भन्दै सभापति लामिछानेले यदि सरकारका कुनै निर्णयले समस्या परेको भए सच्याइने आश्वासन दिएका छन्। एमाले बागमती प्रदेश सरकारमा रहेका आफ्ना मन्त्रीहरूलाई फिर्ता बोलाउने भएको छ। प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले प्रदेश सरकारमा रहेका एमालेका छजना मन्त्रीलाई तत्काल राजीनामा दिन निर्देशन दिएका छन्। केन्द्रमा विकसित पछिल्लो राजनैतिक घटनाक्रमपछि बागमती प्रदेश सरकारबाट एमाले बाहिरिन लागेको हो। साउनदेखि आफ्नो पार्टीले मुख्यमन्त्री पाउनुपर्ने दावी गर्दै आएको एमाले सरकारबाटै बाहिरिने अवस्थामा पुगेको छ। केन्द्रको राजनीतिक निर्णय अनुसार प्रदेशमा पनि सत्ता समीकरण परिवर्तन हुने भएकाले सरकारमा निरन्तर बस्नु उपयुक्त नहुने निष्कर्ष निकालिएको दलका नेता थपलियाले बताएका छन्। काभ्री पलाञ्चोकमा रोपाईका लागि पानी तान्ने क्रममा करेन्ट लागेर एक पुरूषको मृत्यु भएको छ भने एकजना घाइते भएका छन्। जिल्लाको पाँचखाल नगरपालिका 12 सेरामा करेन्ट लागेर 61 वर्षीय कान्छा दनवारको मृत्यु भएको हो। प्रहरीका अनुसार करेन्ट लागेर गम्भीर घाइते भएका उनको उपचारका क्रममा धुलिखेल अस्पतालमा मृत्यु भएको छ। उनलाई आफ्नै खेतमा धान रोप्ने क्रममा पानी तान्ने मेसिनको नाङ्गो विद्युतीय तारबाट करेन्ट लागेको जिल्ला प्रहरीकाले काभ्रे पलाञ्चोकका सूचना अधिकारी डीएसपी रविन विष्टले जानकारी दिए। सोही क्रममा करेन्ट लागेर एक युवती पनि घाइते भएकी छिन्। करेन्ट लागेर सोही स्थानकी 26 वर्षीय अनु दनवार घाइते भएकी हुन्। उनको दाहिने हातको बढी औंलामा सामान्य चोट लागेको छ। अनुको धुलिखेल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। श्रीमान श्रीमतीको राजनीतिक टक्रावले सधैँ चर्चामा रहने जोडी हुन् रेशम चौधरी र रंजिता श्रेष्ठ। उनीहरूको सम्बन्धलाई हेर्दा मिठास भन्दा बढ़ी आन्तरिक द्वन्द्व देखिन्छ। पछिल्लो समय पुनः अर्को टक्रावले उनीहरू चर्चामा आएका छन्। प्रस्तुत छ एक रिपोर्ट।
1: श्रीमान श्रीमती भए पनि रेशम र रंजिता बीच बेला बेलामा भइरहने टकरावले उनीहरू एउटा परिवारका सदस्य नभएर प्रतिद्वन्दी भएको झल्को बढ़ी दिन्छ। एउटै पार्टी र एउटै परिवारमा भए पनि उनीहरू मिलाप भन्दा बढ़ी टकरावका कारण चर्चामा आउँछन्। एउटै पार्टीमा हुँदा पटक पटक देखिरहने विवाद पार्टी छुटिएपछि केही समय छायामा परे पनि पुनः सतहमा आएको छ। पछिल्लो समय सामाजिक सञ्जालमा देखिएको कटाक्षयुक्त टिप्पणीले दुईजनाको सम्बन्धमा देखिएको दरारलाई सतहमा ल्याएको हो। नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी र नेपाली कम्युनिष्ट पार्टीकी नेत्री रंजिता श्रेष्ठ बीच पुनः सामाजिक सञ्जाल फेसबुक मार्फत सार्वजनिक रूपमा आरोप प्रत्यारोप शुरू भएको छ। दुवै नेताले एकअर्काको नाम उल्लेख गरेका छैनन्, तर टिप्पणी भने एकअर्का लक्षित छ। लगातार राखिएका स्टाटसहरूले कार्यकर्ता लक्षित कटाक्ष दर्शाएको छ। उनीहरूले सामाजिक सञ्जाल मार्फत आफ्नै घरदेखि हैसियत सम्मका कुरा उठाउँदै कटाक्ष गरेका छन्। पछिल्लो पटक कटाक्षको शुरूआत रञ्जिताले गरेकी छिन्। रेशमले नागरिक उन्मुक्ति पार्टीका सुदूरपश्चिम प्रदेशका सांसदहरूसँग भेटेपछि रञ्जिताले स्टेटस लेख्दै व्यङ्ग गरेकी छिन्। रञ्जिताले फेसबुकमा स्टेटस लेख्दै आफ्नो संगठनभित्र अस्थिरता सिर्जना गर्ने प्रवृत्तिमाथि व्यङ्ग गरेकी थिइन्। आफ्नै घरमा आगो लगाउनेले छिमेकीको घर जोगाउँछु भन्नु हास्यास्पद हुने भन्दै रञ्जिताले विगतमा पार्टीभित्र विशेष राष्ट्रिय भेला अध्यक्ष हटाउने अभियान र संसदीय दलको नेतृत्वलाई विवादमा तान्ने गतिविधि दोहोरिँदै आएको आरोप लगाएकी छिन्। रञ्जिताले कुनै प्रदेशमा आफ्नै दलको प्रतिनिधित्व समेत नरहेको अवस्थामा अन्य दलका सांसद बोलाएर सरकारको भविष्य तय गर्ने दावी गर्नु राजनीतिको प्रभाव नभएर प्रभावको भ्रम भएको टिप्पणी गरेकी छिन्। रञ्जिताको सो स्टेटस सार्वजनिक भएको केही समयपछि रेशमले पनि फेसबुक मार्फत जवाफ दिएको आशय बुझिने गरी स्टेटस लेखेका छन्। हैसियत बनाइदिनेको हत्या गर्न खोज्नेहरू कहिले कसैका नहुने भन्दै उनले आफूलाई कमजोर पार्ने प्रयास भइरहेको संकेत गरेका छन्। लक्ष्मी थामी, हाम्रो रेडियो चरीकोट।
0: यातक व्यवसायले दुर्घटना राहतको स्लाइड बलियो बनाउन इन्धन र विद्युतीय चार्जिङ युनिटमा अतिरिक्त शुल्क लगाउन पर्ने प्रस्ताव गरेका छन्। नेपाल यातायात व्यवसाय राष्ट्रिय महासंघको टोलीले पूर्वोद्धार विकास मन्त्री सुनिल लम्साल र कानून न्याय तथा संसदीय मामिला मन्त्री सविता गौतमलाई भेटेर सुझाव दिएका हुन्। उनीहरूले पेट्रोलियम पदार्थमा प्रति लिटर एक रूपियाँ र विद्युत चार्जिङ शुल्कमा प्रति युनिट एक रूपियाँ अतिरिक्त शुल्क उठाउन सुझाव दिएका छन्। दुवै मन्त्रीलाई ज्ञापन पत्र बुझाउँदै महासंघको टोलीले संशोधनको प्रक्रियामा रहेको सवारी ऐनमा सवारी दुर्घटनाका पीड़ितको तत्काल उद्धार, उपचार र क्षतिपूर्तिका लागि दुर्घटना राहत कोष स्थापनाका लागि अतिरिक्त शुल्क उठाउनु पर्ने बताएको छ। अमेरिकाले हङकङको राष्ट्रिय सुरक्षा कानूनसँग सम्बन्धित सुरक्षा जोखिमलाई आधार बनाएर सन् 2020 घोषणा गरिएको संकटकाल अब नवीकरण नगर्ने निर्णय गरेको छ। अमेरिकी अधिकारीहरूले सो निर्णयको पुष्टि गरेका हुन्। तर संकटकाल घोषणासँगै हटाइएको हङकङको विशेष व्यापारिक हैसियत पुनः स्थापना गरिने वा नगरिने भन्ने विषयमा पनि अमेरिकाले स्पष्ट धारणा सार्वजनिक गरेको छैन। चीनको वाणिज्य मन्त्रालयले अमेरिकी निर्णयको स्वागत गर्दै सुकदम दुई देश बीचालै भएका आर्थिक तथा व्यापारिक सम्वादका क्रममा भएको सहमति कानूनतर्फको महत्वपूर्ण पहल भएको जनाएको छ।

0: अमेरिकाले हङकङ मुद्दामा आफ्नो नीति परिवर्तन गरेको सम्बन्धी यो समाचार सँगसँगै हाम्रो समाचारको बेलुकी 7 बजेको विशेष बुलेटिन आइसकिन्छ। यो समाचार बुलेटिनबाट म लक्ष्मी बस्नेत बिदा चाहन्छु। नमस्ते।
1: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।
2: धुलीखेल अस्पताल दुलखा अस्पताल दुलखाको सूचना। धुलीखेल अस्पतालद्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा संचालन शुरू गरिसकेकाले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ।
3: हाम्रा सेवाहरू
2: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्न 4 बजेसम्म ओपीडी सेवा,
3: 24 घण्टा आकस्मिक सेवा,
2: बाल रोग विशेषज्ञ सेवा, इन्डोस्कोपी कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा,
3: डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा,
2: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना,
3: 24 घण्टा फार्मेसी सेवा,
2: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन,
3: हाड जोनी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकबाट दन्त सेवा,
2: हाड जोनी नसा सम्बन्धी विशेषज्ञ डाक्टरहरूद्वारा हड्डी भाँचेका, हड्डी खिएका, नसा च्यापिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा,
3: ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच,
2: रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइरोइड जाँच,
3: दिशा पिसाब खकार परीक्षण गरिनुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण,
4: विशेष मेसिनद्वारा नवजात शिशुको जन्मजात श्रवण समस्याहरूको परीक्षण तथा पहिचान, जिल्लाकै क वर्गको सुविधा सम्पन्न एम्बुलेन्स सेवा सञ्चालन।
2: अन्य थप जानकारीको लागि
4: सम्पर्क नम्बर 0494-12-020।
3: धुलीखेल अस्पताल दोलखा अस्पताल दोलखा।
5: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ज।

హరితుల్య తపల్ అభిరల పరిశ్రమి పతకర మృతగామి నిర్జర తుల్య.

0: के तपाईँ लोकल र उन्नत जातका खाद्यान्नका बिउको खोजी गर्दै हुनुहुन्छ?
1: उन्नत जात र गुणस्तरीय बिउ भए मात्रै हामीले चाहे जस्तो उत्पादन गर्न सक्छौ। यदि तपाईँ पनि यसको खोजीमा हुनुहुन्छ भने अन्त टाढा जानै पर्दैन।
0: नालडुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड 3204 साबिक काभ्रे गाविस वडा नम्बर 6 बगरमा तपाईँले यो सुविधा पाउन सक्नुहुनेछ।
1: यहाँ विभिन्न उन्नत जातका धान, गहुँ, मकै, कोदो, फापर, जौका बिउहरूका साथै लोकल बिउहरू सुपथ मूल्यमा उपलब्ध छ। युरिया, डीएपी, पोटास लगायतका रासायनिक मलका लागि पनि हामीलाई सम्झनुहोस्।
0: थप जानकारीका लागि सम्पर्क 9844463878 र 9844011725। नालढुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड 3204 काभ्रे बगर दोलखा।
2: होइन ए पाँडे सोर्टे, कसको टिभी बोकेर हिँड्यौ? निकै हतारमा छौ त।
3: कठै बरी लैलै कसको टिभी बोक्नु नि भिट्टी? आफ्नै टिभी बिग्रियो अनि बनाउन जान लागेको नि, बनाउने पो कहाँ होला त? होइन
2: त्यति कुरामा पनि चिन्ता गर्नु पर्छ त। सदरमुकाम चरीकोटबाट चरी घ्याङ जाने बाटोमा रहेको हाम्रै चौधरी इलेक्ट्रोनिक्समा लैजाऊ न। त्यहाँ त तिम्रो बिग्रेको टिभी मात्र होइन कि, मोबाइल घडी सबै पनि हाल्छ नि। सकी गर्ने
3: त्यसो भए म पनि त्यतैतिर लागिहाल्छु नि, होइन त?
4: अब आउनुहोस् हाम्रै चौधरी इलेक्ट्रोनिक्समा, 32 इन्चदेखि माथिको एलइडी किन्दा 200 सिप्पेमा।
5: यहाँ फ्रिज, डिप फ्रिज, एलइडी, एलसीडी टिभी, मोबाइल, साउन्ड सिस्टम सुपथ मूल्यमा पाउनुका साथै सबै प्रकारका टिभी, मोबाइल र अन्य इलेक्ट्रोनिक सामानहरू मर्मत गरिन्छ। यसका साथै विवाह, गोष्ठी, सेमिनार, व्रत बन्ध र अन्य कार्यक्रमका लागि साउन्ड सिस्टम भाडामा पनि पाइन्छ।
6: टिभी, मोबाइल र अन्य इलेक्ट्रोनिक सामान मर्मत गर्ने ट्रेनिङको पनि सुविधा छ। यसमा विशेष गरी 5 जनाको समूह बनाएर आएमा 1 जनालाई छुटको पनि व्यवस्था गरिएको छ।
7: प्रोप्राइटर नरेन्द्र चौधरी, चौधरी इलेक्ट्रोनिक्स, चरीकोट, चरीख्याङ। थप जानकारीका लागि सम्पर्क नम्बर 9844391042 र 9844061814।
8: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: 朝来公爷把你拿去给俺尝哦，我站了路，我站了了路，没完个垃圾我站着真的过谁玩的过来牛的啷个干？俺我先管你，好我那啥我那都干，我大干了了了，咱我听你。
1: 耶，他为了弟弟把你抬起来干个鸡，他为了把你个香喷的香喷的，他背地是 rental and catching service 在里头嘛摆人家。
0: 哎，我抓一个我一好，我一好，我一那好大。
2: हजुर हरके सेवामा सम्पूर्ण नयाँ सामानको साथमा सदरमुकाम सरीकोटमा विवाह व्रतबन्ध सेमिनार सभा सम्मेलन उत्सव पिकनिक जस्ता विभिन्न कार्यक्रमका लागि हामीलाई सम्झनुहोस्। हामी आवश्यक परे भोजपति तथा शुभ कार्यका लागि अनुभवी तथा दक्ष कुक ओइटर मसालजी उपलब्ध गराउँदछौ। यहाँ आवश्यक चाइनिज स्टेन सायर कुर्सी भाँडाकुँडा कार्पेट म्युजिक सिस्टम बत्ती लगायतका सामानहरू भाडामा पाइनुका साथै हाफ तथा फुल क्याटरिङ पनि गरिन्छ।
3: ग्राहकको सन्तुष्टि नै हाम्रो सफलता। सम्पर्कको लागि कुमार श्रेष्ठ 9852424883 9842228883 र कृष्ण श्रेष्ठ 9864002041।
4: वैतेश्वर रेन्टल एन्ड क्याटरिङ सर्भिस चरीकोट दोलखा।
5: गौरी शंकर संरक्षण क्षेत्र आयोजनाको अनुरोध। हाल देशभर मनसुन सक्रिय भइरहेको छ। निरन्तर तथा अत्याधिक वर्षाका कारण बाढी पहिरो बुछिया नदी कटान सड़क अवरोध आकस्मिक बाढी तथा अन्य प्राकृतिक विपदका घटनाहरू हुने जोखिम उल्लेखनीय रूपमा बढेको हुँदा यस परिस्थितिमा गौरीशंकर संरक्षण क्षेत्र भित्र बसोबास गर्ने सम्पूर्ण बासिन्दा स्थानीय समुदाय पर्यटक पदयात्री तथा सरकारवाला निकायहरूले निम्न सावधानीहरू अपनाउनु हुन अनुरोध गरिन्छ। मौसम पूर्वानुमान तथा सम्बन्धित निकायबाट जारी गरिएको सूचना तथा सुरक्षा चेतावनीहरू नियमित रूपमा पालना गरौं। पहिरो बाढी तथा भूक्षयको जोखिम भएका क्षेत्रहरूमा अनावश्यक आवतजावत नगरौं। निरन्तर वर्षा भइरहेको अवस्थामा भिरालो भूभाग खोल्सा नदी किना तथा जोखिमयुक्त स्थानमा बसोबास वा आवतजावत नगरौं। यात्रा वा पदयात्रामा निस्कनु अघि मौसमको अवस्था तथा बाटोको अवस्था बारे जानकारी लिएर मात्र गर्ने गरौं। आपतकालीन अवस्थाका लागि आवश्यक खाद्यान्न पिउने पानी औषधि टर्च लाइट मोबाइल चार्जर झटपट झोला प्राथमिक उपचार बक्स लगायतका सामग्री तयारी अवस्थामा राखौं। मनसुनको बेला पानीका मुहानहरू दूषित हुन सक्ने भएकाले पिउने पानी उमालेर वा सुरक्षित रूपमा शुद्धिकरण गरेर मात्र प्रयोग गरौं। झाडा पखाला हैजा जस्ता पानीजन्य रोगहरूबाट सचेत रहौं। बाल बालिका ज्येष्ठ नागरिक महिला तथा अपाङ्ग भएका व्यक्तिहरूको सुरक्षामा विशेष ध्यान दिऊ। सम्भावित जोखिम देखिएमा तत्काल सुरक्षित स्थानमा सरौं तथा सम्बन्धित निकायलाई जानकारी गराउ। वन क्षेत्रमा जाने चरण तथा अन्य गतिविधि सञ्चालन गर्दा विशेष सावधानी अपनाऊ। संरक्षण क्षेत्रभित्र ट्रेकिङ हाइकिङ गर्दा अनिवार्य रूपमा गौरीशंकर संरक्षण क्षेत्र आयोजना तथा सुरक्षा निकायद्वारा जारी गरिएको ट्राभल एडभाइजरी अनुसार यात्रा गरौं र कुनै पनि आपतकालीन अवस्था आइपरेमा नजिकको प्रहरी कार्यालय तथा क्यापलाई तत्काल जानकारी गराउ। सतर्कता नै विपदबाट बस्ने सबैभन्दा प्रभावकारी उपाय हो। त्यसैले सतर्क बनौ, आफू पनि बचौ अरूलाई पनि बचाऊ। राष्ट्रिय प्रकृति संरक्षण कोष गौरीशंकर संरक्षण क्षेत्र आयोजना प्रधान कार्यालय सिंगटी दोलखाद्वारा जनहितमा जारी।
6: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: तपाईँ कुनै सभा सम्मेलन गर्दै हुनुहुन्छ
1: वा तपाईँहरूलाई तालिम गोष्ठी र सेमिनारका लागि सुन्दर शान्त हलको आवश्यकता परेको छ?
0: यदि छ भने आजै सम्पर्क गर्नुहोस्।
1: चरीकोट चरीग्याङ स्थित हाम्रो रेडियोको सभा हल उपलब्ध छ।
0: हाम्रा सुविधाहरू
2: 150 जना मानिस अट्न सक्ने सुविधा सम्पन्न सभा हल।
0: सभा हलमै साउन्ड सिस्टम जडान गरिएको हुँदा बाहिरबाट महँगो शुल्क तिरेर साउन्ड सिस्टम भाडामा ल्याउनु नपर्ने।
2: जेनेरेटरको 24 घण्टा व्यवस्था। विद्युत आपूर्ति नभएको बेला पनि कार्यक्रम सञ्चालनमा कुनै बाधा नपर्ने।
0: पर्याप्त पार्किङको व्यवस्था। आवश्यकता अनुसार छत पनि प्रयोग गर्न सकिने।
2: कार्यक्रमका लागि प्रोजेक्टरको आवश्यकता परे सोको समेत व्यवस्था हुने।
0: र लामो अवधिको तालिम गोष्ठी गर्नु परेमा हल भाडामा विशेष छुटको व्यवस्था।
1: अब टेन्सन गर्नै पर्दैन, साउन्ड सिस्टम र ब्याकअप सहितको सुविधा सम्पन्न सभा हल सहुलियत मूल्यमा उपलब्ध छ।
0: थप जानकारीका लागि सम्पर्क हाम्रो रेडियो 103.4 मेगाहर्ज चरीकोट चरीघ्याङ दोलखा 0974812 र 0974812।
3: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।
4: तपाई आफ्नो स्वास्थ्य प्रति सचेत हुन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने सिङ्गटी हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टर प्रणालीले गुणस्तरीय र भरपर्दो स्वास्थ्य सेवा ल्याएको छ। आजै सम्पर्क गरी आफ्नो स्वास्थ्य जाँच गराउनुहोला। हाम्रा सेवाहरू अनुभवी स्वास्थ्य कर्मीबाट ओपीडी सेवा तथा स्वास्थ्य परामर्श, 24 घण्टा इमर्जेन्सी सेवा, आँखा सम्बन्धी सेवा, दन्त सेवा, फार्मेसी सेवा, एक्सरे, भिडियो एक्सरे, रक्त परीक्षण, होम सर्भिस, ल्याब सेवा र निशुल्क टिकट, अन्य विभिन्न सेवाहरू। सिङ्गटी हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टर प्रणाली, बेगुचार सिङ्गटी, लामापगर जाने बाटोको दायाँ पट्टी। सम्पर्क नम्बर 97647 39 57 22।

अहिले तपाईं सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ज। अब पनि यहाँहरूले नेपाली सदाबहार गीत संगीत सुनेर मनोरञ्जन लिन सक्नुहुनेछ। आज चाहिँ हामी सुमधुर स्वरकी धनी गायिका मिलना राईको स्वरमा सजिएका मीठा मीठा गीत संगीतहरू सुनाउनेछौ। हाम्रो रेडियो सुन्दै गर्नुहोला।

तिमी मसँग नै हिँड्छौ, मसँगै खान्छौ, मसँग नै जीवन सरल भएको महसुस पनि गर्छौ। कयो समाज अझै पनि जाति भेदभाव अन्त्य भएको हेर्नै चाहँदैनन्।

0: दुलीखेल अस्पताल दुलखा अस्पताल दुलखा को सूचना।
1: धुलेखेल अस्पतालद्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा संचालन शुरू गरिसकेकाले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ।
0: हाम्रा सेवाहरू
1: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्न 4 बजेसम्म ओपीडी सेवा,
0: 24 घण्टा आकस्मिक सेवा,
1: बालरोग विशेषज्ञ सेवा, इन्डोस्कोपी कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा,
0: डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा,
1: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना,
0: 24 घण्टा फार्मेसी सेवा,
1: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन,
0: हाड जोनी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकबाट दन्त सेवा,
1: हाड जोनी नसा सम्बन्धी विशेषज्ञ डाक्टरहरूद्वारा हड्डी भाँचेका, हड्डी खिएका, नसा च्यापिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा,
0: ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच,
1: रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइरोइड जाँच,
0: दिसा पिसाब खकार परीक्षण गरिनुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण,
2: विशेष मेसिनद्वारा नवजात शिशुको जन्मजात श्रवण समस्याहरूको परीक्षण तथा पहिचान, जिल्लाकै क वर्गको सुविधा सम्पन्न एम्बुलेन्स सेवा सञ्चालन।
1: अन्य थप जानकारीको लागि
2: सम्पर्क नम्बर 0494-12-020।
0: धुलेखेल अस्पताल दोलखा अस्पताल दोलखा।
3: के तपाईँ चरीकोट काठमाडौँ यात्रा आरामदायी, सहज र भरपर्दो बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने अब रोज्नुहोस् खाडादेवी यातायात प्रणाली।
4: अब चरीकोटबाट काठमाडौँ जान बिहान 5 बजेदेखि दिउँसो 4 बजेसम्म नियमित गाडी सेवा, आरामदायी सिट सहित 14 जनासम्म सहज यात्रा गर्न सकिने सुविधा, यात्रुको आवश्यकता र सहजतालाई ध्यानमा राख्दै बीचबीचमा आवश्यक स्थानमा रोकिने व्यवस्था पनि, परिवार साथीभाइ वा समूह यात्राका लागि रिजर्भ सेवा अझ सहज सुरक्षित र सुविधाजनक छ। चरीकोटमा टिकट पाइने स्थान एम्रोसिया होटलको भुइँतलामा तथा सादो बाटो प्रहरी चौकी नजिक, सम्पर्क नम्बर 97-61-13-41, 97-61-13-41। काठमाडौँबाट चरीकोट आउनका लागि जडीबुटीबाट टिकट सेवा उपलब्ध छ। आराम, सहज र विश्वासिलो यात्राका लागि खाडादेवी यातायात प्रणाली, चरीकोट दोलखा।
5: तपाईँ यतिखेर हाम्रो रेडियो मार्फत सुमधुर स्वर की ध्वनि गायिका मेलना राईको स्वरमा सजिएका गीत संगीत सुनिरहनु भएको छ।

0: एटिङ्गल सुन्दै हुनुहुन्थ्यो सुमधुर स्वर्गीय धनी गायिका मिल्न राईको स्वरमा सजिएका उत्कृष्ट गीत संगीतहरू।
1: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।
2: के तपाईँ लोकल र उन्नत जातका खाद्यान्नका बिउको खोजी गर्दै हुनुहुन्छ?
3: उन्नत जात र गुणस्तरीय बिउ भए मात्रै हामीले चाहे जस्तो उत्पादन गर्न सक्छौं। यदि तपाईँ पनि यसको खोजीमा हुनुहुन्छ भने अन्त टाढा जानै पर्दैन।
2: नालडुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड बैतेश्वर चार साबिक काभ्रे गाविस वडा नम्बर 6 बगरमा तपाईँले यो सुविधा पाउन सक्नुहुनेछ।
3: यहाँ विभिन्न उन्नत जातका धान, गहुँ, मकै, कोदो, फापर, जौका बिउहरूका साथै लोकल बिउहरू सुपथ मूल्यमा उपलब्ध छ। युरिया, डीएपी, पोटास लगायतका रासायनिक मलका लागि पनि हामीलाई सम्झनुहोस्।
2: थप जानकारीका लागि सम्पर्क 9844463378 र 9844011725। नालढुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड बैतेश्वर चार काभ्रे बगर दोलखा।

0: झ्या कस्तं खाल्लं दूध, पाणी मिसायको राहायचं आणि तर खाडे न.
1: होइन है बुढा, डीडीसी को लोगो नभएको यो खुल्ला दूध कहाँबाट लिएर आएको?
2: बच्चाहरूले पनि खाएनन्, झन् चिया त पटक्कै मिठो छैन. अलि राम्रो दूध ल्याउन सक्दैनौ?
3: हेर हेर यो बुढीको गनगन, मिठो दूध यो चरीकोट बजारमा कहाँ पाइन्छ र?
2: तिमी कुन जमानामा छौ? दोलखा डेरीको डीडीसी दूध लिएर आऊ न.
3: ल ल, म दोलखा डेरीको नम्बर वान डीडीसी दूध नै लिएर आइहाल्छु.
0: आहा, कति मिठो दूध! अब देखि सधैँ डीडीसी दूध नै लिएर आउनुहोस् है बाबा.
4: हजुर, नेपाल सरकारको स्वामित्व भएको दुग्ध विकास संस्थान डीडीसीको व्यवस्थापनमा सञ्चालन भइरहेको दोलखा डेरीबाट उत्पादन भएको चरीकोट बजारको नम्बर वान डीडीसी दूध, दही, पेडा, खुवा, घिउ, पनिर लगायतका दुग्ध पदार्थहरू नजिकैको डिलर वा खुद्रा विक्रेताबाट खरिद गरी सधैँ उपभोग गरौ. साथै यस डेरीले जिल्लाका विभिन्न गाविसहरूमा दूध संकलन केन्द्र स्थापना गरिरहेको हुँदा दूध बिक्रीका लागि तत्काल सम्पर्क राख्न हुन कृषकहरूलाई हार्दिक अनुरोध गरिन्छ.
5: बिक्री केन्द्रहरू चरीकोट बजार, दोलखा बजार, जिरी, मैना पोखरी र सिंगटी बजार. संकलन केन्द्रहरू बोच, साकिने, सुस्ता, सिमती, जपे, भिरकोट साथै कारखाना र परका क्षेत्रहरू.
4: दोलखा दुग्ध उद्योग लिमिटेड, चरीकोट, दोलखा. सम्पर्क 0949 41 20.
0: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज.

0: बहिनी बाँडी त राम्रो लुगा लगाएर पो हिँडेछस्, कता जान लागिस्? बिहे तिर हो कि क्या हो?
1: कहाँबाट बिहेमा जानु? यो त मनोकामनाको कमाल पो हो त। बरु त पनि मनोकामना गएर आकर्षक लुगाहरू हालिहाल, होइन?
0: लुगाहरू हाल्ने कि नहाल्ने कि खै म त केही सोच्नै सक्दिनँ। तनावै तनाव छ, गोजीमा 2 रुपियाँ छैन।
2: होइन पाण्डवहरू चाहिँ के कुराकानी गर्न लागेको हो?
1: के हुनु नि भित्ति, मनोकामनाको कुरा हो नि, होइन?
0: हो नि पाँडे, मनोकामना नै किन? बरु भन् न यहाँ के को सुविधा छ, म पनि सुनिहाल न।
1: यहाँ स्वदेशी तथा विदेशी कपडाबाट आधुनिक डिजाइनमा सुट तयार गरिनुका साथै कलेज एवं बोर्डिङ स्कुलको ड्रेस र तयारी पोसाकहरू पाउनुका साथै 10% छुटको पनि व्यवस्था छ नि, होइन?
0: उसो भए पाँडे गइहालौ नि, ढिला नगरौ न।
1: कहाँ हुनु नि, कृषि विकास बैंक अगाडि छ नि, होइन?
2: पाण्डवहरू गइहालौ न, दैट्स इट, सकिगो नि।
3: साथै भीमेश्वर नगरपालिका भित्रका शिक्षकहरूको ड्रेस, स्कूल कलेजका विद्यार्थीहरूको ड्रेस पाइनुका साथै अर्डर बमोजिम तयार पार्नु परेमा मनोकामना टेलर्सलाई सम्झनुहोस्।
4: प्रोपाइटर उमेश थापा, थप जानकारीका लागि सम्पर्क 9844065293 र 9844211900।

0: चोरी डकैती लगायतका घटनाबाट बस्न सर्वसाधारण नागरिकहरूमा हार्दिक अनुरोध।
1: घर छोडी बाहिर जानुपर्दा वा राति सुत्नु अगाडि झ्याल, ढोका, ग्रिल तथा गेट राम्ररी लगाउनुहोस्।
2: बलियो तालचाको प्रयोग गर्नुहोस्। सकेसम्म घर पुरै खाली गरी बाहिर ननिस्कनुहोस्।
0: सपरिवार घर बाहिर निस्कनु परेमा विश्वासिलो व्यक्तिलाई वा आफन्तलाई रेखदेख गर्ने जिम्मा दिनुहोस्।
2: बहुमूल्य घर गहना नगद सुरक्षित स्थानमा राख्नुहोस्।
1: घर टोलमा शंकास्पद व्यक्तिले आवत जावत जमघट गरेमा वा क्रियाकलाप गरेमा तुरन्त नजिकको प्रहरी कार्यालयमा खबर गर्नुहोस्।
0: घरमा काम गर्ने तथा भाडामा बस्ने व्यक्तिहरूको नाम, ठेगाना, फोटो, सम्पर्क नम्बर लगायतका परिचय खुल्ने विवरण राखी चाल चलनमा समेत निगरानी राख्नुहोस्।
1: बिना बिलका सामान चोरीका सामान हुन सक्छन्, त्यसैले त्यस्ता सामग्री तथा उपकरणहरू खरिद बिक्री नगरौ।
0: तपाईँहरूको सुरक्षा सतर्कताबाट नै अपराध रोकथाम तथा न्यूनीकरणमा सहयोग पुग्नेछ। चोरी डकैतीका कुनै घटना भएमा वा शंकास्पद मानिसहरू फेला परेमा तत्काल नजिकैको प्रहरी कार्यालय वा प्रहरीको कन्ट्रोल नम्बर 100 खबर गर्नुहोस्। सार्वजनिक हितका लागि जिल्ला प्रहरी कार्यालय दोलखा र हाम्रो रेडियोको अपील।